शुभ प्रभात आदरणीय श्रोता, स्वागत जनाउन चाहन्छौँ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको प्रभातकालीन अधिवेशनमा। बिहानको 6:25 अनि 27 सेकेन्ड भइरहेछ। अधिवेशनका प्रस्तुतिहरूको साथ उपस्थित छु म शोभना, प्रसारण सहयोगी महेश अनि प्राविधिक पक्षबाट सिएल ब्राह्मणको साथमा। आज शनिबार, विक्रम सम्वत 2083 भाद्र 27 गते, तदनुसार अगस्त 12 तारिक सन् 2026। आजको दिन शुभ अनि सफल रहोस् भनी कामना राख्दछौँ।

सहनशीलता र धैर्यता नै सफलताको मूल मन्त्र हो। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको सदाझैं प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

आजको कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ जीत नारायण छेत्री ज्यू, र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ सहनशीलताको महत्व र मूल्य। श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।

अर्चना कार्यक्रमलाई सुनिरहनु हुने श्रोता महानुभावहरूलाई हार्दिक स्वागत अभिवादन गर्दछु। आजको विषय छ सहनशीलताको महत्व र मूल्य। युग परिवर्तन अनुसारले संसारको अवस्था, व्यवस्था, विश्ववासीको मानसिकता औ व्यवहारहरू पनि परिवर्तन हुन्छन् भन्ने कुरा सबैलाई थाहा छ। प्रकृतिको हरेक पलहरूको प्रभावले मानिसको सोच विचारमा परिवर्तन ल्याउँछ। व्यक्तिगत घटनादेखि सामूहिक दुर्घटनाहरूले मानिसको मन दुखी हुन्छ, सोच बिग्रन्छ, सन्तुलन हराउँछ। सन्तुलन बिग्रिएपछि मानिसले धैर्यता हराउँछ, धैर्यता हराएपछि सहनशीलताको क्षमता नै हराउँछ। यस्तो असन्तुलित स्थितिमा मानिसले लाचार भएर आत्महत्या गर्ने गर्छन्, तर आत्महत्या समाधान नै होइन। यो वर्तमान समय कोलाहलमय बनेको छ। कानले राम्रो समाचार

गुरुले कुनै शब्द गल्ती उच्चारण गरिहालेमा सुन्ने मानिस क्रोधित भएर उग्र रूप लिन थाल्छन्। क्षमा याचना क्षमादान गर्ने कुरै हरायो। केवल उग्र विचारहरू कुहिरो उडिरहेका छन्। हातमा मोबाइल फोन छ, फोन नआउँदा पनि अशान्ति, आउँदा पनि अशान्ति छ। फोन बिना बाँच्नै कठिन भइसक्यो। तर फोनबाट शान्ति प्रसन्नता सहनशीलताको पाठ आजसम्म कसैले सिकेको छ र? अहँ, छैन। फोन आवश्यक छ, तर दुरुपयोग गर्ने बानी बसेको छ। दुनियाँभरिको दृश्य, खबर, गाली गलौज, कमेन्टहरू, पैसा कमाउने माध्यम, विषय प्रस्तुतिहरूले आफै दुखु हुनु परेको छ, होइन र? एकातिर नोकरी छ, व्यवसाय व्यापार धन्दा छ, कानुन र घटनाको परिवेश, समाचारले मन कटकटी खान्छ, छोराछोरीहरूले फोनबाट के सिक्दैछन् त्यो अभिभावकले बुझ्दैन, सरकारी सहुलियतहरू नपाउँदा आक्रोशित बन्ने राजनैतिक चापहरू खप्नुपर्ने, क्रान्ति जुलुसहरू जस्ता सामूहिक कार्यहरूबाट शान्ति र आनन्द कसले पाएको छ र? त्यो पनि छैन। तपाईँहरूलाई थाहा छ, कचौराभरि दुध हालेर हिँड्नुभयो भने हल्लिएर छचल्किएर दुध पोखिनु थाल्छ। नचाहँदा पनि दुध कचौराबाट पोखिन्छ, किनभने तपाईँसित स्थायी सन्तुलनको क्षमता नै छैन। यसरी नै हरेक मानिसहरू छचल्किएर पोखिरहेका देख्छौँ। स्थायी शान्ति स्रोतको खोजी गर्ने मानसिकता नै हरायो। एकले अर्कोलाई मान्छेको दृश्य मान्नै छोडिसक्यो। सकारात्मक दृष्टि र सोचहरू निमिट्यान नै भइसक्यो। मान्छे केवल एउटा बुख्याचा जस्तो मात्र देखिन थाल्यो। सामाजिक मानसिक स्थितिहरू दूषित भइसकेपछि भद्र गुणवान मानिसहरूलाई समेत लपेटिरहेको छ। यही हो असन्तुलित मगजको उपजहरू।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ सहनशीलताको महत्व र मूल्य विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ जीत नारायण।

परिवारमा कुनै सदस्यको मृत्यु भयो भने सहन गर्नु बाध्य हुनुपर्छ। जति रोए पनि, जति नै मूर्छित परे पनि आखिरमा सहन गर्नै पर्छ। त्यो स्थितिमा सहन गर्ने क्षमताको परीक्षा नै हुन्छ। परिवारमा बिरामी पर्छन्, छिमेकीहरूमा मराउ पर्छ, आफू पनि त बिमारी पर्छौ नि। कुरा जति गरे पनि पल्लो छेउ पुग्दैनौ। मानिस केवल खानु लाउनु जन्मेको होइन नि। मानिस मौज मस्ती गर्न, धन कमाउन, ऐस आराम गर्न आएको होइन। मानिस भित्रै ईश्वरको बास छ, उसको मार्गदर्शन छ, उसकै आशीर्वादले हाम्रो जीवन चल्छ। तर मगज प्रदूषित भएर सन्तुलन हराएपछि मानवको वास्तविक गुण, धैर्यता, सहनशीलता, स्थिर बुद्धि, स्थिर चिन्तन, स्थिर विचार सबै असन्तुलित हुन्छन्। यस्तो मगज भएको खण्डमा मानव समाजमा पनि असन्तुलनता नै सृष्टि गर्छ। यस्तो असन्तुलित मगजलाई हाम्रा पुर्खाहरूले अघोषित पागल भन्थे। वर्तमानलाई त्यही देखिन्छ। सहनशीलता भनेको ज्ञान, बुद्धि, विचारहरूको परिपक्वताको रूप हो नि। सत्यको आधारमा मुख बन्न पुग्ने त्यो क्षमताको नाम हो सहनशीलता। टेबलमा राखिएको चुम्बकले टेबलभरि छरिएको काँटे फिनहरू आफूतिर तानेर राख्छ, छरिनु दिँदैन। साथै चुम्बक डिसब्यालेन्स पनि हुँदैन। यसै गरी मानिस चुम्बक चाहिँ बनेको छ, तर सन्तुलन छैन। हरेक शब्दको प्रभाव छ, रिएक्सन छ, एक्सन छ, तर त्यो भावहरूलाई समेटेर पोखिनु नदिनु चाहिँ सहनशीलता हो। पागलहरू बाहिर पनि बोलिरहेका हुन्छन्, सज्जनहरू मनभित्रै बोलिरहेका हुन्छन्। पानीलाई एकोर्याएर पाइपको क्षमताबाट शक्तिवान बनाउँदा बिजुली उत्पन्न हुन्छ। त्यसै गरी मानिसहरूले पढेको, अध्ययन गरेको, दुःख भोगेर अनुभव गरेको, रोई कराई चित्कार गरेको घटनाहरूलाई ताजा बनाउँछ, तर सन्तुलन बिगार्दैन। जीवनभरि हरेक पलमा घटित घटनाहरूको विवरण बताउन सक्ने किताब नै हो मानिस। तर सहनशीलता नभए न किताब रहन्छ, न त इतिहास रहन्छ।

मानव जीवनलाई फलदायक प्रेरणादायक सफल मानव बन्नलाई त सहनशीलताकै खाँचो पर्छ। सहनशीलताको महत्व कतिसम्म उच्च र महान छ त्यसको लेखाजोखा गर्नै सकिँदैन, तर मानव जीवन सहनशीलताको प्रतीक हुनुपर्छ। सहनशीलतालाई नै आवरण र आन्तरिक कसौटी बनाउन सक्नु सफल जीवन हो। सन्त सुकरातको टाउकोमा उनकी पत्नीले पटाई पुछेको फोहोर पानी खन्याउथिन्, तर सुकरातले कहिल्यै विरोध नै गरेनन्। पछि उनकी पत्नीले त्यो फोहोर पानी खन्याएको पश्चाताप गर्नुभयो। त्यही बेला उनले स्वयं सहनशीलताको महत्व बुझ्न सकेकी थिइन्। द्रौपदीको चिरहरण हुँदै गर्दा द्रौपदीले कति सहनशीलताको परिचय दिइन्। मेरा भाइ उनका पतिले बोतलका झुर्काहरूमाथि नाच्नु लगाए, विष पिउनु लगाए, प्रहलादलाई नाना थरीका कष्टहरू दिइयो, तर उनको सहनशीलता कहिल्यै बिग्रिएन। त्यसैले त आज सहनशीलताको महत्व र अकथित मूल्य रहिरहेको छ। प्रेम, सहानुभूति, सिद्धान्त, आदर्श, परिपक्वता, चरित्र र व्यवहारले सहनशीलतालाई स्थिर बनाउँछ, छरिनु दिँदैन। यिनै हुन् अकथनीय मूल्यका कुराहरू। सहनशीलता र महत्व मूल्य भन्नु नै एउटा सुन्दर मानव जीवन भन्नु र मान्नु पर्दछ। संसारका मानिसहरूमा सहनशीलता छैन भन्ने कुरा होइन, सहनशीलता छ तर स्थिर छैन, सन्तुलित छैन, यही मुख्य कुरा हो। शिक्षित महान व्यक्तिहरू, लेखक, कवि, संगीतकार, नाटककार, वाद्यवादकहरू, सिनेमाका पात्रहरू, जादुगर, सर्कसका खेलाडीहरू, ती सबै सन्तुलनका आधारमा खेल खेल्छन्। उडिरहेको हावाजहाजको पाइलटको सहनशीलता र स्थिरता बिग्रियो भने यात्रीहरूको अवस्था के हुन्छ? हालैमा हिउँको पहाड फुटेर तलाउहरू भत्काउँदै आएको रसुवा र त्रिशुलीको प्रलयकाली जल प्रलय पनि जल असन्तुलनको विग्रह भएकोले ठुलो धनजनको नोक्सान भएको छ। यो पृथ्वी 9 ग्रह, सागर, महासागर, पहाड, पर्वत, वायु, जल, थल, ती सबै स्थिर सन्तुलनमा रहेका छन्। ठिक यस्तै प्रकारले मानव प्राणीमा सहनशीलता, धैर्यता, स्थिरता रहिरहनु आवश्यक छ। यी कलात्मक विषयहरू जीवनमा रहेनन् भने मानव जीवन क्षतिग्रस्त हुन्छ। जीवनलाई स्थिर बनाइराख्नलाई सहनशीलता, धैर्यता बनाइराख्नु पर्छ। सहनशीलताको महत्व र मूल्य जीवनसँग अभिन्न रहेको छ। सहनशीलता छ र नै जीवन छ, यसको महत्व र मूल्य छ, यसैले जीवनको पनि मूल्य र महत्व छ। यसलाई बुझौँ, सन्तुलनलाई बनाइराखौँ। आजलाई यति, धन्यवाद।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो सहनशीलताको महत्व र मूल्य विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो जीत नारायण छेत्री ज्यूले र साथमा केही भक्तिमय संगीतहरूको आनन्द पनि लिनुभयो। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना सहित प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते, शुभ दिन।

आज हामी कृषक श्रोताहरूलाई खोर्सानीको खेती कसरी गर्नुपर्छ त्यसबारे मुख्य कुराहरूको जानकारी दिइरहेका छौँ। खोर्सानीका जातहरू G3, NP46A, पटनाई इत्यादि। रोप्ने समय माघ फागुन महिनामा, बिउलाई बियाँडमा राख्नुपर्छ। बिउ रोपेको 6 सप्ताहपछि बिरुवा तयार हुन्छ। जेठ महिनामा बिउलाई बियाँडमा रोप्नुपर्छ। रोपेको 6 हप्तापछि बिरुवा तयार भएपछि बिरुवालाई जमिनमा तयार गरेको ठाउँमा रोप्नुपर्छ। बिउको परिमाण 1 हेक्टर जमिनमा बिउ 1 किलो 1 पावादेखि अर्थात् 1.5 किलोसम्म लाग्छ। तर बिउ जहिले पनि भरपर्दो दोकान, कृषि भण्डार अथवा एनएससी सेन्टरबाट मात्र किनेर रोप्न आवश्यक छ। एउटा बिरुवादेखि अर्को बिरुवाको दूरत्व 46-60 सेन्टिमिटर फरकमा रोप्नपर्नेछ। जमिनलाई कसरी तयारी पार्ने भन्दा, जमिन कमसेकम 3-4 पल्ट खनजोत गरिएको हुनपर्छ। माटोका ढेलाहरू फुटाएर बुरबुराउँदो फुरफुराउँदो बन्नुपर्छ। त्यसपछि जमिनलाई समान गराएर अन्तिम जमिन तयार गर्ने समयमा कम्पोस्ट मल अथवा पाकेको गोबर मल 15 टन व्यवहार गर्नपर्छ। असल उत्पादन पाउनको लागि रासायनिक मलको पनि प्रयोग गर्न अति आवश्यक छ। नाइट्रोजन 35 किलोग्राम, फस्फेट 35 किलोग्राम अनि पोटास 35 किलोग्राम। अतिरिक्त सार, बिरुवा रोपेको 1 महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार प्रयोग गर्न पर्छ। त्यसरी नै बिरुवा रोपेको 2 महिनापछि 17 किलो 500 ग्राम नाइट्रोजन सार लगाउनुपर्छ। सार प्रयोग गर्नु अघि

मा उम्रेका सबै झ्यारहरू उखालेर फ्याँकिदिन आवश्यक छ। त्यसपछि नाइट्रोजन सार प्रयोग गर्नुपर्छ। नाइट्रोजन सार प्रयोग गर्ने बित्तिकै सिँचाइ गरिदिनुपर्छ। खोर्सानीमा किराको आक्रमण भए रोगार, मेटासिस्कस आदि दबाईहरू पानीमा घोलेर प्रयोग गर्न सकिन्छ। त श्रोता, आज खेतीपातीबारे सल्लाहमा कुराकानी गर्यौँ खोर्सानीको खेतीबारे। अब आनन्द लिनुहोस् आधुनिक गीतको पेमा लामाको स्वरमा।

बिहानको 7:15 भइरहेछ। स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब आनन्द लिनुहोस् भक्ति सङ्गीतको विविध कला।

0: अब प्रस्तुत है समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीको भारत मण्डपममा सुरु हुँदैछ। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन विभिन्न देशका राष्ट्रिय अध्यक्ष र वरिष्ठ अधिकारीहरू नयाँ दिल्ली आइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले 18 ब्रिक्स शिखर सम्मेलन अघि हिज नयाँ दिल्लीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय बैठक गर्नु।

भयो। आज प्रधानमन्त्री किसान मानधन योजनाको 7 वर्ष पूरा भएको छ। यो योजना 2019 आजको दिन साना तथा सीमान्त किसानहरूलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरेको थियो। सरकारले प्रधानमन्त्री आवास योजना सहरी पीएमएवाईयू को दोस्रो चरण अन्तर्गत 18,77,000 घरहरू स्वीकृत गरेको छ। अनि भारतीय टोलीले भोलि दुबईमा हुने महिला एसिया कपको फाइनलमा डिफेन्डिङ च्याम्पियन श्रीलङ्काको सामना गर्नेछ। अब समाचार विस्तारमा। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। यो 2 दिवसीय विश्वव्यापी सम्मेलनले ब्राजिल, चीन, इजिप्ट, इथोपिया, इन्डोनेसिया, भारत, इरान, रूस, साउदी अरबिया, दक्षिण अफ्रिका र संयुक्त अरब अमिरेट्स लगायत 11 विकासशील र उदयमान अर्थतन्त्रहरूलाई एकै ठाउँमा ल्याउनेछ। यस उच्च स्तरीय शिखर सम्मेलनको क्रममा ब्रिक्स सदस्य देशहरूका नेताहरूले विश्वव्यापी शासन, बहुपक्षीयता, व्यापार र लगानी, प्रविधि, खाद्य र ऊर्जा सुरक्षा, स्वास्थ्य सेवा, आपदा लचिलोपन र आवश्यक आपूर्ति श्रृङ्खलाहरू लगायतका महत्वपूर्ण मामिलाहरूमा चर्चा गर्नेछन्। ब्रिक्स शिखर सम्मेलन 2026 भारतको अध्यक्षतामा आयोजना हुँदैछ। यसको विषयवस्तु लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपनको लागि निर्माण हो। यस उच्च स्तरीय शिखर सम्मेलनमा धेरै प्रमुख विश्व नेताहरूले भाग लिनेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँगै रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ अनि सहभागी हुनेछन्। शिखर सम्मेलन ब्रिक्स सदस्य देशहरूको लागि समावेशी विश्वव्यापी शासन र बहुपक्षीयताको सुदृढीकरण विषयक क्षेत्रमा शुरू हुनेछ। ब्रिक्स नेताहरूले भारत मण्डपममा भारत नवप्रवर्तन प्रदर्शनीको पनि भ्रमण गर्नेछन्। यसअघि सबै सदस्य देशहरूले संयुक्त वृक्षारोपण समारोहमा भाग लिनेछन्। त्यसपछि उनीहरू प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्री भोजमा भाग लिनेछन्। प्रधानमन्त्रीले आज शिखर सम्मेलनपछि ब्रिक्स नेताहरूसँग धेरै द्विपक्षीय बैठकहरू पनि गर्नुहुनेछ। 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिन विभिन्न देशका राष्ट्रिय अध्यक्ष र वरिष्ठ अधिकारीहरू नयाँ दिल्ली आइरहेका छन्। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो हिज राति राजधानी आइपुग्नु भएको छ। कोइला तथा खान राज्यमन्त्री सतीश चन्द्र दुबेले विमानस्थलमा उहाँलाई स्वागत गर्नुभयो। बुरुन्डीका राष्ट्रपति एभारिस्टे नदाइसिमिए अफ्रिकी संघका प्रतिनिधित्व गर्न नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँलाई विमानस्थलमा भारी उद्योग तथा स्टील राज्यमन्त्री भूपति राजु श्रीनिवास वर्माले स्वागत गर्नुभएको थियो। उहाँको भ्रमण ग्लोबल साउथको साझा प्राथमिकतालाई अगाडि बढाउन र भारत र अफ्रिकी संघ बीचको सहकार्यको लागि महत्वपूर्ण छ। अबुधाबीका युवराज शेख आलेद बिन मोहम्मद बिन जायद अल न्याहान र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम पनि भारत आइपुग्नु भएको छ। उहाँहरूलाई विमानस्थलमा विदेश राज्यमन्त्री कृतिवर्धन सिंहले स्वागत गर्नुभयो। युवराजको भ्रमणले व्यापार र ऊर्जा सुरक्षामा विशेष ध्यान केन्द्रित गर्दै भारत र संयुक्त अरब अमिरेट्स बीचको व्यापक रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने अवसर प्रदान गर्ने विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयले भारत र मलेसिया बीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको र व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, रक्षा र सुरक्षाका क्षेत्रमा सहयोग निरन्तर बढ़िरहेको बताएको छ। मिश्रका राष्ट्रपति अब्दुल फताह अस्सी र इथोपियाका प्रधानमन्त्री अबी अहमद अली पनि हिज साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। उनीहरूलाई विमानस्थलमा केन्द्रीय रक्षा राज्यमन्त्री सञ्जय सेठले स्वागत गर्नुभयो। भारत र मिश्र बीच गहिरो मैत्रीपूर्ण सम्बन्ध छ, जबकि भारत र इथोपिया रणनीतिक साझेदार हुन् र ब्रिक्स देशहरू बीचको सहयोगलाई अझ बलियो बनाउन सँगै काम गरिरहेका छन्। फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले विमानस्थलमा स्वागत गर्नुभयो। इरानी राष्ट्रपति मसुद पेजेस्कियान पनि हिज साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँलाई बन्दरगाह, डुवानी र जलमार्ग राज्यमन्त्री शान्तनु ठाकुरले विमानस्थलमा स्वागत गर्नुभयो। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत र इरानले बलियो सांस्कृतिक सम्बन्ध राखेको बताउनु भएको छ। उहाँले ब्रिक्स साझेदारको रूपमा दुई देशहरू साझा प्रगति र समृद्धिको लागि सँगै काम गरिरहेको पनि बताउनु भएको छ। ब्रिक्स सदस्य देशहरूका ब्राजिल, चीन, मिश्र, इथोपिया, भारत, इन्डोनेसिया, इरान, रूस, साउदी अरबिया, दक्षिण अफ्रिका र संयुक्त अरब अमिरेट्स समावेश छन्। ब्रिक्स साझेदार देशहरूमा बेलारूस, क्युबा, बोलोभिया, कजाकिस्तान, मलेसिया, नाइजेरिया, थाइल्याण्ड, युगाण्डा, उज्बेकिस्तान र भियतनाम समावेश छन्।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनको लागि विश्वभरिका नेताहरू नयाँ दिल्लीमा भेला भइरहेको बताउनुभयो। उहाँले यो उच्च स्तरीय बैठकमा

0: विश्वव्यापी कल्याणलाई ध्यानमा राखेर विभिन्न मुद्दाहरूमा सकारात्मक र अर्थपूर्ण चर्चा हुने विश्वास व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 18 ब्रिक्स शिखर सम्मेलनअघि हिज नयाँ दिल्लीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय बैठक गर्नुभयो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा दुई नेताहरूले राजधानी अर्थात यसमा राजनीति, व्यापार र अर्थव्यवस्था, रक्षा, ऊर्जा, अन्तरिक्ष, एकअर्काको देशमा काम गर्ने कुशल पेशेवरहरूका लागि अवसरहरू र जनता जनता सम्बन्ध सहित विभिन्न क्षेत्रहरूमा भारत रूस सहयोगको प्रगतिको समीक्षा गरे। दुवै पक्षले पश्चिम एसिया र ब्ल्याक सागर क्षेत्रमा द्वन्द्वहरू सहित पारस्परिक हितका प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गरे। प्रधानमन्त्री नरेन्द्र मोदीले संवाद र कूटनीति द्वन्द्वहरू समाधान गर्ने सही तरिका रहेको र भारत शान्ति प्रयासहरूका समर्थन गर्न तयार रहेको दोहोऱ्याउनुभयो। दुई नेताहरूले भारत र रूस बीचको विशेष र विशेष अधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रयास जारी राख्न पनि सहमति जनाए। रूसी राष्ट्रपति पुटिनले 24 भारत रूस वार्षिक शिखर सम्मेलनको लागि प्रधानमन्त्रीलाई रूस भ्रमण गर्न निम्तो दिनुभएको छ। यसमा द्विपक्षीय विश्वव्यापी दक्षिणका देशहरू बीच लचिलोपन, नवीनता, सहयोग र स्थिरता निर्माणलाई प्रबन्धन गर्ने समूहको सम्भावना पनि प्रकाश पार्नुभयो। यसरी नै प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुभयो। आज प्रधानमन्त्री किसान मानधन योजनाको 7 वर्ष पूरा भएको छ।
1: प्रधानमन्त्री किसान मानधन योजना किसानों के लिए सामाजिक सुरक्षा का एक महत्वपूर्ण माध्यम बनकर उभरी है। वर्ष 2019 में शुरू की गई इस योजना के अंतर्गत फरवरी 2026 तक देश भर में 24,96,000 से अधिक किसान पंजीकृत हो चुके हैं। इनमें हरियाणा राज्य करीब 5,75,000 पंजीकरण के साथ पहले स्थान पर है, जबकि बिहार में 3,46,000 से अधिक किसान इस योजना से जुड़ चुके हैं। फरवरी 2026 तक इस योजना के कार्यान्वयन और इसकी पहुँच बढ़ाने पर 540 करोड़ रुपए से अधिक खर्च किए जा चुके हैं।
0: सरकारले प्रधानमन्त्री आवास योजना सहरी PMAYU को दोस्रो चरण अन्तर्गत 18,77,000 घरहरू स्वीकृत गरेको छ। यसले योजनाको कार्यान्वयनलाई अझ तीव्र बनाउनेछ र शहरी क्षेत्रहरूमा सबैका लागि आवासको लक्ष्यलाई अगाडि बढाउन मदत गर्नेछ। बिहिबार नयाँ दिल्लीमा केन्द्रीय स्वीकृति र अनुगमन समितिको नौ बैठकमा यो निर्णय लिएको हो। बैठकको अध्यक्षता आवास तथा शहरी मामिला मन्त्रालयको शहरी विकास विभागका सचिव सतेन्द्र सिंहले गर्नुभएको थियो। बैठकमा PMAYU को दोस्रो चरणको लाभार्थी नेतृत्वको निर्माण र साझेदारी वर्गमा किफायती आवास अन्तर्गत लगभग 29,000 थप घरहरूलाई पनि अनुमोदन गरेको छ। यी स्वीकृतिहरू असम, बिहार, गुजरात, तेलंगाना, त्रिपुरा र उत्तर प्रदेशका लागि हुन्। नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलनका कारण आज बिहान 9:30 बेलुका 9 बजेसम्म दिल्लीका प्रमुख मार्गहरूमा ट्राफिक डाइभर्सन र नियन्त्रित आवागमन लागू गरेको छ। दिल्ली ट्राफिक पुलिसले यात्राको लागि निस्कनु अघि मानिसहरूलाई अतिरिक्त समय दिन सल्लाह दिएको छ। पुलिसले मानिसहरूलाई सार्वजनिक यातायात विशेष गरी मेट्रो रेल प्रयोग गर्न सल्लाह दिएको छ। भारतीय टोलीले भोलि दुबईमा हुने महिला एसिया कपको फाइनलमा डिफेन्डिङ च्याम्पियनसिप श्रीलंकाको सामना गर्नेछ। दोस्रो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 4 विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ। 131 रनको लक्ष्य पछ्याउँदै श्रीलंकाली महिला क्रिकेट टोलीले 8 बल बाँकी रहँदा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। ब्रिक्स शिखर सम्मेलनमा भाग लिन विभिन्न देशका राष्ट्राध्यक्ष र वरिष्ठ अधिकारीहरू नयाँ दिल्ली आइरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले 18 ब्रिक्स शिखर सम्मेलन अघि हिज नयाँ दिल्लीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय बैठक गर्नुभयो। आज प्रधानमन्त्री किसान मानधन योजनाको 7 वर्ष पूरा भएको छ अनि भारतीय टोलीले भोलि दुबईमा हुने महिला एसिया कपको फाइनलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाको सामना गर्नेछ। समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समाचारपछि अब केही बेर आनन्द लिनुहोस् सङ्गीतको कार्यक्रम सङ्गीत प्रभामा। सुनाउनेछौँ आधुनिक गीत सङ्गीत विविध कलाकारको स्वरमा। प्रथममा सुनाउन गइरहेछौँ कर्म ग्याल्छन बमजनको

अब अबको क्रममा सुन्नुहोस् प्रकृति गिरीको स्वरमा यो गीत, शब्द डाक्टर जसिन्जन प्यासी अनि सङ्गीत मणि कमल छेत्रीको।

सुनिरहनु भएको छ साङ्गीतिक कार्यक्रम सङ्गीत प्रभा। अबको क्रममा सुनाइरहेछौ शब्द दुर्गालाल श्रेष्ठ अनि सङ्गीत न्यू बज्राचार्यको, स्वर रहेको छ पूजन लोहागनको।

कार्यक्रमको अन्तिम कोसेली प्रस्तुत गरिरहेछौँ हिरण दर्नालको स्वरमा, शब्द मोहन सिंह लोहागन अनि सङ्गीत योगेन्द्र घतानीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री। विषय छ आसियान र भारतले जलवायु उत्थानशील कृषि, डिजिटल नवीनता र खाद्य सुरक्षामा सहयोग अघि बढाए। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। कृषि र वानिकी सम्बन्धी नवम आसियान भारत मन्त्री स्तरीय बैठक 9 सेप्टेम्बर 2026 भारतको नयाँ दिल्लीमा आयोजित भएको थियो। यस बैठकको सह अध्यक्षता फिलिपिन्सको कृषि विभागका सचिव श्री फ्रान्सिस्को पीटियु लरेलले गरेका थिए, जसले कृषि र वन मन्त्रीहरूको प्रतिनिधित्व गरेका थिए र भारत गणतन्त्रको प्रतिनिधित्व गर्दै भारतको कृषि र किसान कल्याण मन्त्रालयका मन्त्री श्री शिवराज सिंह चौहान थिए। बैठकले आसियान भारत व्यापक रणनीतिक साझेदारीको व्यवहारिक र पारस्परिक लाभप्रद घटकको रूपमा खाद्य, कृषि र वनको क्षेत्रमा आसियान भारत सहयोगको महत्वलाई दोहोर्यायो। बैठकले खाद्य सुरक्षा र पोषण, किसान हरूको जीविका उपार्जन, दिगो रकम उत्सर्जन, विकास, नवीनता, अनुसन्धान र विकास, ग्रामीण समृद्धि र कृषि र वन प्रणालीको लचिलोपनलाई समर्थन गर्ने सहयोगलाई अघि बढाउने आफ्नो प्रतिबद्धतालाई जोड़ दियो। बैठकले आसियान 2045 हाम्रो साझा भविष्य र लचिलो, नवीन, गतिशील र जनकेन्द्रित आसियान

0: का लागि आसियान समुदायको भिजन 2045 स्वागत गरियो। बैठकले 2045 तर्फ खाद्य कृषि र वनको दृष्टिकोणमा आसियान नेताहरूको घोषणा र आसियान खाद्य कृषि र वन क्षेत्रीय योजना 2026-2030 पनि स्वागत गरियो, जसले किसानहरूको जीविका उपार्जनको पोषण गर्ने, वातावरणको सुरक्षा गर्ने, नवीनतालाई बढ़ावा दिने र जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा योगदान पुर्याउने दिगो समावेशी लचिलो र सुरक्षित क्षेत्रका लागि रणनीतिक दिशा प्रदान गर्दछ। बैठकमा जलवायु परिवर्तन र चरम मौसमी घटनाहरू, भू राजनीतिक र आर्थिक तनाव, ऊर्जा, मल र कृषि इनपुट बजारमा अस्थिरता, व्यापार र रसदमा अवरोधहरू र बिरुवा र जानवरहरूको स्वास्थ्य, सीमापार वनस्पति किरा र पशु रोगहरू सहित खाद्य कृषि र वनको लागि विश्वव्यापी अनिश्चितताको प्रभावमा विचारहरू आदान प्रदान गरियो। यसले खाद्य र आवश्यक कृषि इनपुट आपूर्ति श्रृंखला, मल, बिउ र कीटनाशकहरूको प्रवाह कायम राख्न र सुनिश्चित गर्न क्षेत्रीय अनुगमन र पूर्व चेतावनीलाई सुदृढ पार्ने, आपूर्तिका स्रोतहरूको विविधीकरण र साना किसानहरू र कमजोर समूहहरूलाई सहयोग गर्ने महत्वमा जोड़ दियो। बैठकमा आसियान र भारतले लचिलो, दिगो र उत्तरदायी खाद्य र कृषि प्रणाली निर्माण गर्न व्यवहारिक सहयोगलाई गहिरो बनाउनुपर्ने कुरामा सहमति भयो। बैठकले 2021-2025 सहयोग अवधि अन्तर्गत धेरै उल्लेखनीय उपलब्धिहरूलाई प्रकाश पारियो। यसमा संकटको प्रतिक्रियामा खाद्य सुरक्षा र पोषणलाई सुदृढ पार्ने आसियान भारत संयुक्त नेताहरूको वक्तव्य 2023 जकार्ता र नयाँ दिल्लीमा आयोजित आसियान भारत मिलेट्स फेस्टिभल, जसले संस्थागत नेटवर्किङ, सूचना आदान प्रदान र डिजिटल नवीनता, क्षमता निर्माण, प्रविधि सहयोग र संयुक्त अनुसन्धान र विकास र मानव संसाधन विकास गरियो। बैठकमा नयाँ योजनाको कार्यान्वयनमा व्यावहारिक मापन योग्य र किसान केन्द्रित पहलहरूलाई प्राथमिकता दिनेमा सहमति भएको छ। बैठकले अनुसन्धान तथा शिक्षा संस्था, कृषक संगठन, सहकारी, लघु, साना तथा मझौला उद्यम, निजी क्षेत्र, वित्तीय संस्था र सम्बन्धित विकास साझेदारहरूको उपयुक्त सहभागितालाई प्रोत्साहन गरेको छ। बजार सम्पर्क र पहुँचलाई सुदृढ गर्ने, कृषि उत्पादनको गुणस्तर र मूल्य अभिवृद्धि गर्न मूल्य अभिवृद्धि प्रशोधन, संरक्षण, प्रविधि र बाली व्यवस्थापन प्रक्रियामा सहयोगलाई प्रवर्धन गर्ने र कृषि तथा वन उत्पादनको डुबानलाई सहज बनाउन कृषि तथा वन क्षेत्रमा सम्पर्क विस्तार गर्नेछ।
1: अब सागरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार।

नेपाली सिने जगतमा पाइला टेकिन, जसमा पल्सा र आचल शर्मासँग उनले स्क्रिन साझा गरिन्। यो फिल्म उनको डेब्यू फिल्म थियो।

यो फिल्म ब्लॉकबस्टर साबित भयो। त्यसपछि एक पछि अर्को गर्दै वर्षाले धेरै फिल्महरूमा अभिनय गर्ने अवसर पाइन्। अभिनेत्रीको रूपमा उनका उल्लेखनीय कार्यहरूमा छक्का पन्जा, छक्का पन्जा दुई अनि तीन, जात्रा र यसको सिक्वल जात्रै जात्रा, मिस्टर झोले र गोपी आदि जस्ता हिटहरू समावेश छन्। फिल्ममा आफ्नो अभिनय र चरित्र चित्रणको निम्ति प्रशंसित भएकी छिन् वर्षा। यसैको फलस्वरूप उनले पुरस्कारहरू पनि जित्न सफल बनेकी छिन्। 14 फरवरी 2019 उनी विवाह बन्धनमा बाँधिन् सञ्जो कोइरालाको सँगमा, जो एक उद्यमी हुन्। वर्षाले अहिलेसम्म लगभग 200 म्युजिक भिडियो र कैयन चलचित्रहरूमा अभिनय गरिसकेकी छिन्। हालमा उनी थिएटरको कार्यमा व्यस्त छिन्। यसको साथसाथै उनको नयाँ चलचित्र तेल भिजाको प्रमोसनमा लागि परेकी छिन् वर्षा।

एक्टिङको करियरमा थिएटरको अनुभवले धेरै ज्ञान अनि आफ्नो कलालाई अझ प्रभावशाली बनाउनका लागि यो एक महत्वपूर्ण शिक्षा आर्जनको स्रोत बनेको जनाउँछिन् वर्षा राउतले। उनी एक सफल नायिका त अवश्य छिन्, तर यसैको साथसाथै उनी चलचित्र प्रेमी पनि हुन्। थिएटरमै गएर फिल्म हेर्न रुचाउँछिन् वर्षाले। आफ्नो कार्यक्षेत्रप्रति जागरूक भएको

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। समय 8:45 भइरहेको छ। अबको प्रस्तुति रहेको छ कार्यक्रम योजना, जसमा सरकारद्वारा प्रायोजित परियोजनाहरूबारे जानकारी साझा गर्नेछौँ, साथै सुनाउनेछौँ फिल्मी सङ्गीत। आज योजनामा कुराकानी गर्नेछौँ एनसिएस योजनाबारे, अथवा राष्ट्रिय करियर सेवा, या यसलाई नेसनल करियर सर्भिसेस पनि भनिन्छ। योजनाबारे जानकारी साझा गर्न अघि आनन्द लिनुहोस् सङ्गीतको, फिल्म दो रास्तेबाट मोहम्मद रफीको आवाजमा।

नियमहरूलाई आइटी सक्षम प्लेटफर्मले प्रतिस्थापन गर्छ, जसले रोजगार मिलान, करियर परामर्श साथै सिप विकास डेटा पनि प्रदान गर्दछ।

सो त अब यस योजनाका मुख्य सुविधाहरूबारे जानौ। रोजगारको अवसर, निजी सार्वजनिक दुवै क्षेत्रहरूमा सक्रिय अवसरहरूमा चाकरी र रोजगारदाताहरूलाई जोड्ने अवसर प्रदान गर्दछ यस योजनाले। करियर परामर्श, अनलाइन मड्युलहरू र 400 भन्दा बढी भौतिक मोडल करियर केन्द्र मार्फत सल्लाह अनि सुझाव, सिप विकास, तालिम प्रदान गर्ने कार्यक्रमहरू, प्रशिक्षणार्थी र TCSIN अनि माइक्रोसफ्ट डिजी सक्षम जस्ता डिजिटल अपस्केलिङ संस्थानहरूद्वारा सिप विकासको निम्ति प्रशिक्षण प्रदान, विविध सेवाहरूद्वारा साझेदारी गरी डिजिटल सिप मार्फत रोजगारीको संयुक्त डिजिटल सिपहरूमा पनि सुधार गर्न सक्षम बनाउँछ। रोजगार मेलाहरूको आयोजना, मोडल करियर सेन्टरहरू अथवा MCC मार्फत स्थानीय र वर्चुअल रोजगार मेलाहरूमा आयोजन गर्दछ, जसद्वारा कामकाज खोजिरहेका मानिसहरूलाई रोजगारदाताहरूसम्म पुर्याउँछ। यसका साथै NCS योजनाद्वारा रोजगारी तालिमहरू, करियर जानकारी सामग्री, NCS पोर्टलको अन्तर सम्बन्धहरू, युवाहरूको निम्ति व्यावसायिक योजना आदिको पनि कार्यान्वयन गर्दछ यस योजनाले। त श्रोता, आज हामीले जान्यौँ नेसनल करियर सर्भिसेस योजना बारे।

0: अब सुन्नुहोस् प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। अठारौं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन विभिन्न देशका राष्ट्रिय अध्यक्ष र वरिष्ठ अधिकारीहरू नयाँ दिल्ली आइरहेका छन्। इण्डोनेसियाका राष्ट्रपति प्रभोवो सुवियान्तो हिज राति राजधानी आइपुग्नु भएको छ। कोइला तथा खान राज्यमन्त्री सतीश चन्द्र दुबेले विमानस्थलमा उहाँलाई स्वागत गर्नुभयो। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीको भारत मण्डपममा शुरू हुँदैछ। यो 2 दिवसीय विश्वव्यापी सम्मेलनले ब्राजिल, चीन, इजिप्ट, इथोपिया, इण्डोनेसिया, भारत, इरान, रूस, साउदी अरबिया, दक्षिण अफ्रिका र संयुक्त अरब अमिरेट्स लगायत 11 विकासशील र उदयमान अर्थतन्त्रहरूलाई एकै ठाउँमा ल्याउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले 18 ब्रिक्स शिखर सम्मेलन अघि हिज नयाँ दिल्लीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियान र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय बैठक गर्नुभयो। आज प्रधानमन्त्री किसान मानधन योजनाको 7 वर्ष पूरा भएको छ। यो योजना 2019 आजको दिन साना तथा सीमान्त किसानहरूलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको थियो। सरकारले प्रधानमन्त्री आवास योजना शहरी PMAYU को दोस्रो चरण अन्तर्गत 18,77,000 घरहरू स्वीकृत गरेको छ। दक्षिण एसियाली देशहरूले अवैध वन्य जीव व्यापारलाई रोकथामका लागि समन्वित प्रयासहरूलाई थप बलियो बनाउने प्रतिबद्धता गरेको छ। मौसम विभागले आज तटीय आन्ध्र प्रदेशमा तेज हावा अनि भारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अनि भारतीय टोलीले भोलि दुबईमा हुने महिला एसिया कपको फाइनलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाको सामना गर्नेछ। दोस्रो सेमी फाइनलमा श्रीलंकाले पाकिस्तानलाई 4 विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृंखला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
0: समाचारपछि पुनः आनन्द लिनुहोस् संगीतको। अब सुनाइरहेछौ गजल जगजीत सिंहको आवाजमा।

0: मनोनयनको जाँच 17 सेप्टेम्बरसम्म हुनेछ र उम्मेद्वारहरूले 19 सेप्टेम्बरसम्म आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन्। दुवै विधानसभा निर्वाचन क्षेत्रको मतदाता सूचीको अन्तिम प्रकाशन 28 फरवरी 2026सम्मको हुनेछ। यद्यपि मतदाता सूचीको निरन्तर अत्यावधिक गर्ने प्रक्रिया मनोनयन दर्ता गर्ने अन्तिम मितिसम्म जारी रहनेछ। मुख्य निर्वाचन अधिकारीको कार्यालयका अनुसार मतदान केन्द्रहरूमा मतदाता पहिचान गर्न निर्वाचन आयोगद्वारा अनुमोदित फोटो परिचय पत्रहरू प्रयोग गरिनेछ। मतदाता परिचय पत्र बाहेक आधार कार्ड, मनरेगा रोजगार कार्ड, ब्याङ्क वा डाक कार्यालयको फोटो भएको पासबुक, आयुष्मान भारत स्वास्थ्य कार्ड, ड्राइभिङ लाइसेन्स, प्यान कार्ड र भारतीय पासपोर्ट सहित कुल 12 प्रकारका कागजातहरूलाई परिचय पत्रको रूपमा मान्यता दिएको छ। पार्वत्य मामिला तथा अल्पसंख्यक राज्य मन्त्री विशाल लामाले हिज दार्जिलिङ चौरस्ता परिसरमा नवनियुक्त गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रशासक स्मृति रञ्जन मोहन्तीसँग भ्रमण गरी चौरस्ता तथा वरपरका क्षेत्रहरूमा भइरहेको विकास कार्यहरूको स्थलगत निरीक्षण गर्नुभयो। भ्रमणका क्रममा यस वर्षको दशैं अघि नै चौरस्ता परिसर वरिपरिका थाँतीमा रहेका कामहरू शीघ्र सम्पन्न गर्ने विषयमा विशेष जोड दिनुभयो। साथै दार्जिलिङ पहाडलाई अझ सुदृढ, स्वच्छ, स्वास्थ्य एवं व्यवस्थित बनाउँदै जनताको सुविधा र पर्यटनको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। इन्डियन गोर्खा जनशक्ति फ्रन्टका सभासदहरू रुबेन प्रधान, रोबर्ट छेत्री, प्रतिम सुब्बा, जितेन्द्र राई अनि सन्नी बमजन सहितको टोलीले गृह तथा पहाडी मामिला राज्यमन्त्री विशाल लामासँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटको क्रममा आइजीजीएफ टोलीले राज्यमन्त्री लामालाई स्वागत तथा नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै उहाँको सफल कार्यकालको कामना गरेका छन्। भेटवार्तामा दार्जिलिङ तथा पहाडी क्षेत्रसँग सम्बन्धित विभिन्न दीर्घकालीन तथा अन्तर्निहित विषयहरूमाथि विस्तृत रूपमा चर्चा भएको थियो। टोलीले क्षेत्रका विद्यमान समस्या, जनताका सरोकार तथा लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका विभिन्न विषयहरूबारे राज्यमन्त्री समक्ष आफ्नो धारणा राखेका थिए। युनाइटेड फोरम अफ ब्याङ्क युनियनले आह्वान गरेको देशव्यापी ब्याङ्क बन्दको प्रभाव हिज खरसाङमा पनि पूर्ण रूपमा देखियो। सप्ताहमा 5 दिन मात्र कामकाज सञ्चालन गरी शनिबार र आइतबार ब्याङ्कहरूमा पूर्ण बिदा दिनुपर्ने मागसहित संयुक्त ब्याङ्क युनियनले आह्वान गरेको बन्दको कारण हिज खरसाङका विभिन्न ब्याङ्कहरू बन्द रह्यो भने ब्याङ्क बन्दसँगै अधिकांश एटिएम सेवा पनि प्रभावित बनेको थियो। युनियनले आफ्ना माग पूरा नभए आगामी 28, 29 र 30 सेप्टेम्बर पनि ब्याङ्क बन्द गर्ने घोषणा गरेको छ। आकाशवाणी खरसाङबाट अहिलेलाई प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर अहिले 10 बजी उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको अघिल्लो प्रस्तुति रहेको छ तुलसी राज शर्माद्वारा रचित नाटक एक कप चिया।

एक कप चिया। एक कप चियाले हाम्रो थकान मुक्त गर्छ। एक कप चियाले टाउको दुखाई कम हुन्छ। एक कप चियाले शान्ति प्रदान गर्छ। एक कप चियाले हामीलाई के चाहिँ दिँदैन त भन्नु गाह्रो छ श्रोता। त आजको रेडियो रङ्गमञ्च नाटक एक कप चियाले के भन्न खोजेको छ त श्रवण गरौँ। नाटक एक कप चिया, नाटककार तुलसीराज शर्मा, प्रस्तुता योजना मोहरा, प्रस्तुतिकरण सहयोगी विनिता लामा। त सुनौ नाटक एक कप चिया।

0: सुनिता
1: हजुर,
0: चिया बनेको छ?
1: बनेको छ, तर चिनी सक्यो।
0: चिनी पनि मेरो स्यालेरी जस्तो, महिनाको बिचमै गायब।
1: तिमी त बिहानदेखि बिल बिल बिल मात्रै त भन्छौ।
0: बिलले मलाई छोड्दैनन् त हौ सुनिता। महिनाको एक तारिकमा स्यालेरी आउँछ, दुई तारिकदेखिको पैसा सबै बाई बाई।
1: अँ, आज किटी पार्टी छ, मलाई 5,000 देऊ न।
0: 5,000?
1: अँ।
0: हाम्रो घरमा पैसा प्रिन्ट गर्ने प्रिन्टर छ जस्तो लाग्छ तिमीलाई?
1: साथीहरू सबै नयाँ साडी लाउँछौ।
0: म पनि त 5 वर्षदेखिको एउटै अफिस ब्याग बोक्दैछु।
1: ए, तिमी बुझ्दै बुझ्दैनौ।
0: म सब बुझ्छु, इएमआई पनि बुझ्छु, ग्यास सिलिन्डर पनि बुझ्छु, बत्तीको बिल पनि बुझ्छु, सब बुझ्छु।
2: गुड मर्निङ गाइज, वेलकम ब्याक टु माई ब्लग।
0: अब फेरि लाइभ।

0: स्माइल
1: स्माइल
2: बिजुली अफिसबाट मेसेज आएको छ हौ, कसरी स्माइल गर्ने?
0: पापा मम्मी वन फ्यामिली सेल्फी प्लीज।
2: पहिला फ्यामिली ब्रेकफास्ट त हुन देऊ।
0: पापा फलोअर्स 50,000 पुग्न लाग्यो, माय गॉड।
2: एकदम राम्रो कुरा, अब त्यो फलोअर्सले राइस र दाल पनि पठाओस् न।
0: पापा
2: जोक्स गरेको हौ छोरी, जोक्स।
3: गुड मर्निङ बाबा, गुड मर्निङ मम्मी।
1: बिहान 11 बजे उठ्नेलाई गुड मर्निङ भनिन्छ?
3: राति पढ्दै थिएँ नि त पापा।
0: ओहो, मोबाइलमा पढ्दै।
2: रोहित, आँखा किन रातो छ?
3: होइन निन्द्रा नपुगेर नि।
2: पढाइले कि अरू केहीले?
3: पापा मलाई 2,000 रुपियाँ चाहिएको थियो।
2: हिजो 1,500, अस्ति 3,000, अब फेरि 2,000?
3: होइन फ्रेन्डलाई इमर्जेन्सी परेको छ नि त पापा।
2: तिम्रै साथीहरूलाई मात्रै किन इमर्जेन्सी पर्छ?
4: पैसा छ भने देऊ न।
2: पैसा छ भने ई वालेट हेर त।
4: यति थोरै?
2: थोरै होइन, यो नै हो बाँचेको सम्पत्ति।
0: पापा आइफोन किन्ने सोच्दै थिए।
2: म पनि त हेलिकप्टर किन्ने सोच्दैछु। सोच्नु चाहिँ फ्री हो, जसले जे सोच्दा पनि हुन्छ।
5: नमस्ते
6: नमस्ते नमस्ते नमस्ते।
2: आउनुहोस् शर्मा दाई, आउनुहोस्।
5: चिनी चाहिएको थियो।
4: लौ हिजै त लग्नु भएको तपाईँले, होइन?
5: हिजो दुध थियो, आज चिनी, भोलि चिया, पर्सि बिस्कुट। ग्रेजुअली ब्रेकफास्ट कम्प्लिट।
2: होइन, एक दिन मेरो स्यालेरी पनि लगिदिनुहोस् हौ शर्मा दाई।
5: स्यालेरी? त्यो त म देख्न नपाइसकिन्छ।
0: शर्मा दाई क्यामेरातिर हेर्नुहोस् न।
5: लाइभ हो? लाइभ
0: हो नि हौ।
5: सबैलाई नमस्ते। मिडिल क्लास फ्यामिलीको लाइफ रमाइलो देखिन्छ, तर बजेट मिटिङ हरेक दिन हुन्छ।
2: एकदम ठिक भन्नुभयो।
5: अब पेट्रोलको भाउ हेरेर त साइकल पनि हाँस्न थालेको छ हौ।
4: चिया खानुहोस् न।
5: चिनी फ्री हो?
2: चिनी पनि फ्री हो, एडभाइस पनि फ्री हो।
5: ठिक छ, एडभाइस चाहिँ सुन। बच्चाहरूलाई टाइम देऊ, पैसा मात्र कमाएर हुँदैन है।
2: अब टाइम दिन त मन छ नि, तर खै अफिसले छोड्दै छोड्दैन।
3: पापा म बाहिर जान्छु है।
2: कता गएको?
3: साथीहरूसँग।
2: कुन साथी हो?
3: कलेजको साथी हो, तपाईँले चिन्नुहुन्न।
2: नाम के हो?
3: तपाईँले चिन्नु हुँदैन हौ पापा, मेरो कलेजको साथीहरू कसरी चासो गरिरहनु भएको।
2: मैले चिनेको रोहित चाहिँ झुट बोल्दैन थियो है।
3: पापा प्लिज जानु दिनुहोस् न हौ।
2: अब खै के भन्नु, ठिकै छ, तर बेलुका छिटो घर आउनु।
3: हुन्छ पापा।
4: धेरै डाउट गर्छौ तिमी त।
2: कस्तो कस्तो लाग्छ खै, छोरा बदलेको जस्तो देखिँदैछ।
0: सबै यङ्स्टर्सहरू यस्तै त हुन्छ।
2: होइन केही न केही त लुकेको छ।
5: म पनि यही भन्छु, आँखाले भनेको कुरा कहिले झुटो हुँदैन।
4: चिया चिसो भइसक्यो हो, खाऊ न तिमीहरू। खै
2: चिया त फेरि बनिएला, तर परिवार चाहिँ तातो रहनुपर्छ है।
0: पापा त्यो लाइन चाहिँ दामी थियो है।
2: रिलमा हाल्ने
0: पक्का?
2: पहिला घर बचाऊ अनि पछि रिल बनाउला है त।
0: पक्का बाबा पक्का।
2: सुनिता।
4: हजुर।
2: मेरो यो अफिस ब्यागबाट 3,000 कहाँ गयो? यहाँ हरायो त।
4: के भन्छौ, कस्तो हिजो त राखेको होइन तिमीले?
2: हो, अनि अहिले हेर्दा छैन।
0: पापा सायद अफिसमा खर्च भयो होला हो।
2: मैले पैसा खर्च गरेँ भने मलाई थाहा हुन्छ कि हुँदैन भन त।
4: घरभित्रै कतै राख्यो होला, खोज न राम्रोसँग।
2: होइन मैले ब्यागमै राखेको हो, म बिर्सिने मान्छे चाहिँ होइन।
3: गुड मर्निङ हे पापा। गुड मर्निङ आमा।
2: गुड मर्निङ। आज त बिहान 12 बजी हो।
3: साथीको घरमा असाइनमेन्ट गर्दै थिएँ नि त पापा।

0: आऊ आऊ बस न, सबैजना बहिनीहरू चिया खाउँ हौ।
1: चियाले पेट तातो हुन्छ तर मन चाहिँ अझै चिसो छ।
2: नमस्ते
0: नमस्ते नमस्ते।
2: आज चिनी लिन आएको होइन है फेरि?
1: अनि त्यसो भए चाहिँ?
2: आज गसिप लिन आएको हो म।
0: कस्तो गसिप हौ?
2: तिमीहरूको छोरा बजारतिर नयाँ ग्रुपसँग देखेको थियो हौ।
1: कस्तो ग्रुप?
2: राम्रो देखिएन।
3: शर्मा दाई आफ्नो काम गर्नुहोस् न।
2: बाबु तिम्रो बाउ मेरो साथी हो बुझ्यौ, तिम्रो चिन्ता गर्नु मेरो पनि काम हो।
4: रोहित सत्य के हो लु भन त।
3: हेच पापा केही पनि छैन।
5: ओ पापा मैले पनि दुई चोरी देखेको छु।
3: ओइ तँ चुप लाग्न, बेसी नबोलिरह है।
0: किन छिच्चाको हो यिनीहरू?
3: अन्त हेर्नुहोस् न आमा, मलाई सबैजना बोलेर डाउट मात्रै गरिरहन्छ यहाँनिर।
4: रोहित तिमीले आफूलाई सस्पेक्ट बनाएको छौ।
3: हेच तपाईँले जे भनिरहनुहोस् मलाई मात्रै डाउट गरिरहनुहोस्। बस बस म त जान्छु यहाँबाट।
0: ए भगवान् कस्तो रिस हौ यो केटाको त प्रभु, कस्तो रिस हौ।
2: रिस भन्दा पनि यहाँ डर लागिरहेको छ।

0: मेरो रील 1 लाख व्यूज पुग्यो।
1: वाह, कंग्रेचुलेशन छोरी।
2: अनि छोरी, त्यो रीलले घरको लोन तिर्छ?
0: पापा, मम, मम।
3: हैन हो, मजाक गरेको।
0: तर पापा, स्पोन्सर आउन सक्छ है?
3: अब स्पोन्सर भन्दा पहिला डिग्री कम्प्लिट गर है, म चाहिँ त्यही भन्छु। हेलो
4: रमेशजी।
3: हजुर।
4: अफिस पेटी क्यासमा 5,000 कमी छ, तपाईँले लास्ट ह्यान्डल गर्नुभएको थियो।
3: सर, मैले त त्यो छोएको पनि छैन त हो।
4: भोलि अफिस आउनुहोस्, एक्सप्लेन गर्नुपर्छ।
3: सर, फोन काट्यो।
1: औ, के भयो? किन अफसोस गरेर बसेको हौ?
3: अफिसमा पैसा हरायो अरे।
0: ला बाबा, के भन्छौ?
3: अब घरमा पनि पैसा हरायो, अफिसमा पनि।
1: चिन्ता नगर, सब ठिक हुन्छ।
3: सब ठिक हुन्छ भन्ने कुरा सजिलो छ सुनिता, तर बनाउन गाह्रो छ। रोहित, के गर्दैछौ?
5: बाबा,
3: के पैसा खोज्दैछौ?
5: सरी बाबा, सरी बाबा।
3: कति दिनदेखिको यो गर्दैछौ?
5: प्लिज प्लिज नसोध्नुहोस् न बाबा।
3: सत्य भन
5: बाबा, म फसेँ।
3: केमा फस्यौ छोरा?
5: ड्रग्समा बाबा।
3: मेरो छोरा,
5: म छोड्न खोज्छु तर सक्दै सक्दिनँ बाबा।
3: पैसा सब त्यसैको लागि?
5: हजुर।
3: किन मलाई भनिनसौ?
5: डर लाग्यो नि त बाबा, मलाई डर लाग्यो।
3: बाबासित पनि?
5: मैले आफूलाई नै त हराइसकेको छु बाबा।
3: छोरा, हराएको छैन, तिमीले बाटो मात्रै बिर्सेको। म तिमीलाई घर फर्काएर ल्याउँछु।
1: रोहित, यो सब कहिलेदेखि भइरहेछ नानी?
5: लगभग 1 वर्ष भयो आमा।
0: 1 वर्ष? अनि हामीलाई थाहा नै भएन।
5: मैले सबैसँग झुटो बोले नि त
3: छोरा। झुटले कहिले पनि मान्छे बचाउँदैन है।
5: पापा, म साथीहरूको प्रेसरमा पढेँ नि त।
3: प्रेसर सबैको लाइफमा हुन्छ।
5: सुरुमा फन जस्तो लाग्थ्यो, पछि ह्याबिट पो भएछ, अनि अहिले त एडिक्सन पो भएछ पापा।
1: तिमीले मलाई एकचोटि भनेको भए म तिम्रो लागि ज्यान दिन्थे छोरा। यो के भयो? के गर्यो?
5: म तपाईँलाई रुवाउन चाहन्थिनँ नि त आमा,
0: तर आज सबै रोइरहेको छ।

0: एकछिन, अब रोएर हुँदैन, अब यसको सल्युसन खोज्नुपर्छ।
1: बाबा मलाई बचाइदिनुहोस् न, बाबा मलाई बचाउनुहोस् न।
0: म तिम्रो बाउ हुँ, म तिमीलाई छोड्ने मान्छे होइन। म बचाउँछु छोरा, तिमी नसुर्ताऊ, म बचाउँछु।

0: लु है चिया खान आऊ है, तयार छ।
1: ल आज सबैसँगै बसेर चिया खाजा खाउँ है त।
2: रोहित रोहित आइज।
3: जन्देगोर, मलाई भोक लागेको छैन।
1: छोरा, दुःखमा भोक लाग्दैन, तर खाना छोड्नु पनि त भएन।
4: नमस्ते
0: नमस्ते
1: नमस्ते। आउनुहोस् शर्मा दाई।
4: के भयो, सबैको मुख किन उदास?
0: रोहितको बारेमा हामीले थाहा पायौँ शर्मा दाई।
4: ओहो बाबु, गल्ती सबैले गर्छन्। साँच्चै स्वीकार गर्ने हिम्मत सबैसँग हुँदैन, त्यो तिमीसँग छ।
5: शर्मा दाई, म धेरै नराम्रो मान्छे भएछु।
4: होइन, मान्छे नराम्रो होइन, नराम्रो डिसिजन गरेको छौ। डिफरेन्स बुझ नानी, मान्छे बदलिन्छ, डिसिजन पनि बदलिन्छ।
1: शर्मा दाई, यो रिह्याबको खर्च कति जस्तो होला?
4: पैसाको चिन्ता नगर, पहिला छोरा बचाऊ।
6: पापा, मैले सेभिङ्स गरेको 25,000 छ, युज गर्नुहोस्।
1: छोरी, यो त तिम्रो फ्युचरको लागि हो।
6: रोहित दादा नै मेरो फ्युचर हो बाबा।
0: म पनि मेरो सबै सुनहरू बेचिदिन्छु रोहितको लागि।
1: सुनिता, त्यो तिम्रो हो।
0: परिवारभन्दा ठुलो सुन होइन नि त रमेश, परिवारभन्दा ठुलो होइन, बुझ्यौ? सुन त जहिले पनि बनाउनु सकिन्छ नि।
1: हेलो
4: रमेशजी।
1: हजुर।
4: अफिसको सिसिटिभी हेरियो, तपाईँ निर्दोष हुनुहुन्छ। सरी।
1: थ्याङ्क यू सर, थ्याङ्क यू, थ्याङ्क यू सो मच।
0: हेर न, भगवान्ले सत्यकै साथ दिनुहुन्छ क्या।
1: ढिलो हुन्छ तर अन्धकार सधैँ हुँदैन भनेको यही हो।
0: हो नि।
5: डाक्टर साहब, के म ठिक हुन सक्छु अब?
7: रोहित, रिकभरी पसिबल छ, तर तिम्रो विल पावर सबैभन्दा ठुलो मेडिसिन हो।
5: डाक्टर, म ट्राई गर्ने होइन, म चेन्ज हुन्छु अब।
7: विथड्रल गाह्रो हुन्छ, बढी दुख्छ, मुड बदलिन्छ, रिस पनि उठ्छ, तर फ्यामिली सपोर्ट छ भने सफल हुन सकिन्छ।
1: डाक्टर साहब, जति खर्च लागोस् मेरो छोरा चाहिँ बाँच्नुपर्छ।
7: पैसाले मात्र हुँदैन, टाइम पनि दिनुपर्छ।
1: म अफिसबाट लिभ लिन्छु।
0: म पनि रोहितसँगै बस्छु है,
6: कलेजपछि म पनि आउने छु।
5: डाक्टर साहब, म यस्तो फ्यामिली त डिजर्भ गर्दिनँ।
1: फ्यामिली डिजर्भ गर्ने कुरा होइन छोरा, फ्यामिली भन्नु नै जस्तो सुकै परिस्थितिमा सँगै बस्ने, साथ दिने।
5: पापा, आज 30 दिन भइसक्यो, त्यो पनि ड्रग्स बिना।
1: प्राउड अफ यु छोरा, प्राउड अफ यु।
6: दादा, सेलिब्रेसन
0: के?
1: होइन, एक कप चिया, त्यसमै सबै खुसी हुन्छ।
0: रमेश, औ रमेश, चिया रेडी छ है।
1: वाह, आज त चियाको स्मेलले नै घर रमाइलो बनाइदियो।
6: गुड मर्निङ एभ्रीवन।
0: गुड मर्निङ।
1: हैन, आज लाइभ छैन छोरी?
6: होइन पापा, आज फ्यामिली टाइम, मोबाइल पछि।
1: वाह, यो कुरा सुन्नका लागि म धेरै वर्ष पर्खिरहेको थिएँ।
5: गुड मर्निङ पापा।
1: गुड मर्निङ छोरा, राम्रोसँग सुत्यो होला नि?
5: धेरै दिन।

0: पछि शान्तिसँगले सुत्न पाए पापा।
1: अब छोरा मेडिसन टाइम है।
0: मम, अब म मेडिसन भन्दा पनि डिसिप्लिनमै बाँच्न चाहन्छु।
1: गुड।
2: दादा दादा इन्टरभ्यूको कल आएको छ।
0: साँच्चै
2: हो त? आज 11 बजे।
0: पापा मलाई त डर पो लागिरहेको जस्तो भयो त हौ।
3: डर लाग्नु राम्रो हो छोरा, डरले मान्छेलाई रेस्पोन्सिबल बनाउँछ। जाऊ आफ्नो बेस्ट दिएर आऊ।
0: हुन्छ, थ्याङ्क यू पापा।
1: भगवान् मेरो छोराको रक्षा गर्नुहोस् है भगवान्।
2: अल द बेस्ट दादा।
3: अल द बेस्ट छोरा।
4: नमस्ते।
3: नमस्ते नमस्ते, आउनुहोस् शर्मा दाई।
1: नमस्ते।
4: आज चिनी लिन आएको होइन है, म चाहिँ मिठाई खान आएको नि। फेरि
1: किन शर्मा दाई?
4: आज रोहितको इन्टरभ्यू छ, राम्रो खबर आउँछ, मलाई त्यस्तै फिलिङ आइरहेको छ।
2: शर्मा दाई तपाईँ एस्ट्रोलोजर पनि हुनुहुन्छ?
4: होइन होइन, एक्सपिरियन्स एक्सपिरियन्स।
3: हेलो
0: पापा। पापा
3: के भयो?
0: पापा मैले जब पाएँ।
1: हे भगवान् धन्यवाद, भगवान् धन्यवाद।
2: कंग्रेचुलेशन्स दादा, कंग्रेचुलेशन्स।
3: कस्तो डर लागिरहेको थियो, प्राउड अफ यु बाबु, प्राउड अफ यु। धेरै खुसी छु म।
0: पापा आमा हेर्नुहोस् न, यो मेरो फर्स्ट स्यालेरीको ड्रिमको फर्स्ट स्टेप हो।
3: होइन, यो तिम्रो नयाँ लाइफको फर्स्ट स्टेप हो छोरा।
0: पापा मैले तपाईँहरूलाई धेरै दुःख दिएँ है।
3: हेर छोरा, भूतकाल बदलिन सक्दैन, भविष्य बनाउन सक्छ नि।
0: हुन्छ, म प्रमिस गर्छु है, अब कहिले पनि झुटो बोल्दिनँ।
3: बास यही कुरा त सुन्नु थियो मलाई।
2: पापा, पापा!
3: अब फेरि के भयो?
2: मेरो एन्टी ड्रग्स अवेयरनेस भिडियो भाइरल भयो, हेर्नु न, 1,00,000 शेयर।
1: वाह छोरी वाह।
2: हेर्नु त यहाँ कमेन्ट हेर्नुहोस् न, धन्यवाद, तपाईँको भिडियोले मेरो भाइलाई रिहाब पठाउन हेल्प गर्यो।
0: बहिनी मैले त तिम्रो लाइफ बिगारे जस्तो लाग्थ्यो, आज त तिमीले अरूको लाइफ पो बचाउँदै रहेछौ त है।
2: दादा फ्यामिलीले मलाई सिकायो, मोबाइल फेमस बनाउन मात्र होइन, मान्छेको लागि युज गर्न पनि सकिन्छ।
4: रेजिस्टर लेटर, मिस्टर रमेश गुरुङ।
3: हजुर, मेरो हो।
4: हजुर,
1: के छ हौ, के को लेटर?
3: हेर्दैछु, प्रमोसन,
5: मेरो प्रमोसन भयो छ।
3: 28 वर्षपछि फाइनली प्रमोसन।
4: हेर्नु त, भगवानको अफिसमा डिले हुन्छ तर इन्जस्टिस कहिल्यै हुँदैन।
1: आज त सेलिब्रेसन हुन्छ होला नि है।
3: हुन्छ हुन्छ, तर एक्सपेन्सिभ होटलमा चाहिँ होइन है, हाम्रै घरमा।
2: पापा पापा पिज्जा अर्डर गरौँ।
3: तर बजेट हेरेर
0: ए छोडिदिनुहोस् हौ पापा, म फर्स्ट स्यालेरी आएपछि सबैलाई चिट दिन्छु।
4: अनि मलाई चाहिँ नानी?
0: तपाईँलाई त झन् डबल चिट दिन्छु नि शर्मा दाई।
4: अब चाहिँ म चिनी बरो गर्दिनँ है फेरि।
1: लु आउनुहोस्, चिया रेडी छ, सबैजना सँगै बसेर खाउँ है।
3: याद छ एक समय यो टेबलमा हाँसोभन्दा धेर टेन्सन थियो,
2: आज हाँसो मात्रै छ।
0: पापा यो एक कप चियाको भ्याल्यु त मैले आज मात्र बुझेँ।
3: किन?
0: पहिले म बाहिर ह्याप्पिनेस खोज्थेँ, आज बुझेँ खुसी त घरमै पो रहेछ। पापा
1: परिवारसँगै बसेर पिएको चिया सबभन्दा मिठो हुन्छ, बुझ्यौ नानी।
4: चियामा चिनी कति छ हौ?
1: किन शर्मा दाई?
4: आज सबैको लाइफ मिठो भएको छ नि, चिनी कम भए पनि फरक पर्दैन।
3: सुन सबै, लाइफमा पैसा कहिले धेर हुन्छ त कहिले थोरै, खुसी कहिले आउँछ त कहिले जान्छ, तर परिवार एकचोटि टुट्यो भने

0: अब सुन्नुहोस् प्रमुख समाचार।
1: आकाशवाणी हो, 10 बजेको मुख्य समाचार मुस्कान राईबाट सुन्नुहोस्। अठारौं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन धेरै देशका नेताहरू र वरिष्ठ अधिकारीहरू नयाँ दिल्ली आइपुगेका छन्। फिलिपिन्सका राष्ट्रपति फर्निनान्ड आर मार्कोस जुनियर आसियानका वर्तमान अध्यक्षको रूपमा राष्ट्रिय राजधानी आइपुग्नु भएको छ। उहाँलाई केन्द्रीय मन्त्री अनुप्रिया पटेलले स्वागत गर्नुभयो। अमेरिकामा हिजो 9/11 आतंकवादी हमलाको 25 वार्षिक उत्सव मनायो। आक्रमणमा मारिएका लगभग 3,000 मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गरियो, साथै हमलाहरूको दुर्गामी प्रभावलाई स्मरण गरियो। उत्तर कोरियाले आफ्नो पछिल्लो हतियार प्रदर्शनको एक भागको रूपमा समुद्रतिर एउटा अज्ञात मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको सेनाले आज बिहान उत्तर कोरियाको पूर्वी तटबाट समुद्रमा मिसाइल प्रहार गरेको बताएको छ, तर थप विवरण भने दिएको छैन। उत्तर प्रदेशमा बाढीको अवस्था बिग्रदै जाँदा राज्य सरकारले प्रभावित परिवारहरूलाई सहयोग गर्न राहत र उद्धार कार्यलाई तीव्र बनाएको छ। मुसुलधारे वर्षा र बाँधबाट पानी छोडिएको कारण राज्यका 25 जिल्ला बाढीबाट प्रभावित बनेका छन्। आज दक्षिणी ओडिसाका केही ठाउँहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ। मौसम विभागले नवरङ्गपुर, कोरापुट र मल्कानगिरी जिल्लाहरूको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। राज्यका अन्य धेरै भागहरूमा पनि मेघगर्जन र तेज हावासँगै भारी वर्षा हुने अनुमान गरिएको छ। जुनियर एसिया हकी महिला कपको पहिलो सेमी फाइनल म्याच आज भारत र दक्षिण कोरियाबीच जारी छ। क्वार्टर फाइनलमा भारतले पाकिस्तानलाई 11-0 रेकर्ड अन्तरले पराजित गरेको थियो भने भारत 10 अङ्कसहित पुल एमा शीर्ष स्थानमा रहेका छन्। भारतीय महिला क्रिकेट टिमले भोलि दुबईमा महिला एसिया कपको फाइनलमा डिफेन्डिङ च्याम्पियन श्रीलङ्काको सामना गर्नेछ। श्रीलङ्का हिजो पाकिस्तानलाई 4 विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

कहिलेकाहीँ यो व्यस्त संसारको कोलाहलबाट केही समय निकाल्नुहोस्। हरेक दिन कुनै न कुनै लक्ष्यको पछि दौडँदै गर्दा हामी प्राय बिर्सन्छौँ कि जीवन केवल प्राप्तिको बारेमा मात्र होइन, जीवनलाई महसुस गर्न पनि महत्त्वपूर्ण छ। कहिलेकाहीँ फोनलाई पर सार्नुहोस् अनि चुपचाप बस्नुहोस्। कहिलेकाहीँ बिना कारण आफ्नो रोजाएको सङ्गीत सुन्नुहोस्। कहिलेकाहीँ आफ्ना पुराना सपनाहरू सम्झनुहोस्। कहिलेकाहीँ ती मानिसहरूसँग समय बिताउनुहोस् जसले तपाईँलाई प्रेम गर्छन् अनि जसलाई केही प्रमाण गर्ने आवश्यकता पर्दैन। अनि कहिलेकाहीँ आफूसँगै पनि बस्नुहोस्, किनकि संसारलाई खुसी पार्ने प्रयास गर्दा गर्दै भित्रैदेखि थाक्नुभयो भने सबैभन्दा ठुलो उपलब्धि पनि तुच्छ लाग्न सक्छ। सुनिरहनु भएको छ

आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा समय बिहानको 10:03:35 भइसकेको छ। श्रोता, अबको प्रस्तुति रहेको छ रमाइलो कार्यक्रम हेलो खरसाङ। संगीत जानकारी साथसाथै मौसमको साधारण हाल खबर पनि सुनाउनेछौँ यस कार्यक्रममा।

फर्स्ट एड डे भन्ने पनि मान्यता प्राप्त छ। दैनिक आपातकालीन अवस्थामा आधारभूत प्राथमिक उपचारले कसरी जीवन बनाउन सकिन्छ भन्ने बारेमा जनचेतना जगाउन हेतु सेप्टेम्बर महिनाको दोस्रो शनिबार वार्षिक रूपमा मनाइने गरिएको छ वर्ल्ड फर्स्ट एड डे। नियमित मानिसहरूलाई सिपिआर पट्टी लगाउने र चोकिङबाट राहत जस्ता सरल जीवन बचाउने प्रविधिहरू सिक्न प्रोत्साहन गर्दछ। साथै व्यावसायिक चिकित्सा सहायता नाउन्जेल तत्काल दर्शक भएर हेरचाहले व्यक्तिलाई कसरी स्थिर राख्छ भन्ने कुरा पनि प्रकाश पार्दछ आजको दिनले।

सडक यात्रा हाम्रो दैनिक कार्य वा यात्राको राजमार्ग हो, गन्तव्यसम्म पुर्याउने साधन पनि हो। तर नियम बिना अराजकता हुन्छ, अव्यवस्था उत्पन्न हुन्छ। त्यसैले सुरक्षित रहन अनि अरूलाई पनि सुरक्षित राख्न मुख्य ट्राफिक नियम सिकौँ अनि पालन पनि गर्ने गरौँ। सधैँ सिट बेल्ट बाँध्नुहोस्। चालक अनि अगाडि चालक छेउ बसेका यात्रुले पनि यसले अनिवार्य रूपमा दुर्घटनाबाट बचाउँछ। साथै दुई चक्के वाहन चालक अनि सवारी दुवैले हेलमेट लगाउन धेरै अनिवार्य छ। स्पिड लिमिट पालन गर्नुहोस्। यसै अनुसार सवारी साधन कुदाउनुहोस्। रातो बत्ती र जेब्रा क्रसिङमा रोकिनुहोस्। हतार नगरौँ, पैदल यात्रुहरूलाई पहिले हिँड्ने मौका दियौँ। नियमले नै जीवन बचाउँछ। टर्न र लेन बदली गर्दा सधैँ सङ्केतको प्रयोग गर्नुहोस्। मादक पदार्थको प्रभावमा पर्दा वाहन कहिले पनि नचलाउनुहोस्। विचलित ड्राइभिङ अथवा डिस्ट्र्याक्टेड ड्राइभिङबाट जोगिनुहोस्। मोबाइलमा बात वा मेसेज गर्दै सवारी साधन नकुदाउनुहोस्। यी साधारण नियमहरूको पालन गर्नुहोस्। सडक यात्रा रमाइलो अनि सुरक्षित बन्नेछ। ट्राफिक सुरक्षा हामी सबैको दायित्व हो अनि सडक प्रयोगकर्ताहरूप्रति विनम्र रहनुहोस्। सुरक्षित सडक, सुरक्षित जीवन।

संसार मनमोहक ठाउँहरू, अविश्वसनीय जीवहरू र मनमोहक तथ्यहरूले भरिएको छ, जसले जो कोहीलाई पनि चकित पार्न सक्छ। श्रोता, अब एउटा अचम्मको तथ्य भन्न लागिरहेछु। पृथ्वीमा एउटा यस्तो ठाउँ पनि छ जहाँ माछाको वर्षा हुन्छ। अचम्म लाग्ने है। हन्डुरसको युरो भन्ने सहरमा मानिसहरूले लुभिया डे पेसेस भन्ने एक दुर्लभ घटना देख्छन्। यस घटनामा भारी आँधी बेहरीको समयमा आकाशबाट माछा खस्छन्।

श्रोता, अब मौसमको हाल खबर सुनाऊ है त। दार्जिलिङमा आज ठाउँ ठाउँमा मेघ गर्जन सहित बादल र घामको मिश्रण रहेको दिन रहनेछ। साँझमा केही क्षेत्रमा कोही कोही ठाउँमा वर्षा हुने सम्भावना छ। आंशिक रूपले बादल लागिरहनेछ। उच्चतम 25 डिग्री सेन्टिग्रेड अनि न्यूनतम 19 डिग्री तापमान रहनेछ। कालेबुङ सहरमा आज बादलले ढाकेको दिन रहनेछ। बेला बेला घाम अनि थोरै पानी पर्ने सम्भावना रहेको छ। उच्चतम 30 डिग्री सेन्टिग्रेड अनि न्यूनतम 22 डिग्री सेन्टिग्रेडको साथमा साँझमा हल्का वर्षा हुने सम्भावना प्राय आज रहेको छ। उच्चतम 23 डिग्री सेन्टिग्रेड अनि न्यूनतम 18 डिग्री सेन्टिग्रेडको साथमा आज खरसाङमा बादल र घामको मिश्रण रहेको दिन देखा पर्नेछ। केही भागमा मेघ गर्जन अनि हल्का वर्षा पनि हुने सम्भावना रहेको छ, अन्यथा आंशिक बादल नै रहनेछ। सिलगढीमा भने आज आंशिक रूपमा घमाइलो दिन रहने सम्भावना छ। उच्चतम 33 डिग्री सेन्टिग्रेड अनि न्यूनतम 24 डिग्री सेन्टिग्रेड तापमान रहनेछ। केही केही ठाउँमा वर्षासँगै बादल लाग्ने सम्भावना रहेको छ। अब जानौ मिरिकको मौसमको मिजाज। बादल र घाम लागेको दिन रहने सम्भावनाको साथसाथै यस क्षेत्रका केही भागमा मेघ गर्जन सहित थोरै वर्षा देखा पर्नेछ। आंशिक बादल रहनेछ। उच्चतम तापमान 23 डिग्री सेन्टिग्रेड अनि न्यूनतम तापमान 18 डिग्री सेन्टिग्रेड रहने सम्भावना छ।

श्रोता, आजको हेलो खरसाङको यस कार्यक्रमको साथसाथै आजको अधिवेशनबाट म शोभना विदा लिन चाहन्छु। बाँकीका अधिवेशनका प्रस्तुतिहरूको आनन्द लिँदै गर्नुहोस् पासाङको साथमा।

आफ्नै संगीत अनि स्वरमा सुन्दै हुनुहुन्थ्यो उदय सोताङलाई। शब्द थियो गणेश थापा मंगरको। अघिल्लो प्रस्तुति बिरेन खातीको आवाजमा सुन्नुहोस्।

आफ्नै संगीत शब्द अनि आवाजमा सुन्नुभयो बिरेन खातीलाई। अब सुन्नुहोस् उदय सोताङलाई।

आकाशवाणी खरसाङबाट अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ आधुनिक गीत। अब गुन्जने आवाज छ मनिला श्रोताङको, शब्द छ गणेश थापा मङ्गरको, सङ्गीत उदय श्रोताङको।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। समय पूर्वान्न 11:05 भयो। अब प्रस्तुत छ कार्यक्रम संगीत सरिता, जसमा आज प्रथम गीत सुनाइरहेछौ नम्रता बल र वाङ्गेल लामाको युगल आवाजमा।

अहिले सुन्नुभयो प्रबल थापा र भावना थापाको यो आवाजलाई। अब सुन्नुहोस् शारदा गजमेर र राजेन्द्र कुमार घिमिरेको आवाजमा यो गीत।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम संगीत सरिता। यो आकाशवाणी खरसाङ हो। अब सुन्नुहोस् शंकर महादेवनको आवाजमा हिन्दी गीत।

0: अहिले सुन्दै हुनुहुन्थ्यो हिन्दी गीत। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय मध्याह बाह्र बज्नै लाग्यो। अब आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ समाचार।
1: आकाशवाणी

समाचारपछि पुनः स्वागत गर्न चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। समय मध्याह्न 12:05 भयो। यो समय हो फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म कार्यक्रम सञ्चालिका पासङ लक्कीको तर्फबाट यस कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस्। फिल्म द ग्रेट ग्याम्बलरबाट आशा भोसले, अमिताभ बच्चन र शरद कुमारको आवाजमा, शब्द छ आनन्द बक्सीको, संगीत आरडी बर्मनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ आजत रेडियो श्रोता संघ अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सबाब आर्जु, सरफराज खान, अफजल पानोला, फरजाना खानम, सेना शबनम र नुसरत जानम। गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु, नीलु, विशाल राज अनि वंशराज। गढिया मौजे उस्तुबाट प्रदीप कुमार, आशिष कुमार, कुन्दन कुमार, सुनिता देवी। अप्पर मामरिङ सिटोङ दुईबाट लकीमा शेर्पा, याङजी शेर्पा, सुम्बा शेर्पा, राधा, सारिका, तृष्णा मुखिया, सलिमा राई र कला राई।

तपाईँको अनुरोध कार्यक्रमको यो अर्को कोसेली स्विकार्नुहोस्। फिल्म छोटी सी बातबाट लता मङ्गेशकरको आवाजलाई अनुरोध पठाउनु भएको छ डोगर गाउँ जिल्ला राजनाथ गाउँ छत्तिसगढबाट राष्ट्रपाल गजविए राधिका गजविए बेबी अनिस्का र तन्मय खरसाङ बजारबाट छिरिङ यल्मो रीता प्रधान पेमा यल्मो छिरिङ लकी र सिनोरा राय मोजाहिदपुर पूर्वटोला भागलपुरबाट मोहम्मद राजु खान जहाँगीर खान सबनम जानम खैरु भाई रुबी बेगम राज खान आयन खान मोहम्मद खातुन र आलिया अप्पर सिरुबारी गिद्धे पहाडबाट सुषमा सिंह एसएम दर्नाल सयम पुष्पा छेत्री अनि साथीहरू आदर्श रेडियो श्रोता संघ कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी बिमला रानी सेन्चुरी राम कुमार शाह मोहन मास्टर र शंकर प्रसाद शाह।

आकाशवाणी खरसाङबाट अहिले तपाईले सुन्दै हुनुहुन्छ फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईको अनुरोधमा र तपाईको साथमा छु म पासाङ लकी। अघिल्लो गीत स्वीकार्नुहोस् फिल्म तिसरी मन्जिलबाट आशा भोसले र मोहम्मद रफीको आवाजमा शब्द समझ्रुको संगीत राहुल देव बर्मनको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ वार्ड नम्बर 12 रामपुरबाट शबना प्रवीण, साइना प्रवीण, तमन्ना बेगम, रकिब आलन, कमरान आलम, फरान आलम, खुशबू रिमी, एमराई र अब्रार आलम। चित्रे बस्ती खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर देवान साथै सम्पूर्ण परिवार। मणिगाछी जतुकाबाट विजय कुमार विजय, लाली साफी, आलम मिस्त्री। सिराजपुर गणेशपुरबाट फिरोज आलम, नाज प्रवीण, अर्ष बाबु। जतुका किशनपुरबाट आलम दिलकश, शबना नाज, रिजवान राई र चाँदी नाज।

किस्मत यस फिल्मबाट अब सुन्नुहोस्। ओपी नायरको संगीतमा शब्द छ नूर देवासीको आवाज आशा भोसलेको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ सेक्टर आठको क्षेत्रबाट दीपक सेनी, प्रमिला अनि अनुश्री सेन, महादेव पाराबाट मीरा, सिमरन अनि योगेश कुमार राजवाडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम, उमा देवी डोमिन, पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी, प्रेम कुमार गुप्त, कृष्ण कुमार गुप्त, नन्द कुमार गुप्त र प्रदीप, भिलाई छत्तिसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा र गरिमा शर्मा, ग्राम अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथलेश ठाकुर, तारनी ठाकुर, सुरज ठाकुर, ज्योति ठाकुर, रियान्स ठाकुर र गुडिया ठाकुर, कोटवा नारायणपुर बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, ह्याप्पी राई, दुबिया नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्राञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई र नवनीत राई।

यस गीतको साथै आजलाई बिदा चाहन्छौँ कार्यक्रम तपाईँको अनुरोधबाट। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुलाक खरसाङ दार्जिलिङ। समय मध्याह बाह्र बजेर तीस मिनट हुनै लाग्यो। अघिल्लो कार्यक्रम छ पाश्चात्य सङ्गीतको मेलोडी टाइम। प्रतीक्षा साँच्नुहोला।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनको अवसरमा इथियोपियाका प्रधानमन्त्री डाक्टर अबी अहमद अलीसँग द्विपक्षीय वार्ता गर्नुभयो। विदेश मन्त्रालयले जनाएको छ कि दुई नेताबीचको यो छलफल द्विपक्षीय रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने उद्देश्यले भएको हो। चीनका राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलन 2026मा सहभागी हुन नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज उहाँसँग द्विपक्षीय

बैठक गर्नुहुनेछ। गृहमन्त्री अमित शाह अनि लोकसभा अध्यक्ष ओम बिरलाले श्री गुरु ग्रन्थ साहिबजीको प्रकाश पर्वको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री शाहले गुरु ग्रन्थ साहिबजीका शिक्षाहरूले सेवा, त्याग, समानता, करुणा र मानवताको भावनालाई प्रोत्साहन गर्ने तथा समाजलाई मानव कल्याणका लागि प्रेरित गर्ने बताउनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले तमिल विद्वान प्रोफेसर सोलोमन पपैयाको निधनमा शोक व्यक्त गर्नुभएको छ। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले भारत इनोभेट्सले उच्च शिक्षा तथा अनुसन्धान संस्थानहरूबाट निस्कने नवीन आविष्कारहरूलाई विश्वभरि पुर्याउनका लागि डिजाइन गरिएको हो भनी बताउनुभयो। मौसम विभागले आज तटीय आन्ध्र प्रदेशमा तीव्र हावा र मुसलधारे वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। विभागका अनुसार आज उत्तराखण्ड, गुजरात, कोंकण, गोवा, मध्यप्रदेश, महाराष्ट्र र छत्तीसगढमा भारी वर्षाको सम्भावना छ। ओडिसा, तेलंगाना, पश्चिम बंगाल र पूर्वोत्तर भारतका केही भागमा पनि यस्तै मौसम रहने अपेक्षा गरिएको छ। अनि महिला जुनियर एसिया कप हकीमा भारतले फाइनलमा स्थान बनाएको छ। चीनको मोकीमा खेलिएको पहिलो सेमिफाइनलमा भारतले दक्षिण कोरियालाई 5-1 गोलले पराजित गरेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

Chara,

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। 18 ब्रिक्स शिखर सम्मेलन आज अपराह्न 2 बजेदेखि नयाँ दिल्लीको भारत मण्डपममा सुरु भएको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले ब्रिक्स शिखर सम्मेलन 2026 आयोजित भारत इनोभेट्स प्रदर्शनीको उद्देश्य उच्च शिक्षा अनि अनुसन्धान संस्थानहरूमा विकसित नवाचारहरूलाई विश्वसम्म पुर्याउन रहेको बताउनु भएको छ। चाइना सदर्न एयरलाइन्सले आज यस महिनाको 21 तारिकदेखि गाङझो अनि नयाँ दिल्ली बीच नियमित यात्री उडानहरू पुनः सुरु गर्नेछ। महिला जुनियर एसिया कप हकीमा भारतले फाइनलमा स्थान बनाएको छ अनि मौसम विभागले आज तटीय आन्ध्र प्रदेशका लागि तीव्र गतिमा हावा अनि मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीको भारत मण्डपममा सुरु भएको छ। 2 दिवसीय यस सम्मेलनमा 11 पूर्ण सदस्य देश अनि 10 साझेदार देशसहित कुल 21 देशले भाग लिइरहेका छन्। 11 पूर्ण सदस्य देशहरूमा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, मिश्र, इथियोपिया, इरान, साउदी अरब, संयुक्त अरब अमिरात अनि इन्डोनेसिया सामेल छन्, जबकि बेलारूस, बोलिभिया, कजाखस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्याण्ड, युगान्डा, उज्बेकिस्तान अनि भियतनाम साझेदार देशहरूको रूपमा भाग लिइरहेका छन्।

0: मुफ्ती मसूद पेजिस्कियन सहित धेरै प्रमुख नेताले सम्मेलनमा भाग लिइरहेका छन्। देश विदेशका नेताहरूले भारत मण्डपममा भारत इनोभेट्स प्रदर्शनीको अनि रात्रिभोजको आयोजना पनि गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलनदेखि अलग इथियोपियाका प्रधानमन्त्री डाक्टर आबी अहमद अलीसित द्विपक्षीय कुराकानी गर्नुभयो। विदेश मन्त्रालय अनुसार दुवै नेताबीच यो चर्चा द्विपक्षीय रणनैतिक साझेदारीलाई अझ सशक्त पार्ने उद्देश्यले भएको हो। दुवै नेताले आर्थिक सहयोग, रक्षा अनि सुरक्षा साझेदार तथा क्षमता निर्माण सहित प्रमुख क्षेत्रहरूमा प्रगतिको समीक्षा गर्नुभयो। यो बैठक दिसम्बर 2025 प्रधानमन्त्री मोदीको अदिस अबाबा यात्रा अवधि बनेको सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा एउटा महत्वपूर्ण कदम हो। दुवै नेताले आपसी हितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रममाथि पनि विचार साझा गरेका छन् अनि बहुपक्षीय मञ्चमा सहयोगका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले आज दिल्लीमा इरानका राष्ट्रपति मसूद पेजिस्कियनसित भेटवार्ता गर्नुभयो। इरानका राष्ट्रपति ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि भारत भ्रमणमा हुनुहुन्छ। यस अवधि हिजो उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुभएको थियो। दुवै नेताले पश्चिम एसियाको वर्तमान घटनाक्रममाथि चर्चा गरे। प्रधानमन्त्री मोदीले सबै मुद्दाको समाधान कुराकानी अनि कूटनीतिको माध्यमबाट हुनपर्ने कुरा दोहोर्याउनुभयो। उहाँले क्षेत्रमा स्थायी शान्ति अनि स्थिरताको लागि निरन्तर प्रयास, समुद्री मार्गहरूमा अवगमन र व्यापारको स्वतन्त्रता तथा नाविकहरूको सुरक्षा अनि कल्याण सुनिश्चित गरिने आवश्यकतामाथि पनि जोड दिनुभयो। चीनका पत्रकार रेन यानले ब्रिक्स शिखर सम्मेलनको तयारीका लागि भारतको सराहना गरेको छ। उहाँले भन्नुभयो, यस वैश्विक आयोजनाको लागि व्यापक तयारीहरू गरिएको छ। आकाशवाणी समाचारसित विशेष कुराकानीमा रेन यानले सम्मेलनले सदस्य देशहरू साथै सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गरेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतले सदस्य देशहरूबीच एउटा पुलको काम गरेको छ तथा ग्लोबल साउथ देशहरूबीच सहयोग बढाउनका लागि एउटा मञ्च तयार पारेको छ। यसैबीच रुसको ब्लगर तथा थिङ्क ब्रिक्सका सह संस्थापक अन्तास्तासिया गोल्याकावोले पनि ब्रिक्स सम्मेलनको आयोजनाका लागि भारतको प्रयासहरूको सराहना गरेको छ। उहाँले सदस्य देशहरूबीच आपसी संवाद प्रत्येक वर्ष सशक्त भइरहेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा एटायर न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। चीनका राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलन 2026 भाग लिनका लागि नयाँ दिल्ली आइपुग्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज उहाँसित द्विपक्षीय बैठक गर्नुहुनेछ। बेलारुसका विदेश मन्त्री मैक्सिम राइजेनकोफ पनि आज नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँ यहाँ 18 ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि आउनुभएको हो। भारत अनि बेलारुसको सम्बन्ध प्रगाढ अनि मैत्रीपूर्ण छ। दुवै देशबीच द्विपक्षीय अनि बहुपक्षीय स्तरमा सहयोग लगातार बढिरहेको छ। भियतनामका प्रधानमन्त्री ले मिन हुङ पनि शिखर सम्मेलनमा भाग लिनका लागि नयाँ दिल्ली आइपुग्नु भएको छ। हवाई अड्डामा नागर विमानन राज्य मन्त्री मुरलीधर मोहलले उहाँको स्वागत गर्नुभयो। भारत अनि भियतनाम बीच उन्नत व्यापक रणनैतिक साझेदारी रहेको छ। दुवै देशबीच रक्षा अनि सुरक्षा, फिनटेक, महत्वपूर्ण खनिजहरू तथा अन्य क्षेत्रहरूमा सहयोग बढिरहेको छ। विदेश मन्त्रालय अनुसार दुवै देश बहुपक्षीय सहयोगको क्षेत्रमा पनि मिलेर काम गरिरहेको छ। यसअघि आज बिहान विश्व स्वास्थ्य संगठन WHO का महानिर्देशक डाक्टर टेड्रेस अधनाम घेब्रियसस अनि यस सम्मेलनमा सामेल हुनका लागि नयाँ दिल्ली आइपुग्नु भएको छ। विदेश मन्त्रालय अनुसार उहाँको यस भ्रमणले साझा प्रगति तथा समृद्धिका लागि स्वास्थ्यसित जुडेका वैश्विक सहयोगको महत्वलाई रेखाङ्कित गर्दछ। शिक्षा मन्त्री प्रह्लाद जोशीले ब्रिक्स शिखर सम्मेलन 2026 आयोजित भारत इनोभेट्स प्रदर्शनीको उद्देश्य उच्च शिक्षा अनि अनुसन्धान संस्थाहरूमा विकसित नवाचारलाई विश्वसम्म पुर्याउन रहेको बताउनु भएको छ।
1: भारत का नवाचार पारिस्थितिकी तंत्र तेजी से विकसित हुआ है। भारत इनोवेटिव्स की यात्रा ने नीस में आयोजित अपने पहले वैश्विक प्रदर्शन के साथ ही अंतर्राष्ट्रीय स्तर पर प्रभाव स्थापित किया है। भारत के ब्रिक्स की अध्यक्षता संभालने के साथ हम अनुसंधान, नवाचार और उद्यमिता

0: के क्षेत्र में एक मजबूत साझेदारी बनाने के लिए प्रतिबद्ध है, प्रयोगशाला से बाजार तक और भारत से विश्व।
1: उपराष्ट्रपति सीपी राधाकृष्णनले तामिल विद्वान प्रोफेसर सोलोमन पपैयाको निधनमा शोक व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले प्रोफेसर पपैयाको वाक्पटुता र वैधताले देशको साहित्यिक र सांस्कृतिक सम्पदालाई समृद्ध बनाएको बताउनुभयो। चाइना सर्दन एयरलाइन्सले यस महिनाको 21 तारिकदेखि ग्वाङझोउ अनि नयाँ दिल्ली बीच नियमित यात्री उडानहरू पुनः शुरू गर्ने भएको छ। यसको साथै 6 सालदेखि बन्द यो हवाई सेवा पुनः सञ्चालनमा आउनेछ। कोभिड-19 महामारी शुरू भएपछि वर्ष 2020 भारत अनि चीन बीच हवाई सेवा निलम्बित गरिएको थियो। यो समय यस्तो समयमा पुनः शुरू भइरहेको छ जब चीनका राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि भारत भ्रमणमा आउनुभएको छ तथा प्रधानमन्त्री नरेन्द्र मोदीसित कुराकानी गर्नुहुनेछ। बिहारमा बाढ़को स्थितिमा विस्तारै सुधार भइरहेको छ, यद्यपि धेरै क्षेत्रहरूमा वर्तमानमा पनि प्रभावित छन्। राज्यका 14 जिल्लाहरूमा 2000+ गाउँ बाढ़को चपेटमा छन्। प्रभावित क्षेत्रहरूमा राहत अनि बचाउ अभियान जारी छ। प्रशासनले स्थितिमाथि लगातार निगरानी राखिरहेको छ। महिला जुनियर एसिया कप हकीमा भारतले फाइनलमा स्थान बनाएको छ। चीनको मोकीमा खेलिएको प्रथम सेमी फाइनलमा भारतले दक्षिण कोरियालाई 5-1 पराजित गरेको छ। भारतको तर्फबाट सुप्रियाले ह्याट्रिक लगाए भने मधु अनि सुखवीर कौरले 1-1 गोल गरे। मौसम विभागले आज तटीय आन्ध्र प्रदेशका लागि तीव्र गतिमा हावा अनि मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। विभाग अनुसार आज उत्तराखण्ड, गुजरात, कोकण, गोवा, मध्य प्रदेश, महाराष्ट्र अनि छत्तीसगढमा वर्षाको सम्भावना रहेको छ। उडिसा, तामिल, तेलङ्गना, पश्चिम बंगाल अनि पूर्वोत्तर भारतका केही भागहरूमा पनि यस्तै मौसम रहने सम्भावना व्यक्त गरेको छ। विभागले भोलिसम्म तामिलनाडु, पुडुचेरी, कराईकाल, विदर्भ, बिहार, राजस्थान अनि अण्डमान निकोबर द्वीप समूहमा आदि तुफान तथा बिजुली चम्कने सम्भावना पनि व्यक्त गरेको छ। यसको साथै दिल्लीमा आज बेलुकी हल्का वर्षाको अनुमान पनि रहेको छ। यो समाचार युट्युबमा एटएआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। 18 ब्रिक्स शिखर सम्मेलन आज अपरान्ह 2 बजेदेखि नयाँ दिल्लीको भारत मण्डपममा शुरू भएको छ। शिक्षा मन्त्री प्रह्लाद जोशीले ब्रिक्स शिखर सम्मेलन 2026 आयोजित भारत इनोभेट्स प्रदर्शनीको उद्देश्य उच्च शिक्षा अनि अनुसन्धान संस्थानहरूमा विकसित नवाचारलाई विश्वसम्म पुर्याउन रहेको बताउनुभयो। चाइना सदर्न एयरलाइन्सले यस महिनाको 21 तारिकदेखि ग्वाङझोउ अनि नयाँ दिल्ली बीच नियमित उडान शुरू गर्ने छ। महिला जुनियर एसिया कप हकीमा भारतले फाइनलमा स्थान बनाएको छ अनि मौसम विभागले आज तटीय आन्ध्र प्रदेशका लागि तीव्र गतिमा हावा अनि मुसलधारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

अब सुन्नु समसामयिक समीक्षा अनुवादक तथा वाचक मुस्कान राई विषय अन्तरिक्षको सम्भावना असीमित छ र हाम्रो जिम्मेवारी सामूहिक छ प्रधानमन्त्री नरेन्द्र मोदी आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार फ्रान्सको पेरिसमा आयोजित अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलनलाई भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्नुभयो। उहाँले समय सापेक्ष पहल गरेको र निमन्त्रणा पठाएकोमा राष्ट्रपति इमानुएल म्याक्रोन प्रति आभार व्यक्त गर्नुभयो। यस ऐतिहासिक भेलामा सहभागी हुन पाउँदा उहाँले खुशी व्यक्त गर्नुभयो। ब्रह्माण्ड प्रति मानव जातिको चिरस्थायी आकर्षणबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले अन्तरिक्षले शताब्दीयौंदेखि मानवीय कल्पनाशीलतालाई प्रेरित गर्दै आएको बताउनुभयो। उहाँले यो क्षेत्रले अहिले पृथ्वीमा जलवायु र बाली नालीदेखि लिएर महासागर र समुदायसम्मको दैनिक जीवनलाई आकार दिइरहेको कुरामा जोड़ दिनुभयो। श्री मोदीले भन्नुभयो, अन्तरिक्षको सम्भावना असीमित छ र हाम्रो जिम्मेवारी सामूहिक छ। ब्रह्माण्डीय पर्यावरणको बढ्दो जटिलतालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले कक्षहरूमा भीड़ बढ्दै गएको, प्रविधिहरू शक्तिशाली हुँदै गएको र यस क्षेत्रमा संलग्न पक्षहरूको संख्या बढ्दै गएको कुरामा जोड़ दिनुभयो। उहाँले विश्वव्यापी साझेदारीले अल्पकालीन लाभभन्दा दीर्घकालीन दिगोपनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड़ दिनुभयो। भारतको दार्शनिक विश्व दृष्टिकोणलाई बाह्य अन्तरिक्षसँग जोड्नुहुँदै प्रधानमन्त्रीले देशको दृष्टिकोण वसुदैव कुटुम्बकम अर्थात एक पृथ्वी एक परिवार एक भविष्यको भावनामा दृढतापूर्वक आधारित रहेको बताउनुभयो। उहाँले सुरक्षित अन्तरिक्ष क्षेत्र सुनिश्चित गर्न र यो एकताको भावनालाई हाम्रो ग्रहभन्दा परसम्म लैजानुपर्ने वकालत गर्नुभयो। श्री मोदीले दृढतापूर्वक भन्नुभयो, हामी अन्तर्राष्ट्रिय कानून संवाद र बहुपक्षीय सहयोगमा आधारित सुरक्षित शान्तिपूर्ण र दिगो अन्तरिक्ष क्षेत्रको समर्थन गर्दछौ। पारदर्शी अनुसन्धानको महत्वलाई प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भारतको अन्तरिक्ष यात्राले विश्व कल्याणको दर्शनलाई पूर्ण रूपमा प्रतिबिम्बित गर्ने कुरामा जोड़ दिनुभयो। उहाँले विश्वव्यापी प्रगतिका लागि जानकारीको नैतिक आदान प्रदान सर्वोपरि रहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, वैज्ञानिक तथ्याङ्कहरू खुलापन र निष्ठाका साथ साझा हितमा समर्पित हुनुपर्छ। देशको एरो स्पेस उद्यमको उल्लेखनीय यात्राको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले मौसम पूर्वानुमान विपद व्यवस्थापन र नेभिगेसनका लागि सेटेलाइट प्रविधिले दिने व्यावहारिक फाइदाहरूलाई प्रकाश पार्नुभयो। उहाँले यी उन्नत क्षमताहरूले किसान र माछा मार्ने समुदाय लगायत तल्लो तहका समुदायहरूलाई प्रत्यक्ष रूपमा सेवा पुर्याउने कुराको उल्लेख गर्नुभयो। लन्च सेवाहरूमा भारतको सहयोगात्मक अन्तर्राष्ट्रिय उपस्थितिको विवरण दिनुहुँदै प्रधानमन्त्रीले स्वदेशी रकेटहरू मार्फत 34 देश

का 430 भन्दा बढी प्यालट उपग्रह वा उपकरणहरूको सफल प्रक्षेपण गरिएको कुरा प्रकाश पार्नुभयो। उहाँले यी सहयोगात्मक वैज्ञानिक प्रयासहरूको व्यापक विश्वव्यापी उपयोगितामा जोड दिनुभयो। श्री मोदीले भन्नुभयो, इसरोका प्रविधि र साझेदारीले भारतलाई मात्र होइन सम्पूर्ण विश्वलाई सेवा पुर्याउनेछन्। यस संस्थागत सफलताको श्रेय राष्ट्रको अथक मानवीय पुँजीलाई दिनुहुँदै प्रधानमन्त्रीले भारतीय वैज्ञानिक इन्जिनियर र प्रविधिहरूको पुस्ता दर पुस्ताको समर्पण र कडा परिश्रमप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले अन्तरिक्ष अन्वेषण गर्ने राष्ट्रहरूको पंक्तिमा गर्विलो स्थान हासिल गर्न उनीहरूले गरेको अथक प्रयासको प्रशंसा गर्नुभयो। श्री मोदीले दिनरात काम गर्दै उनीहरूले एकपछि अर्को मिशन र सफलता मार्फत इसरोको विश्वव्यापी प्रतिष्ठा निर्माण गरेको बताउनुभयो। ग्रह विज्ञानका महत्वपूर्ण उपलब्धिहरूको स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, आदित्य L1ले हाल सूर्यका रहस्यहरू उजागर गरिरहेको छ, जबकि गत वर्ष भारतीय अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भ्रमण गरेका थिए। उहाँले गर्वका साथ ऐतिहासिक चन्द्र अवतरणको चर्चा गर्नुभयो, जसले विश्वव्यापी रूपमा नयाँ मानक स्थापित गर्यो। श्री मोदीले उल्लेख गर्नुभयो, चन्द्रयान 3ले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने पहिलो राष्ट्र बनायो। राष्ट्रिय कार्ययोजनाका लागि भविष्यमुखी र महत्वाकांक्षी लक्ष्यहरू प्रस्तुत गर्नु प्रधानमन्त्रीले सन् 2035 स्वदेशी अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् 2040 चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने योजनाको घोषणा गर्नुभयो। उहाँले यी दीर्घकालीन प्रयासहरू एउटा एकल र सर्वोपरि उद्देश्यबाट निर्देशित रहेको बताउनुभयो। श्री मोदीले दृढतापूर्वक भन्नुभयो, यी सबै प्रयासहरूमा हाम्रो मार्गदर्शक सिद्धान्त स्पष्ट छ, तिनका लाभहरू सम्पूर्ण मानव जातिसम्म पुग्नुपर्छ।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं। समय अपराह्न 3 बजे हो। अब प्रस्तुत छ फिल्म संगीत।

अहिले सुन्नुभयो मर्डर फिल्मबाट कुणाल गन्जावालाको आवाजमा शब्द थियो साहिद कादरीको, संगीत अन्नु मल्लिकको। अघिल्लो गीत सुन्नुहोस् फिल्म रामलीलाबाट अरिजितको आवाजमा।

0: यस गीतको अन्तसाथै अहिलेलाई पूरा हुन्छ फिल्म संगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। नागाल्यान्डका मुख्यमन्त्री नेफ्यू रियो अनि उपमुख्यमन्त्री यान्थुङ्गो पैटनले हिजो नयाँ दिल्लीमा गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्नुभयो। बैठकमा राज्यको विकास सम्बन्धी प्राथमिकताहरूलाई अघि बढाउनका निम्ति केन्द्रसँग सहयोगको आग्रह गर्नुभयो। मुख्यमन्त्री रियोले श्री शाहसँग हस्तक्षेप गरी नागाल्यान्डको विकाससँग सम्बन्धित प्रयासहरूमा तीव्रता ल्याउनको निम्ति सहयोग गर्न अनुरोध गर्नुभयो। उपमुख्यमन्त्री पैटनले सोसियल मीडिया पोस्टमा भन्नुभयो, बैठकमा नागाल्यान्डसँग सम्बन्धित विभिन्न मुद्दाहरू, विकासको प्राथमिकताहरू अनि राज्यका मानिसहरूको कल्याण तथा हितमाथि चर्चा भयो। दुवै नेताहरूले नागाल्यान्डको निम्ति निरन्तर मार्गदर्शन अनि सहयोगको निम्ति गृहमन्त्रीलाई आभार व्यक्त गर्नुभयो। यसैबीच मुख्यमन्त्री रियोले गृहमन्त्रीलाई लेखेको पत्रमा केन्द्र सरकारसँग नागाल्यान्डमा लागू संरक्षित क्षेत्र पर्मिट पीएपी व्यवस्थाको तत्काल समीक्षा गरी यसलाई वापस लिन अनुरोध गरिएको छ। साथै हालै सम्पन्न विधानसभा सत्रमा नागाल्यान्ड विधानसभाले सर्वसम्मतिले पीएपी व्यवस्था हटाउनुपर्ने प्रस्ताव पारित गरेको थियो। नेपालको भोटे कोशी नदीमा गत 26 अगस्तमा आएको अचानक बाढीपछि केही समयका लागि फँसेका सिक्किमका सबै 8 नागरिक सकुशल सिक्किमस्थित आफ्ना घर फर्किएका छन्। नेपाल फ्ल्यास फ्लड टास्क फोर्स र सिक्किम सरकारले हिजो जारी गरेको प्रेस विज्ञप्ति मार्फत यो जानकारी दिएको हो। गान्तोक र गेजिङ जिल्लाबाट कैलाश मानसरोवर यात्रामा गएको तीर्थयात्रीहरूको यो समूह चीनको तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत सागा काउन्टीमा फँसेको थियो। यसको जानकारी प्राप्त भएपछि सिक्किम सरकारले समूहको अवस्थामाथि निगरानी राख्न तथा उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउन सम्बन्धित केन्द्रीय निकायहरूमा समन्वय गर्न तत्काल नेपाल फ्ल्यास फ्लड टास्क फोर्स गठन गरेको थियो। सिक्किमका मुख्यमन्त्रीले सुरुदेखि नै यस विषयमा व्यक्तिगत रूपमा हस्तक्षेप गर्नुभएको थियो। विपदको जानकारी प्राप्त भएको एक दिनदेखि नै 27 अगस्त 2026 उहाँले फँसेका समूहसँग सिधै फोनमा सम्पर्क गरी उनीहरूको सुरक्षा र अवस्थाबारे जानकारी लिनुभयो। विज्ञप्तिमा यस विषयलाई भारत सरकारको विदेश मन्त्रालय समक्ष पनि

0: समानान्तर रूपमा उठाएको बताइएको छ। मुख्यमन्त्रीका जनसम्पर्क अधिकारी समूहको कैलाश मानसरोवर यात्राको सञ्चालन गर्ने यात्रा आयोजकसँग प्रत्यक्ष र निरन्तर सम्पर्कमा रहेका थिए। यस मार्फत समूहको स्थान र अवगमन बारे विश्वसनीय तथा प्रत्यक्ष जानकारी प्रत्येक चरणमा राज्य सरकारलाई उपलब्ध गराइएको थियो। राज्य सरकारले सम्बन्धित यात्रा आयोजक तथा अन्य सरकारवालाहरूले गरेको समन्वयात्मक सहयोगप्रति आभार व्यक्त गरेको छ। सिक्किम सरकारले गठन गरेको नेपाल फ्ल्यास फ्लड टास्क फोर्समा हेल्पलाइन नम्बरहरू 24 घण्टा सञ्चालनमा छन्। नेपालमा रहेका सिक्किमवासीका परिवारका सदस्यहरू हराइरहेका, फँसेका वा अन्य कुनै रूपमा प्रभावित भएका छन् भने तत्काल सहयोगका लागि टास्क फोर्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ। नागाल्यान्डको पहिलो सेन्टर अफ लजिस्टिक ट्रेनिङ फर एक्सिलेन्स सीओएलटीई हिजो दिमापुरमा सुरु गरियो। यसको उद्देश्य युवाहरूलाई लजिस्टिक क्षेत्रको आवश्यकता अनुरूप प्रशिक्षण दिएर रोजगारको अवसर बढाउनु हो। केन्द्रको उद्घाटन उपमुख्यमन्त्री टीआर जेलियाङले गर्नुभयो। उहाँले भन्नुभयो, यस पहल नागा युवाहरूलाई भारतको तीव्र रूपमा बढिरहेको लजिस्टिक अनि सप्लाई चेन क्षेत्रमा रोजगारको अवसरहरूसँग जोड्ने दिशामा महत्वपूर्ण कदम हो। उहाँले राज्यमा 71,000 भन्दा अधिक मानिसहरू रोजगार कार्यालयहरूमा बेरोजगारको रूपमा पञ्जीकृत रहेको अनि यसमा 92% औपचारिक तकनिकी वा व्यावसायिक प्रशिक्षण नरहेको बताउनुभयो। उहाँले यस पहलले राज्यमा बेरोजगारहरूको स्थितिमा सकारात्मक बदलाव ल्याउने आशा व्यक्त गर्नुभयो। गुवाहाटीको कामाख्यास्थित नर्सरी क्षेत्रमा रहेको एक बहुतले भवनमा हिजो अचानक आग लागि भएको छ। यो घटनाले क्षेत्रमा व्यापक आतंक मचिएको छ। भवनमा होटल, वित्तीय संस्थाको कार्यालय र चारचक्के सवारी साधनको डिलर सहित धेरै व्यावसायिक प्रतिष्ठानहरू छन्। आग लागि भएपछि भवनभित्र कालो धुवाँ द्रुत गतिमा फैलियो। धेरै मानिसहरू भित्र फँसेकाले स्थिति झनै डरलाग्दो भयो। आगलागीको खबर फैलिएपछि स्थानीयमा त्रास फैलियो। खबर पाउने बित्तिकै दमकल टोली तुरन्तै घटनास्थलमा पुग्यो। आगो नियन्त्रण गर्न 4 दमकल परिचालन गरिएको थियो। धेरै प्रयासपछि अन्ततः दमकलहरूले आगो नियन्त्रणमा ल्याए। आसामको सोनितपुर जिल्लाको बालीपारा नजिकै भएको भयानक सडक दुर्घटनामा 5 युवाको दुःखद मृत्यु भएको छ। राष्ट्रिय राजमार्ग 15 टुबुकीझार स्थित मिट सप्लाई क्षेत्रमा द्रुत गतिमा रहेको ट्रक र इको वाहनसँग ठोकिँदा दुर्घटना भएको हो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:45 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब प्रस्तुत छ कार्यक्रम गीत सङ्गीत।

अब सुन्नुहोस् यो अर्को गीत थुप्देन भुटियाको आवाजमा, शब्द छ नरवीर र शैलीको, संगीत सचिन सिंहको।

अब गुन्जने गीत छ मनोज राज शिवकुटीको आवाजमा, शब्द छ नरवीर रसाइलीको, संगीत सचिन सिंहको।

आकाशवाणी खरसाङको दिवाकालीन प्रसारणमा अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत। अघिल्लो गीत स्वीकार्नुहोस्, विश्व नेपालीको आवाजमा शब्द सज्जा सिन्जन प्यासीको संगीत आनन्द राईको।

गीत संगीत कार्यक्रमको अन्तिम कोसेली स्वीकार्नुहोस्। बानिका प्रधानको आवाजमा शब्द सन्नरवीर रसाइलीको, संगीत सचिन सिंहको।

0: अघिलोक्रममा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। भारतको अध्यक्षतामा नयाँ दिल्लीस्थित भारत मण्डपममा 18 ब्रिक्स शिखर सम्मेलन जारी छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 20 वर्षमा ब्रिक्सले विश्व मञ्चमा आफ्नो पहिचान स्थापित गरेको बताउनु भएको छ। सौदी अरबले ड्रोन हमलाको एक दिनपछि आफ्नो प्रमुख इस्ट वेस्ट तेल पाइपलाइनलाई अस्थायी रूपले बन्द गरिदिएको छ। अनि मौसम विभागले आज तटीय आन्ध्र प्रदेशका लागि मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। भारतको अध्यक्षतामा नयाँ दिल्लीस्थित भारत मण्डपममा 18 ब्रिक्स शिखर सम्मेलन जारी छ। सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले विगत 20 वर्षमा ब्रिक्सले विश्व मञ्चमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभयो। प्रधानमन्त्रीले जारी शिखर सम्मेलनलाई एक ऐतिहासिक माइलखुट्टीको रूपमा वर्णन गर्नुभयो। श्री मोदीले ब्रिक्समा भारतको अध्यक्षता जनकेन्द्रित र मानवतालाई प्राथमिकता दिने दृष्टिकोणमा आधारित रहेको बताउनु
2: भारत की ब्रिक्स अध्यक्षता पीपल सेंट्रिक और ह्यूमैनिटी फर्स्ट अप्रोच पर आधारित है। रिजिलियंस, इनोवेशन, कोऑपरेशन और सस्टेनेबिलिटी हमारी प्राथमिकताएं रही हैं। इन प्राथमिकताओं के साथ हमने ब्रिक्स सहयोग को सामान्य जन से जोड़ने का विशेष बल दिया है। इसी सोच के साथ 350 से अधिक बैठकों का आयोजन किया गया। लगभग 30 शहरों में आपकी टीम्स का स्वागत करने का हमें अवसर मिला।
1: प्रधानमन्त्रीले ब्रिक्स कसैको विरूद्धमा नरहेको कुरामाथि जोड दिनुभयो र अझ बढी प्रतिनिधित्वमूलक तथा समावेशी विश्वव्यापी शासन प्रणालीको आह्वान गर्नुभयो। उहाँले शिखर सम्मेलनमा विश्वव्यापी शासनका लागि 10 बुन्दे कार्ययोजना अर्थात् रोडम्याप प्रस्ताव गर्नुभयो। श्री मोदीले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको सुधारलाई अब अझै लम्ब्याउन नसकिने बताउनुभयो र ग्लोबल साउथ नियम निर्धारक बन्नुपर्ने कुरामाथि जोड दिनुभयो। प्रधानमन्त्रीले समुद्री यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न सहायता पुर्याउने उद्देश्यले ब्रिक्स सदस्य राष्ट्रहरूबीच एक सञ्जाल स्थापना गर्ने प्रस्ताव पनि गर्नुभयो। उहाँका प्रस्तावहरूले अझ समावेशी विश्व व्यवस्थालाई प्रवर्धन गर्दै ब्रिक्स राष्ट्रहरूबीचको सहयोग सुदृढ पार्ने भारतको प्राथमिकतालाई उजागर गर्दछन्। 18 ब्रिक्स शिखर सम्मेलन आज अपरान्न 2 बजेदेखि नयाँ दिल्लीको भारत मण्डपममा शुरू भएको छ। 2 दिवसीय यस सम्मेलनमा 11 पूर्ण सदस्य देश अनि 10 साझेदार देशसहित कुल 21 देशले भाग लिइरहेका छन्। 11 पूर्ण सदस्य देशहरूमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, मिश्र, इथियोपिया, इरान, सौदी अरब, संयुक्त अरब अमिरत अनि इन्डोनेसिया सामेल छन्, जबकि बेलारुस, बोलिभिया,

पाकिस्तान, क्युबा, मलेसिया, नाइजेरिया, थाइल्याण्ड, युगाण्डा, उज्बेकिस्तान अनि भियतनाम साझेदार देशहरूको रूपमा भाग लिइरहेका छन्। सम्मेलनमा वैश्विक शासन, बहुपक्षवाद, व्यापार अनि निवेश, प्रौद्योगिकी, खाद्य एवं ऊर्जा सुरक्षा, स्वास्थ्य, आपदा प्रबन्धन अनि महत्वपूर्ण आपूर्ति श्रृङ्खला जस्ता मुद्दाहरूमाथि चर्चा हुनेछ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनको विषय लचिलोपन, नवाचार, सहयोग अनि सतत विकासको लागि निर्माण हो। प्रधानमन्त्री नरेन्द्र मोदीसित रूसका राष्ट्रपति भ्लादिमिर पुतिन, चीनका राष्ट्रपति शी जिनफिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, मिश्राका राष्ट्रपति अब्दुल फता असिसी, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो अनि इरानका राष्ट्रपति मसुद पेजेस्कियान सहित धेरै प्रमुख नेताले सम्मेलनमा भाग लिइरहेका छन्। सम्मेलनको शुरूआत ब्रिक्स सदस्य देशहरूबीच समावेशी वैश्विक शासन अनि बहुपक्षवादलाई सशक्त बनाउने विषयमा सत्रबाट सुरु भयो। यसपछि नेताहरूले भारत मण्डपममा भारत इनोभेट्स प्रदर्शनीको भ्रमण गर्नेछन्। प्रधानमन्त्री मोदीको आयोजनामा संयुक्त पौधारोपण कार्यक्रम अनि रात्रिभोजको आयोजना पनि गरिनेछ। भोलि प्रधानमन्त्री मोदीले सदस्य देशहरू तथा 10 साझेदार देशका नेताहरूको स्वागत गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा इरानका राष्ट्रपति मसुद पेजेस्कियनसित भेटवार्ता गर्नुभयो। इरानका राष्ट्रपति ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि भारत भ्रमणमा हुनुहुन्छ। यसअघि हिज उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसित द्विपक्षीय वार्ता गर्नुभएको थियो। दुवै नेताले पश्चिम एसियाको वर्तमान घटनाक्रममाथि चर्चा गर्नुभयो। प्रधानमन्त्री मोदीले सबै मुद्दाको समाधान कुराकानी अनि कूटनीतिको माध्यमबाट हुनपर्ने कुरा दोहोर्याउनुभयो। उहाँले क्षेत्रमा स्थायी शान्ति अनि स्थिरताको लागि निरन्तर प्रयास, समुद्री मार्गहरूबाट आवागमन अनि व्यापारको स्वतन्त्रता तथा नाविकहरूको सुरक्षा अनि कल्याण सुनिश्चित गरिने आवश्यकतामाथि पनि जोड दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले श्री गुरु ग्रन्थ साहिबजीको प्रकाश पर्वमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री शाहले गुरु ग्रन्थ साहिबजीका शिक्षाले सेवा, त्याग, सम्मानता, करुणा अनि मानवताको भावनालाई बढावा दिने अनि समाजलाई मानव कल्याणका लागि प्रेरित गरिरहने बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले पनि आज श्री गुरु ग्रन्थ साहिबजीको प्रकाश पर्वको अवसरमा सिख समुदायका मानिसहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया एउटा पोस्टमा श्री सिंहले श्री गुरु ग्रन्थ साहिबजीको शिक्षाले मानवतालाई सत्य, सेवा, समानता, करुणा अनि सद्भावको बाटो देखाउँदछ भनी बताउनुभयो। रक्षा मन्त्रीले गुरु ग्रन्थ साहिबको सन्देशले मानिसहरूलाई आपसी सद्भाव, सम्मान अनि भाइचाराको भावनासित समाज अनि राष्ट्रको सेवा गर्नका लागि प्रेरित गर्दछ भनी बताउनुभयो। साउदी अरबले ड्रोन हमलाको एक दिनपछि आफ्नो प्रमुख इस्ट वेस्ट तेल पाइपलाइनलाई अस्थायी रूपले बन्द गरिदिएको छ। ऊर्जा मन्त्रालयले यस सतर्कता अपनाउने कदम बताएको छ। साउदी विदेश मन्त्रालयले हमलाको लागि इराकबाट आएको ड्रोनलाई जिम्मेदार ठहर गरेको छ। अर्कोतर्फ इराकी सरकारले हमलाको निन्दा गर्दै जाँचको आदेश दिएको छ। यसैबीच यमनमा इरान समर्थित हाउसी विद्रोहीहरूले बाब अल मन्डेब, जल डमरू मध्य नजिक मोखा बन्दरगाह अनि पेरिम द्वीपमा कब्जा गरेको छ। यसद्वारा पश्चिम एसियामा जारी संघर्षको एउटा नयाँ मोर्चा खुलेको बताएको छ। बाब अल मन्डेब विश्वको प्रमुख समुद्री व्यापार मार्गहरूमा एक हो। यहाँ हाउसी विद्रोहीहरूको नियन्त्रणले वैश्विक तेल आपूर्ति अनि मूल्यहरूलाई प्रभावित पार्न सक्नेछ। साउदी अरबको लगभग 1200 किलोमिटर लामो इस्ट वेस्ट पाइपलाइनले हर्मुज जलडम्रु मध्यलाई बाइपास गरी तेललाई वैश्विक बजारहरूसम्म पुर्याउने प्रमुख वैकल्पिक मार्ग हो। हालको महिनाहरूमा यसबाट प्रतिदिन 40-50 लाख ब्यारल तेल पठाइँदै थियो, जुन चाहिँ वैश्विक आपूर्तिको लगभग 4-5% हो। विधि अनि न्याय मन्त्री अर्जुन राम मेघवाल आज नयाँ दिल्लीमा भारतीय सन्धि लेखाकार संस्थान ICAIको दीक्षान्त समारोहमा सामेल हुनुभयो। यो दीक्षान्त समारोह देशभरि 23 केन्द्रमा आयोजित गरिएको थियो। समारोहमा श्री मेघवालले नयाँ योग्य चार्टर्ड अकाउन्टेन्टहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरियो। बिहारमा बाढ़को स्थितिमा विस्तारै सुधार भइरहेको छ, यद्यपि धेरै क्षेत्रहरू वर्तमानमा पनि प्रभावित छन्। राज्यका 14 जिल्लाहरूका 2000 भन्दा अधिक गाउँ बाढ़को चपेटामा छन्।
प्रभावित क्षेत्रहरूमा राहत अनि बचाउ अभियान जारी छ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जमा। समय अपराह्न 4 बज्यो। श्रोताहरूलाई अब सुनाइरहेछौ नेपाली वार्ताको कार्यक्रम।

नमस्कार श्रोता वृन्द, कार्यक्रम नेपाली वार्तामा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तुता लेखनाथ राय अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोता वृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ बदमताम निवासी लेखक, कवि एवं साहित्यकार अजय थापा। श्रोता वृन्द, उहाँबाट आज हामी एउटा वार्ता तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ र यस वार्तामा उहाँबाट एकजना यस्ता व्यक्तित्वका विषयमा चर्चा तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ जसलाई द हिरो अफ स्कर्डू अनि द सेभियर अफ लद्दाख भनेर चिनिन्छ। को हुन् त उहाँ, यो बारे आजका वार्ताकार अजय थापाबाटै सुनिदिनुहोला अन्तिमसम्म यस कार्यक्रममा रहेर रह।

आदरणीय श्रोता वृन्दमा म अजय थापाबाट हार्दिक नमस्कार एवं न्यानो अभिवादन स्वीकार्नुहोला। नेपाली वार्ताको क्रममा आज म तपाईँहरू समक्ष एउटा यस्तो जानकारीमूलक महत्त्वपूर्ण रोचक एउटा विषय लिएर आएको छु। मेरो वार्ताको शीर्षक छ द हिरो अफ स्कर्डु अनि द सेभियर अफ लद्दाख, अर्थात् स्कर्दुको नायक अनि लद्दाखको रक्षक। दार्जिलिङदेखि सिलगढीतर्फ लाग्दा सुकुना पुग्न अघि जब हामी फौजी छाउने क्षेत्रभित्र एउटा फलामे पुल पार गर्नुपर्छ, जसको दुवै मुख द्वारमा हमेसा फौजी पुलिस तैनात देखिन्छन्। सुरक्षाको दृष्टिले यो अति महत्त्वपूर्ण पुल मानिन्छ, तर थोरैलाई मात्र थाहा होला कि सो पुल

कसको नाममा ससम्मा नामकरण गरिएको छ भनेर। उक्त पुल उनै वीरताको प्रतीक एवं शौर्य पुरुष महावीर चक्र अनि द हिरो अफ स्कर्डु उपमाले सम्मानित ब्रिगेडियर शेरजङ थापाको स्मृतिमा नामकरण गरिएको हो भनी म यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। पुलको दुवैतर्फ उनको संक्षिप्त परिचय लेखिए तापनि हत्तपत्त कसैको ध्यान जाँदैन त्यतातिर। उनको सम्बन्धमा केही तथ्यपरक शौर्य गाथालाई आज म श्रोतावर्ग समक्ष जानकारी स्वरूप राख्न लागिरहेछु। सन् 1908 जुन 18 तारिक अहिलेको पाकिस्तानभित्र पर्ने एप्टाबादमा अजस्र वीरताका प्रतीक गोर्खा सैनिक ब्रिगेडियर शेरजङ थापाको जन्म भएको थियो। सानै छँदा आमाको मृत्यु पश्चात पिता क्याप्टन अर्जुन थापा अनि विशेष गरी बोजूको लालन पालनमा उनी हुर्किए। प्राथमिक शिक्षाका निम्ति उनलाई उनका पिताले सिमलाको एउटा बोर्डिङ स्कुलमा भर्ना गरिदिए। सानैदेखि खेलकुद भनेपछि मरि मेट्ने, पछि धर्मशाला भाग्सुको एउटा प्रतिष्ठित कलेजमा अध्ययनरत हुँदा उनले आफैलाई एक असल हक्की खेलाडीको रूपमा सबैको अघि प्रस्तुत गर्न सक्षम बने। आफ्नो खेलकलाले सबैको मन जित्ने शेरजङले धर्मशालाकै पहिलो गोर्खा राइफल पल्टनको दलमा प्राय खेल्ने गर्थे। कलेजका प्रतियोगिताहरू बाहेक पहिलो गोर्खा पल्टनकै अङ्ग्रेज क्याप्टन डगलस ग्रेसी शेरजङको खेल देखेर अत्यन्त प्रभावित भएका थिए। तरुण शेरजङ कलेज पढ्दा पढ्दै सिभिल सर्भिसमा चयन भएका थिए, तर क्याप्टन डगलस ग्रेसीले उनलाई फौजमा भर्ना हुने सुझाव र सहयोगको पनि वचन दिए। उनको खेल प्रतिभाद्वारा फौजमा धेरै तरक्की गर्न सक्छ भन्ने क्याप्टन डगलसको विचार थियो, जसलाई पछि गएर शेरजङले साँच्चै साबित गरेर देखाइदिए। यसरी शेरजङ थापा 1 सेप्टेम्बर 1932 सालमा जम्मू काश्मीर राज्य वाहिनी सेनामा भर्ना भए।

उनकी पत्नी धनशोभा थापा नम्र शिष्ट धार्मिक प्रवृत्तिका हुनका साथै समाजसेविका पनि थिइन् जो आफ्नो पतिका निम्ति सदैव उत्साह र प्रेरणाकी मूर्ति भएर साथ दिइरहिन्। भारत स्वतन्त्र भएको साल लेफ्टिनेन्ट कर्नल शेरजङ थापा जम्मू कश्मीर राइफलका कमान्डिङ अफिसरको पदमा थिए। समुद्र तलदेखि 7,500 फिट उचाइमा रहेको साँगुरो उपत्यका भएर त्यस गतिमा बहने सिन्धु नदीले जम्मू काश्मीर अन्तर्गत पर्ने स्कर्दू इलाकालाई दुई भागमा बाँडेको छ, जसको सहरी भागलाई अत्यन्त चोटिला पर्वतहरूले घेरेर राखेको छ। लेफ्टिनेन्ट कर्नल शेरजङ थापाले स्कर्दू क्षेत्रको कमान सम्हाल्नु अघि त्यहाँ वाजिर अमरनाथ महाजनले स्कर्दू क्षेत्र वरिपरि खतराको बादल मडारिन लागेको देखे। तीन ताक त्यस इलाकामा 5 जागिरदारहरू थिए जसलाई राजा भनिन्थ्यो अनि आफ्ना आफ्ना इलाकामा धाक जमाएर बसेका थिए। तिनीहरू थिए रोन्डुका राजा, खपालुका राजा, सिगारका राजा, स्कर्दूका राजा अनि खर्साका राजा। भारत स्वतन्त्र भइसके पनि विभाजनको अर्को चर्को द्वन्द्वले प्रखर रूप लिइसकेको थियो। देश विभाजन प्रक्रियाहरूभित्र असङ्ख्यले ज्यान गुमाउनु परेको थियो। त्यसैले देश स्वाधीनताको गरिमामै इतिहाससँगै त्यो कालो पाटोलाई कसैले पनि बिर्सन सक्दैन युग युगान्तरसम्म। 31 अक्टोबर 1947 गिलगिट स्काउटका सेनाले ठूलो विद्रोह मचाउँदै अस्थायी सरकार गठन गरे। त्यसको 3 दिन पश्चात गिलगिट स्काउटका ब्रिटिस कमान्डेन्ट मेजर ब्राउनले गिलगिटमा पाकिस्तानी झण्डा उत्तोलन गरे। पाकिस्तानी सेना स्कर्दू क्षेत्रभित्र पस्नलाई कारगिलमाथि कब्जा जमाएर बसे। तीन ताक सेनाका जेनरल थिमैयाको रणनीति थियो कि स्कर्दूलाई आफ्नो पकडमा बनाइराख्न ताकि पाकिस्तानी सेना लेह लद्दाखसम्म पुग्न नसकोस्। यो विशेष काम साध्न थिमैयाद्वारा लेफ्टिनेन्ट कर्नल शेरजङ थापालाई खटाइएको थियो। स्कर्दू क्षेत्रका प्राय स्थानीय बासिन्दाहरू बिस्तारै पाकिस्तानी सेनामा सामेल भइसकेका थिए। यति मात्र होइन, भारतीय सेनाका केही सैनिकहरू पनि भाग्दै दुश्मनको सेनामा विलय हुन थाले भट्टाभट। यीमध्ये कर्नल थापाका बङ्गलोबाट पनि 3 भारतीय वायरलेस सञ्चालकहरू भारतीय सेनाका गतिविधिलाई दुश्मनसित सम्पर्कमा राख्दथे। उनीहरू पनि अन्तमा भागेर पाकिस्तानी सेनामा सामेल भए।

ब्रिगेडमा सिग्नल अफिसरका रूपमा काम गरेका हुनाले कर्णल थापाले आफै वायरलेस सिग्नलको कार्यभार सम्हाल्न थाले। त्यसपश्चात सम्पूर्ण असैनिक अफिसर, स्कुलले केटाकेटीहरू, स्थानीय पसलमा काम गर्ने नोकरहरू साथै अन्य अफिसहरूतिर कार्यरत मानिसहरूलाई दुश्मनको गतिविधिमाथि नजर राख्ने आदेश दिइए तापनि यो काम पूर्ण रूपले विफल भएको थियो। स्कर्दूका स्थानीय बासिन्दाहरू कसैले पनि भारतीय सेनालाई सहयोग गरेनन्। त्यस्ता प्रत्येक गुप्त सूचनाहरूलाई लुकाएर राख्थे, उल्टो पाकिस्तानी सेनाको पक्षमा सघाउ पुर्याउँथे उनीहरूले। 11 फरवरी 1948 प्रात भुकभुक उज्यालोसितै यो जान्नमा आयो कि दुश्मनका प्राय 600 सेनाहरूले स्कर्दू क्षेत्रलाई चारैतिरबाट घेरिसकेको, यद्यपि कर्णल शेरजङ थापासित दुश्मनसँग लड्नलाई कुल 250 सिपाही मात्र थिए। अचानक गरिएको यो आक्रमणलाई डटेर सामना गरिए तापनि शेरजङ थापाको फौजले मार्च महिना उसो अझ तेज युद्धको सामना गर्नु पर्यो। पाकिस्तानको सीमा क्षेत्रलाई विस्तार गर्न गिलगिट, स्कर्दू, कारगिलदेखि लेह लद्दाखसम्म पाकिस्तानको झन्डा गाड्न चाहन्थे दुश्मनहरू। दिनदिनै रासिन पानी र हात हतियारको अवस्था खराब बन्दै गयो। भारतीय सेनाका निम्ति भनी हेलिकप्टरद्वारा झारिएको खाद्यान्न औ हात हतियारहरू पनि पाकिस्तानी सेनाले लुटेर लगिदिन्थे। चुरोट र खैनीको लत बसेका डोक्रा सिपाहीहरू रुखको पात र भुसको सिगरेट बनाएर तलतल मेटाउन थाले। यतिसम्म कि चियापत्तीलाई किम्बुको पातमा बेरेर चुरोट तयार पार्थे उनीहरू। बाहिरबाट खाद्यान्न र हतियारहरू आउने आशा र बाटो देखिन छोड्यो अब त। June 17, 1948 दिन शेरजङ थापाका एक सिपाही काश्मीरी 5 बटालियन अमरनाथलाई दुश्मनले पक्रेर लगे। भोलिपल्ट उनलाई प्रताडित अवस्थामा पाकिस्तानी सेनाका कर्नल शहजादा मताउल मलेकले एउटा पत्र उनको हातमा थमाएर पठाएका थिए। पत्रमा लेखिएको थियो, चाँडो भन्दा चाँडो आत्मसमर्पण गर्न भनेर। तर आत्मसमर्पणको त्यो प्रस्तावलाई वीर शेरजङ थापाद्वारा तत्क्षण नै खारेज गरिदिए। 13 अनि 14 अगस्त 1948 कालो रात्रि भारतीय सेना र पाकिस्तानी सेनामाझ युद्धको चरम ताण्डव देखा पर्यो। धैर्य र अदेवशाहिताले दुश्मनसित सामना गरिए तापनि कर्णल शेरजङको अघि विपदको पहाडै खसेको थियो। प्रतिकूल परिस्थितिवश शेरजङ अधीनस्थ सेनाको शक्ति सनै सनै छिन बन्दै जानु अवश्यम्भावी थियो। परिस्थिति नाजुक बन्दै आयो। स्कर्दू किल्लाभित्र मोर्चा सम्हालेर बसेका कर्णल थापाको सेनाले जब गोली बारुदको अन्तिम बक्सा प्रयोग गरिसकेपछि तब स्कर्दूभित्र आतंक र सन्त्रास फैलिन थाल्यो। न त हात हतियार थियो आफूसित, न त रासिन पानी नै बाँचेको थियो। नारीहरू आफ्नो इज्जत बचाउन सिन्धु नदीमा हाम फालेर मर्न थाले। कतिले विषपान गरी आत्महत्या गरे। सर्वत्र यसरी हाहाकार मचिन थाल्यो। एउटी बालिका जसले 3 पल्ट सिन्धुमा हाम फालेर मर्ने कोसिस गरी तर हरेक पल्ट सिन्धुको छालले किनारमा ल्याइदियो उनलाई। सायद सिन्धुलाई उसको प्रस्ताव मन्जुर थिएन। यस्तो विकट स्थितिको सामना गर्दै कर्णल शेरजङको नेतृत्वमा उनको सेनाले दुश्मनसित डटेर लड्नु पर्यो स्कर्दूभित्र 6 महिना 3 दिनसम्म। चारैतिर रक्तपात र चित्कार हाहाकार। दुरुस्तै नालापानी युद्धमा सेनापति बलभद्र कुँवरले भोग्नु परेको परिस्थिति शेरजङ थापा अनि

नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसु।

युद्धमा सिख सैनिकहरूलाई खोजी खोजी मारिदिए। कर्णल थापाका सहायक क्याप्टन गङ्गा सिंहलाई हात खुट्टा बाँधि जमिनमा लडाई गोली ठोकी मारिदिए। सिखहरूमा केवल एकैजना बाँचेका थिए, उनी थिए कर्णल थापाका अर्दली कल्याण सिंह। खाद्यान्न, गोली बारुद र थप सेना आउने आशा नरहेपछि शेरजङ थापालाई स्कर्दु सम्हालेर बस्नु प्राय असम्भव नै थियो। त्यसैले जेनरल थिमैयाको निर्देश पाएपछि कर्णल थापाले दुश्मनको अघि आत्मसमर्पण गर्न बाध्य बने। चारैतिर लासै लासको थुप्रोबाट त्यसपछि उनलाई युद्धबन्दी बनाई पाकिस्तानको अटोक जेलमा 15 अगस्त 1948 कैद गरी राखियो। पूर्व क्याप्टन डगलस ग्रेसी, जसले शेरजङ थापाको खेल प्रतिभा देखेर जम्मू काश्मीर राज्य वाहिनीमा भर्ती हुने सल्लाह दिएका थिए, उनी अहिले विभाजित पाकिस्तानी सेनाका कमान्डर प्रमुख भएका थिए।

0: उनै डगलस ग्रेसी अटोक जेल परिदर्शन गर्न जाँदा लेफ्टिनेन्ट कर्नल सेजङ थापालाई चिनेपछि उनको पक्षमा सारा मुद्दामाथि हस्तक्षेप गर्दै कर्नल सेजङ लगायत उनका अर्दली कल्याण सिंहलाई जेलमुक्त गरी भारत फर्काइदिए 23 मई 1950 सालमा। उनै डगलस ग्रेसीको कारणले सेनामा भर्ती भई आज युद्धबन्दी भएका थिए भने उनै डगलस ग्रेसीको कारणले नै जेलमुक्त भई जीवनदान पाए आज भाग्यवश कर्नल सेजङ थापाले। भारत फर्केपछि लेफ्टिनेन्ट कर्नल सेजङ थापाको अदम्य साहस अनि उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै उनलाई भारत सरकारको तर्फबाट महावीर चक्रले सम्मानित गरियो। साथै स्कर्दुको युद्धलाई आधुनिक इतिहासको सबैभन्दा लामो समयसम्म घेराबन्दी भएर युद्ध गर्नु परेको भनेर घोषणा र सम्मान जनाइयो। यसरी लेफ्टिनेन्ट कर्नल सेजङ थापा बने ब्रिगेडियर सेजङ थापा, द हिरो अफ स्कर्दु अनि द सेभियर अफ लद्दाख, अर्थात् लद्दाखको रक्षक। सन् 1949 साल युद्ध विराम भइसकेको थियो। त्यस बखत स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू सिमानामा सैनिक निरीक्षणका निम्ति आएका थिए जम्मू काश्मीर क्षेत्रमा। त्यस बखत जेनरल थिमैयाले अन्य सैनिक अधिकारीहरू समक्ष आफ्नो सम्बोधनमा यसो भने, मेरो रणकौशल लेह र लद्दाखलाई दुश्मनको हातदेखि बचाउन स्कर्दुभित्र मोर्चा सम्हालेर बस्नु थियो ताकि पाकिस्तानी फौज स्कर्दु पार गरेर कारगिल र लेह लद्दाखसम्म पुग्न नसकोस्। भाग्यवश यो कार्य सिद्ध गर्न मसित सक्षम र उचित योद्धा थियो लेफ्टिनेन्ट कर्नल सेजङ थापा, जसको वीरता र कुशल नेतृत्वको वर्णन गर्ने शब्द मसित छैन। उनले स्कर्दुभित्र रहेर दुश्मनलाई अझ अघि बढ्न नदिन केवल 250 जना सैनिकहरू मात्र साथमा लिएर 6 महिनासम्म लडे। मैले नै उनलाई आदेश दिएको थिएँ कि अन्तिम सिपाही र अन्तिम गोली रहन्जेल लड्दै स्कर्दुको रक्षा गर्नु भनी, जो उनले साबित गरेर देखाए। मैले यो पनि वचन दिएको थिएँ कि कुनै पनि परिस्थितिमा थप सेना, खाद्यान्न र हात हतियार पठाउनेछु। दुर्भाग्यवश यी सब स्कर्दु क्षेत्रभित्र भित्रिन सकेन। भारतीय सेनाको दोस्रो सर्वोत्कृष्ट वीरताको सम्मान महावीर चक्रसँगै हिरो अफ स्कर्दुको सम्मानले विभूषित गरिएपछि सन् 1960 उनलाई ब्रिगेडियरको पदबाट सेवानिवृत्त भए भारतीय सेनाबाट एउटा सुनौलो इतिहास कोरेर ब्रिगेडियर सेजङ थापा। ब्रिगेडियर सेजङ थापाको शौर्य गाथा उत्तिकै महत्त्वपूर्ण छ जति बलभद्र कुँवरको छ इतिहासमा। दुवै ऐतिहासिक युद्धहरूको समय र परिस्थिति समतुल्य देखिन्छ। दुवै योद्धाहरूले एउटै परिस्थितिको सामना गर्दै भविष्यमा बदला चुकाउने दृढता लिएर आआफ्नो किल्ला त्यागेका थिए। दुवै शौर्य पुरुष गोर्खाली इतिहासका महानायक हुन् भन्नमा कुनै अत्युक्ति हुने छैन। जेनरल थिमैयाको बयान अनुसार ब्रिगेडियर सेजङ थापाले आफ्नो पूर्व निर्धारित सुनिश्चित कार्यलाई जुन कौशल र वीरताको साथ निभाएका थिए त्यसैको फलस्वरूप आज लेह र लद्दाखको अस्तित्व भारतको मानचित्रभित्र यथावत छ भन्ने तथ्यपरक यथार्थलाई चट्टै बिर्सिहाल्न भने मिल्दैन। धन्यवाद।
1: आदरणीय श्रोतावृन्द, तपाईँहरूले सुन्नुभयो कार्यक्रम नेपाली वार्ता, र यस कार्यक्रम अन्तर्गत आज हामीले द हिरो अफ स्कर्दु अनि द सेभियर अफ लद्दाख नामले चिनिने ब्रिगेडियर सेजङ थापाका विषयमा वार्ता तपाईँहरू समक्ष प्रस्तुत गर्यौँ। र यस वार्तालाई प्रस्तुत गर्नुभएको थियो बदमताम दार्जिलिङ निवासी अजय थापाले। श्रोतावृन्द, उहाँको यस वार्ता तपाईँहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला। आगामी दिनहरूमा फेरि अन्य कार्यक्रमहरूमा तपाईँहरूसित भेट हुने नै छ। त्यतिन्जेल

नमस्कार, आकाशवाणी खरसाङलाई सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथी, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा। र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। आजको शिक्षा ज्योति कार्यक्रममा हामी अत्यन्त महत्त्वपूर्ण र जीवन उपयोगी विषय प्राथमिक उपचारप्रति सचेत बनाऊ माथि केही कुराकानी गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, दुर्घटना वा आकस्मिक अवस्था कुनै समय र स्थान हेरेर आउँदैन। अचानक चोट लाग्न सक्छ, जल्न सक्छ, बिहोस हुन सक्छ वा अन्य आपतकालीन अवस्था सृजना हुन सक्छ। र यस्तो अवस्थामा चिकित्सक वा अस्पताल पुग्न अघि सही समयमा गरिएको प्राथमिक उपचारले पीडितलाई ठूलो राहत दिन सक्छ र कहिलेकाहीँ जीवन बचाउन समेत महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। तर विद्यार्थी भाइ बहिनीहरू, प्राथमिक उपचार गर्नु भनेको हतारमा जथाभावी उपचार गर्नु होइन। सही जानकारी, शान्त मन र आवश्यक सावधानीका साथ उचित कदम चाल्नु आवश्यक हुन्छ। त्यसैले आउनुहोस्, आज हामी सबै एउटा संकल्प गरौँ, प्राथमिक उपचार सम्बन्धी सही ज्ञान हासिल गरौँ, आपतकालीन अवस्थामा नआत्यौँ र आवश्यक पर्दा सुरक्षित तथा जिम्मेवार ढङ्गले सहयोग गर्न तयार बनौँ। किनकि सानो सचेतना, सही समयमा गरिएको सही कदम र सहयोग गर्ने भावना कसैको जीवनका लागि अमूल्य बन्न सक्छ। त्यसैले आजको कार्यक्रममा हामी प्राथमिक उपचारको महत्त्व, सचेतना र आपतकालीन अवस्थामा जिम्मेवार व्यवहारबारे प्रेरणादायी चर्चा गर्नेछौँ। र यसैको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षिका मारिया गोरेटी राई।

नमस्कार श्रोताबिन्द, म श्रीमती मर्या गोरेटी राई र आज तपाईँहरू समक्ष मेरो विषय छ प्राथमिक उपचार प्रति सचेत बनौ। विश्व प्राथमिक उपचार दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य प्राथमिक उपचारको महत्त्वबारे जनचेतना फैलाउनु र आपतकालीन अवस्थामा जीवन बचाउन सक्ने आधारभूत सिपहरू सिक्न मानिसहरूलाई प्रेरित गर्नु हो। दुर्घटना, चोटपटक वा अचानक स्वास्थ्य सम्बन्धी समस्या जुनसुकै ठाउँमा र जुनसुकै समयमा हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकीय सहायता वा एम्बुलेन्स पुग्नु अघि दिइने उचित प्राथमिक उपचारले ठूलो महत्त्व राख्न सक्छ। प्राथमिक उपचार भन्नाले कुनै व्यक्ति घाइते हुँदा वा अचानक बिरामी पर्दा चिकित्सक वा स्वास्थ्य कर्मीको उच्च उपचार प्राप्त हुनु अघि दिइने प्रारम्भिक सहायता हो। यसले चिकित्सा उपचारको स्थान लिन सक्दैन, तर यसले व्यक्तिको जीवन रक्षा गर्न, अवस्था थप गम्भीर हुन नदिन र स्वास्थ्य लाभको प्रक्रियालाई सहयोग गर्न सक्छ। प्राथमिक उपचारको सामान्य ज्ञान भएको व्यक्तिले आपतकालीन अवस्थामा आत्तिनुको सट्टा उचित कदम चाल्न सक्छ। विश्व प्राथमिक उपचार दिवस विद्यालय, महाविद्यालय, अस्पताल, सरकारी तथा गैर सरकारी संस्था, सामुदायिक संगठन र विभिन्न संस्थाहरूका लागि प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने महत्त्वपूर्ण अवसर हो। यस दिनले सबै उमेरका मानिसहरूलाई सुरक्षा, तयारी र जिम्मेवार व्यवहारको महत्त्व बुझ्न प्रेरित गर्दछ। प्राथमिक उपचारको अर्थ अनि महत्त्व। प्राथमिक उपचार भन्नाले घाइते वा अचानक बिरामी भएको व्यक्तिलाई तत्काल दिइने प्रारम्भिक हेरचाहलाई बुझिन्छ। दुर्घटना, लडाईँ, जलन, काटिनु, बेहोस हुनु, निसासिनु तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचार आवश्यक पर्न सक्छ। प्राथमिक उपचारको मुख्य उद्देश्य घाइते वा बिरामी व्यक्तिलाई तत्काल सहयोग गर्नु, थप क्षति हुनबाट जोगाउनु र आवश्यक परेमा स्वास्थ्य कर्मीको सहायता प्राप्त नभएसम्म अवस्था स्थिर राख्न सहयोग गर्नु हो। आपतकालीन अवस्थापछि सुरुका केही मिनट अत्यन्त महत्त्वपूर्ण हुन सक्छन्। उचित ज्ञान र तालिम भएको व्यक्तिले घाइतेलाई थप जोखिमबाट जोगाउन, आपतकालीन सेवामा सम्पर्क गर्न तथा आफ्नो तालिम अनुसार आवश्यक प्राथमिक उपचार दिन सक्छ। तर प्राथमिक उपचार दिँदा आफ्नो ज्ञान र तालिमको सीमाभित्र रहनु अत्यन्त आवश्यक छ। तालिम नभएको व्यक्तिले जटिल चिकित्सकीय प्रक्रिया गर्न खोज्नु हुँदैन। सबैभन्दा पहिले घटनास्थल सुरक्षित छ कि छैन हेर्नुपर्छ। आवश्यक परेमा आपतकालीन सेवामा सम्पर्क गर्नुपर्छ र आफ्नो क्षमता अनुसार सुरक्षित प्राथमिक उपचार प्रदान गर्नुपर्छ। विश्व प्राथमिक उपचार दिवसको मूल सन्देश सरल तर अत्यन्त महत्त्वपूर्ण छ। प्राथमिक उपचार केवल डाक्टर, नर्स वा स्वास्थ्य कर्मीले मात्र जान्नुपर्ने सिप होइन। साधारण मानिसहरूले पनि आधारभूत प्राथमिक उपचारका सिपहरू सिकेर आपतकालीन अवस्थामा अरूको जीवन रक्षा गर्न सहयोग गर्न सक्छन्। आपतकालीन अवस्था सधैँ अस्पतालमा मात्र उत्पन्न हुँदैन। घर, विद्यालय, सडक, खेल मैदान, कार्यालय, बजार, सार्वजनिक

यातायात वा यात्राका क्रममा पनि दुर्घटना हुन सक्छ। कसैले खाना पकाउँदा जल्न सक्छ, खेल्दा चोट लाग्न सक्छ, बाटोमा दुर्घटना हुन सक्छ वा अचानक बेहोस हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकीय सहायता तुरन्तै उपलब्ध नहुन सक्छ। स्वास्थ्यकर्मी घटनास्थलमा पुग्न केही समय लाग्न सक्छ। त्यस अवधिमा उचित प्राथमिक उपचारले थप चोटपटकको जोखिम कम गर्न र घाइते व्यक्तिलाई सहयोग गर्न सक्छ। उदाहरणका लागि, सामान्य चोट लाग्दा उचित तरिकाले घाउको हेरचाह गर्दा संक्रमणको जोखिम कम गर्न सकिन्छ। सामान्य जलनमा उपयुक्त प्राथमिक उपचारले थप क्षति कम गर्न सहयोग गर्छ। कुनै व्यक्ति बेहोस भएमा घटनास्थल सुरक्षित राख्दै आपतकालीन सहायता बोलाउनु र तालिम अनुसार उचित प्रक्रिया अपनाउनु आवश्यक हुन्छ। यी उदाहरणहरूले प्राथमिक उपचारको ज्ञान किन आवश्यक छ भन्ने स्पष्ट पार्छन्। प्राथमिक उपचारको ज्ञानले मानिसलाई आपतकालीन अवस्थामा आत्तिनुको सट्टा शान्त र जिम्मेवार ढङ्गले कार्य गर्न सक्षम बनाउँछ। प्राथमिक उपचार र विद्यालय। विद्यालय प्राथमिक उपचार सम्बन्धी शिक्षा प्रदान गर्ने महत्त्वपूर्ण स्थान हो। बालबालिकाहरूले आफ्नो जीवनको ठूलो समय विद्यालयमा बिताउने भएकोले उनीहरूलाई सुरक्षा र आपतकालीन अवस्थाबारे जानकारी दिनु आवश्यक हुन्छ। विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई आपतकालीन अवस्था चिन्ने, जिम्मेवार वयस्कलाई जानकारी दिने, आपतकालीन सेवामा सम्पर्क गर्ने र सुरक्षित रूपमा सहयोग गर्ने विषयमा शिक्षा दिन सकिन्छ। विद्यालयमा पर्याप्त प्राथमिक उपचार सामग्री सहितको प्राथमिक उपचार बाकस हुनुपर्छ। शिक्षक वा तोकिएका कर्मचारीलाई यसको प्रयोग सम्बन्धी उचित तालिम दिनुपर्छ। विश्व प्राथमिक उपचार दिवसको अवसरमा विद्यालयमा विशेष प्रार्थना सभा, भाषण, पोस्टर प्रतियोगिता, निबन्ध प्रतियोगिता, प्रश्नोत्तरी, प्राथमिक उपचारको प्रदर्शन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्न सकिन्छ। बालबालिकालाई अरूलाई सहयोग गर्नु भनेको आफूलाई जोखिममा पार्नु होइन भन्ने कुरा पनि सिकाउनु पर्छ। दुर्घटना भएमा उनीहरूले तुरन्तै शिक्षक वा जिम्मेवार वयस्कलाई जानकारी दिनुपर्छ र आवश्यक सहयोग माग्नुपर्छ। आफ्नो तालिमभन्दा बाहिरको काम गर्ने प्रयास गर्नु हुँदैन। यसरी विश्व प्राथमिक उपचार दिवसले विद्यालयमा सुरक्षा र जिम्मेवारीको संस्कार विकास गर्ने राम्रो अवसर प्रदान गर्दछ। प्राथमिक उपचार सम्बन्धी जनचेतना फैलाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। विद्यालयमा दुर्घटना हुँदा शिक्षक नै प्राय घटनास्थलमा उपस्थित हुने पहिलो वयस्क हुन सक्छन्। आधारभूत प्राथमिक उपचारको तालिमले शिक्षकहरूलाई आपतकालीन अवस्थामा शान्त र उचित रूपमा प्रतिक्रिया दिन सहयोग गर्छ। शिक्षकहरूले विद्यार्थीहरूलाई सुरक्षित व्यवहार अपनाउन प्रेरित गर्न सक्छन्। असुरक्षित स्थानमा दौडिनु, खतरनाक वस्तुसँग खेल्नु, एकअर्कालाई धकेल्नु वा सुरक्षा निर्देशनलाई बेवास्ता गर्नु हुँदैन भन्ने कुरा उनीहरूले सिकाउन सक्छन्। विद्यालयमा प्राथमिक उपचार सम्बन्धी प्रदर्शन, सुरक्षा वार्ता, प्रश्नोत्तरी, चित्रकला तथा व्यवहारिक अभ्यासहरू सञ्चालन गर्न सकिन्छ। यस्ता गतिविधिले विद्यार्थीहरूलाई प्राथमिक उपचार सम्बन्धी ज्ञान रोचक र प्रभावकारी रूपमा सिक्न सहयोग गर्छ। शिक्षक तथा विद्यालयका कर्मचारीहरूले प्राथमिक उपचार बाकस कहाँ राखिएको छ, आपतकालीन सम्पर्क नम्बरहरू के हुन् र आवश्यक अवस्थामा अभिभावक वा संरक्षकलाई कसरी जानकारी गराउन भन्ने कुरा थाहा पाउनुपर्छ।

थाहा हुनुपर्छ। अभिभावकहरूले बाल बालिकालाई आधारभूत सुरक्षा नियमहरू पनि सिकाउनु पर्छ। कसैलाई चोट लागेमा वा अचानक बिरामी भएमा तुरन्तै वयस्कलाई जानकारी दिनुपर्छ भन्ने कुरा बाल बालिकाले बुझ्नुपर्छ। प्राथमिक उपचार र सडक सुरक्षा। सडक दुर्घटनाहरूमा पनि प्राथमिक उपचारको ज्ञान महत्वपूर्ण हुन्छ। पैदल यात्री, साइकल चालक, मोटरसाइकल चालक, कार, बस वा अन्य सवारी साधनसँग सम्बन्धित दुर्घटना हुन सक्छ। दुर्घटना भएको अवस्थामा सबैभन्दा पहिले घटनास्थलको सुरक्षा सुनिश्चित गर्नुपर्छ। आफूलाई नै जोखिममा पारेर घाइते व्यक्तितर्फ दौडिनु हुँदैन। आवश्यक परेमा तुरन्तै आपतकालीन सेवामा सम्पर्क गर्नुपर्छ र आफ्नो तालिम अनुसार सहयोग गर्नुपर्छ। गम्भीर चोट लागेको शंका भएमा घाइते व्यक्तिलाई अनावश्यक रूपमा सार्नु हुँदैन। जबसम्म घटनास्थलमै रहनु अझ ठूलो खतराको कारण बन्दैन, तालिम प्राप्त प्राथमिक उपचारकर्ताले उचित प्रक्रिया अपनाउँदै सहायता नआउन्जेल सहयोग गर्न सक्छ। विश्व प्राथमिक उपचार दिवस, सडक सुरक्षा, हेलमेटको प्रयोग, सिट बेल्ट लगाउने बानी, जिम्मेवार सवारी सञ्चालन तथा पैदल यात्रीको सुरक्षाबारे जनचेतना फैलाउने अवसर पनि हो। प्राकृतिक प्रकोपका समयमा प्राथमिक उपचार। भूकम्प, बाढी, पहिरो, आँधी तथा अन्य प्राकृतिक प्रकोपका कारण मानिसहरू घाइते हुन सक्छन् र स्वास्थ्य सेवा प्रभावित हुन सक्छ। यस्तो अवस्थामा प्राथमिक उपचार सम्बन्धी ज्ञान अझ महत्वपूर्ण हुन्छ। स्वास्थ्य संस्थामा तुरन्त पुग्न कठिन हुन सक्छ। प्राथमिक उपचार सम्बन्धी तालिम प्राप्त स्वयंसेवक तथा समुदायका सदस्यहरूले सहायता नआइन्जेल आवश्यक सहयोग गर्न सक्छन्। प्रकोप व्यवस्थापनका लागि आपतकालीन सम्पर्क नम्बर, सुरक्षित स्थानान्तर प्रक्रिया, प्राथमिक उपचार सामग्री र स्थानीय जोखिम सम्बन्धी जानकारी पहिले नै तयार राख्नुपर्छ। विश्व प्राथमिक उपचार दिवसले प्रकोप आउनु अघि नै तयारी गर्नुपर्छ भन्ने सन्देश दिन्छ। जलन तथा सामान्य चोटपटकमा प्राथमिक उपचार। खाना पकाउँदा, तातो वस्तु छुँदा वा आगोको सम्पर्कमा आउँदा जलन हुन सक्छ। जलनको गम्भीरता अनुसार प्राथमिक उपचार फरक हुन सक्छ। सामान्य थर्मल बर्नमा प्रभावित भागलाई चिसो बगिरहेको पानीले उचित समयसम्म चिस्याउनु सामान्यतया सिफारिस गरिन्छ। जलन भएको ठाउँमा सिधै बरफ लगाउनु हुँदैन किनकि यसले थप क्षति पुर्याउन सक्छ। गम्भीर वा ठूलो क्षेत्रफलमा भएको जलनमा तुरन्त चिकित्सकीय सहायता लिनुपर्छ। सामान्य काटिएको घाउमा घाउलाई सुरक्षित राख्नु र उपयुक्त प्राथमिक उपचार विधिबाट रक्तस्राव नियन्त्रण गर्नु आवश्यक हुन्छ। धेरै रक्तस्राव भइरहेको अवस्थामा तुरन्तै व्यावसायिक चिकित्सकीय सहायता लिनुपर्छ। गम्भीर चोटपटकमा अप्रमाणित घरेलु सामग्री प्रयोग गर्नु हुँदैन। प्राथमिक उपचार विश्वसनीय तालिम र चिकित्सकीय निर्देशनमा आधारित हुनुपर्छ। सिपिआर र आपतकालीन प्रतिक्रिया तालिमको महत्व। सिपिआर अर्थात् कार्डियोपल्मोनरी रिसिस्टेसन एउटा महत्वपूर्ण आपतकालीन सिप हो। कुनै व्यक्ति प्रतिक्रिया नदिएको र सामान्य रूपमा सास नफेरिरहेको अवस्थामा विशेष परिस्थितिमा सिपिआर आवश्यक पर्न सक्छ। सिपिआर सही तरिकाले सिक्न व्यवहारिक तथा प्रमाणित तालिम लिनु राम्रो हुन्छ किनकि यसको सही प्रविधि महत्वपूर्ण हुन्छ। प्राथमिक उपचार तालिममा आपतकालीन अवस्था पहिचान गर्ने, आपतकालीन सेवामा सम्पर्क गर्ने, सिपिआर गर्ने तथा उपलब्ध र उपयुक्त अवस्थामा एइडी प्रयोग गर्ने विषयमा प्रशिक्षण दिन सकिन्छ। विश्व प्राथमिक उपचार दिवसको उद्देश्य मानिसहरूलाई प्राथमिक उपचारको महत्व बताउनु मात्र होइन, उनीहरूलाई उचित तालिम लिन प्रेरित गर्नु पनि हो। प्राथमिक उपचार सामुदायिक जिम्मेवारीसँग नजिकबाट जोडिएको विषय हो। सुरक्षित समुदाय त्यही हो।

जहाँ मानिसहरू आपतकालीन अवस्थामा अरूलाई सहयोग गर्न तयार हुन्छन् र आफूलाई पनि जोखिमबाट जोगाउँछन्। सामुदायिक संस्थाहरूले प्राथमिक उपचार सम्बन्धी तालिम तथा जनचेतना कार्यक्रम सञ्चालन गर्न सक्छन्। स्थानीय स्वयंसेवकहरूलाई आपतकालीन अवस्थामा सहयोग गर्न तालिम दिन सकिन्छ। विद्यालय र कार्यस्थलमा आपतकालीन योजना तथा प्राथमिक उपचार सुविधा उपलब्ध गराउन सकिन्छ। धेरै मानिसहरूलाई आधारभूत प्राथमिक उपचारको ज्ञान भएमा समुदाय आकस्मिक परिस्थितिसँग सामना गर्न अझ सक्षम हुन्छ। प्राथमिक उपचारले करुणा, साहस, जिम्मेवार, सहकार्य र मानव जीवनप्रतिको सम्मान जस्ता गुणहरूको विकास पनि गर्छ। घाइते व्यक्तिलाई सहयोग गर्नु केवल व्यवहारिक काम मात्र होइन, मानवताको अभिव्यक्ति पनि हो। शान्त रहनुको महत्व। प्राथमिक उपचारको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो शान्त रहनु। आपतकालीन अवस्थामा मानिसहरू डराउन र आत्तिन सक्छन्। यस्तो अवस्थामा आत्तिएर गलत निर्णय गर्दा परिस्थिति अझ गम्भीर हुन सक्छ। तालिम प्राप्त प्राथमिक उपचारकर्ताले घटनाको अवस्था मूल्याङ्कन गर्ने, आफ्नो सुरक्षा सुनिश्चित गर्ने, आवश्यक सहयोग बोलाउने र आफ्नो तालिम अनुसार प्राथमिक उपचार गर्ने कुरा सिकेको हुन्छ। यदि कुनै व्यक्तिलाई प्राथमिक उपचार दिन नआए पनि उसले आपतकालीन सेवामा सम्पर्क गरेर घटनास्थलको सही जानकारी दिन सक्छ। यो पनि अत्यन्त महत्त्वपूर्ण सहयोग हो। घाइते व्यक्तिको वरिपरि अनावश्यक रूपमा धेरै मानिस जम्मा हुनुहुँदैन। आवश्यक कामका लागि मानिसहरू बीच जिम्मेवार बाँड्नुपर्छ। आधुनिक प्रविधिले आपतकालीन अवस्थामा सम्पर्क गर्न निकै सजिलो बनाएको छ। मोबाइल फोनबाट आपतकालीन सेवामा तुरन्तै सम्पर्क गर्न सकिन्छ र आवश्यक परेमा घटनास्थलको स्थान समेत जानकारी दिन सकिन्छ। इन्टरनेट तथा सामाजिक सञ्जालबाट पनि प्राथमिक उपचार सम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ, तर अनलाइनमा उपलब्ध सबै जानकारी सही वा सुरक्षित हुन्छ भन्ने हुँदैन। त्यसैले प्राथमिक उपचार सम्बन्धी जानकारी विश्वसनीय स्रोतबाट मात्र लिनुपर्छ। छोटो भिडियो हेरेर मात्र व्यवहारिक प्राथमिक उपचार सिप पूर्ण रूपमा सिकिँदैन। योग्य प्रशिक्षकबाट व्यवहारिक तालिम लिनु अत्यन्त उपयोगी हुन्छ। प्रविधिले प्राथमिक उपचार शिक्षालाई सहयोग गर्नुपर्छ, त्यसको स्थान लिनुहुँदैन। प्राथमिक उपचारलाई कहिलेकाहीँ मात्र आवश्यक पर्ने विषयका रूपमा हेर्नु हुँदैन। यो एउटा महत्त्वपूर्ण जीवन उपयोगी सिप हो। जसरी मानिसहरूले पौडी खेल्न, खाना पकाउन, सवारी चलाउन वा विभिन्न उपकरण सुरक्षित रूपमा प्रयोग गर्न सिक्छन्, त्यसरी नै आधारभूत प्राथमिक उपचार पनि सिक्न सक्छन्। प्राथमिक उपचार सिक्न चिकित्सक बन्न आवश्यक छैन। सामान्य तालिमले मानिसलाई आपतकालीन अवस्थामा सुरक्षित, जिम्मेवार र आत्मविश्वासका साथ काम गर्न सक्षम बनाउँछ। विशेष गरी बालबालिका तथा युवाहरूका लागि प्राथमिक उपचार सम्बन्धी शिक्षा उपयोगी हुन्छ। उचित तरिकाले सिकाइएमा यसले आत्मविश्वास, अनुशासन, जिम्मेवारी, सहकार्य र अरूप्रतिको संवेदनशीलता विकास गर्न सहयोग गर्छ। प्राथमिक उपचार बाकसको महत्व। उचित रूपमा तयार गरिएको प्राथमिक उपचार बाकस आपतकालीन तयारीको महत्त्वपूर्ण भाग हो। घर, विद्यालय, कार्यालय, सवारी साधन तथा कार्यस्थलमा आवश्यकता अनुसार प्राथमिक उपचार सामग्री राख्नुपर्छ। प्राथमिक उपचार बाकस नियमित रूपमा जाँच गर्नुपर्छ। म्याद सकिएका वा बिग्रिएका सामग्रीहरू हटाएर आवश्यक सामग्री थप्नुपर्छ। महत्त्वपूर्ण आपतकालीन सम्पर्क नम्बरहरू पनि सजिलै भेटिने स्थानमा राख्नुपर्छ। तर प्राथमिक उपचार बाकस राख्नु मात्र पर्याप्त हुँदैन। त्यसमा भएका सामग्री सुरक्षित रूपमा कसरी प्रयोग गर्न भन्ने आधारभूत ज्ञान पनि हुनुपर्छ।
साथै कुन अवस्थामा

0: व्यावसायिक चिकित्सकीय सहायता आवश्यक हुन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ। प्राथमिक उपचारको मूल भावना अर्को मानवप्रतिको हेरचाह हो। जब कुनै व्यक्ति घाइते, डराएको वा अचानक बिरामी हुन्छ, उसलाई समयमै दिएको सहयोगले व्यवहारिक तथा भावनात्मक दुवै प्रकारको सहायता प्रदान गर्न सक्छ। प्राथमिक उपचार दिने व्यक्तिले घाइते व्यक्तिको सम्मान र मर्यादा कायम राख्नुपर्छ। सम्भव भएसम्म उसको गोपनीयताको पनि ख्याल राख्नुपर्छ र अनावश्यक रूपमा धेरै मानिसलाई वरिपरि जमा हुन दिनु हुँदैन। यसरी प्राथमिक उपचारले ज्ञानलाई करुणासँग जोड्छ। यसले प्रत्येक व्यक्तिलाई आफ्नो क्षमताभित्र रहेर मानव जीवनको रक्षा गर्न, अरूलाई सहयोग गर्न प्रेरित गर्छ। विश्व प्राथमिक उपचार दिवस केवल एक दिन जनचेतना फैलाउने अवसर मात्र होइन, यो यस्तो महत्वपूर्ण सम्झना हो कि आपतकालीन अवस्था जुनसुकै व्यक्ति, जुनसुकै ठाउँ र जुनसुकै समयमा आउन सक्छ। स्वास्थ्यकर्मी घटनास्थलमा पुग्नु अघि शान्त र उचित तरिकाले गरिएको प्राथमिक उपचार अत्यन्त महत्वपूर्ण हुन सक्छ। प्राथमिक उपचारले तयारी, जिम्मेवारी, करुणा र मानव जीवनप्रतिको सम्मानको भावना विकास गर्छ। यसले सामान्य मानिसहरूलाई आफ्नो परिवार, विद्यालय, कार्यस्थल तथा समुदायमा आपतकालीन अवस्थामा सहयोग गर्न सक्षम बनाउँछ। यसैले यस विश्व प्राथमिक उपचार दिवसलाई प्राथमिक उपचार सिक्ने, सिकाउने, अभ्यास गर्ने र जनचेतना फैलाउने अवसरका रूपमा प्रयोग गरौँ। हाम्रो विद्यालय, परिवार, कार्यस्थल र समुदायलाई आपतकालीन अवस्थाका लागि अझ राम्रोसँग तयार बनाऊ। सबैभन्दा महत्वपूर्ण कुरा, प्राथमिक उपचार केवल चिकित्सकीय सिप मात्र होइन, यो मानवीय जिम्मेवारी र एकाअर्काप्रतिको हेरचाहको व्यवहारिक अभिव्यक्ति हो। धन्यवाद।
1: आदरणीय श्रोता महानुभवहरू, शिक्षा ज्योति कार्यक्रमको आजको बसाई यही नै सम्पन्न हुन गइरहेको छ। आज हामीले प्राथमिक उपचार प्रति सचेत बनाऊ भन्ने महत्वपूर्ण विषयमा चर्चा गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षिका मारिया गोडेटी राईले। विद्यार्थी भाइ बहिनीहरू, जीवन अमूल्य छ र आपतकालीन अवस्थामा हाम्रो सानो सहयोग पनि कसैको लागि ठूलो आशा बन्न सक्छ। त्यसैले डराएर पछि हट्नुको सट्टा सही ज्ञान प्राप्त गरौं, शान्त बसौं र आवश्यक पर्दा जिम्मेवार ढंगले सहयोग गर्न तयार बनौं। याद राख्नुहोस्, सही समयमा सही सहयोग जीवन बचाउने पहिलो पाइला हुन सक्छ। आफू सचेत बनौं, परिवारलाई सचेत बनाऊ र समाजमा प्राथमिक उपचार सम्बन्धी सही ज्ञान फैलाऊ, किनभने ज्ञानले हामीलाई सक्षम बनाउँछ, तर सही समयमा त्यस ज्ञानको प्रयोगले हामीलाई अझ जिम्मेवार र मानवता प्रेमी बनाउँदछ। प्राथमिक उपचार जानौ, सचेत बनाऊ र सुरक्षित समाज निर्माणमा योगदान दिऊ भन्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट कार्यक्रम प्रस्तुता लेखनाथ राई सहित म कार्यक्रम सञ्चालिका प्रशंसा थापालाई पनि विदा दिनुहोस्। अनि हजुरहरू पनि स्वस्थ रहनुहोस्, खुशी रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र म प्रस्तुत गर्न लागिरहेछौ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान

सम्पूर्ण फौजी श्रोताहरूलाई जय जवान कार्यक्रममा स्वागत जनाउन चाहन्छु। त आउनुहोस् कार्यक्रमको पहिलो गीत स्वीकार्नुहोस्। आनन्द बक्सीको शब्द अनि लक्ष्मीकान्त परेलालको संगीतमा गुञ्जनी युगल आवाज छ लता मंगेशकरको अनि फिल्म महबूब की मेहन्दी।

श्रोताहरू, कार्यक्रमको दोस्रो गीत स्वीकार्नुहोस्। मोहम्मद रफीको स्वरमा नीलकमल फिल्मबाट, सङ्गीत रविको अनि शब्द साहिरको।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अघिल्लो गीत सिकार्नुहोस्, आनन्द बक्सीको संगीत अनि आनन्द बक्सीको शब्द अनि लक्ष्मीकान्त परालको संगीतमा दो रास्ते फिल्मबाट आवाज मोहम्मद रफीको।

श्रोताले अहिले सुन्नुभयो आशा भोसले अनि मोहम्मद रफीको युगल आवाजमा नयाँ दौर फिल्मबाट संगीत थियो ओपी नायरको अनि शब्द साहिरको। त श्रोताहरू जय जवान कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस् आँखी फिल्मबाट लता मङ्गेशकरको स्वरमा संगीत रविको अनि शब्द साहिरको।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ र श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौ कार्यक्रम कर्सिङ कलिङ अल चिल्ड्रेन।

0: यो आकाशवाणी हो, साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। भारतको अध्यक्षतामा 18 ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्लीको भारत मण्डपममा जारी छ। उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले विगत 20 वर्षमा ब्रिक्सले विश्वव्यापी मञ्चमा आफूलाई विशिष्ट बनाएको र यो शिखर सम्मेलन एक ऐतिहासिक कोसेडुङ्गा भएको बताउनुभयो। लोकसभा अध्यक्ष ओम बिरला, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले श्री गुरु ग्रन्थ साहिबजीको प्रकाश पर्वको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यहुदी नयाँ वर्ष रोस हास्नाहको अवसरमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, इजरायलका मानिसहरू र विश्वभरिका यहुदी समुदायलाई शुभकामना दिनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले राष्ट्रिय सुरक्षाका लागि जनस्वास्थ्यको रक्षा गर्नु आवश्यक रहेको बताउनु भएको छ। श्री नड्डाले आज आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू र राज्यका स्वास्थ्य मन्त्री सत्यकुमार यादवको उपस्थितिमा 10 वटा क्रिटिकल केयर ब्लक र 12 वटा एकीकृत जनस्वास्थ्य प्रयोगशालाहरूको उद्घाटन गर्नुभयो। सारागढी दिवसको अवसरमा आज पन्जाबको फिरोजपुर स्थित सारागढी स्मारकमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। भारतले महिला जुनियर एसिया कप हकीको फाइनलमा स्थान सुरक्षित गरेको छ। चीनको मोचीमा खेलिएको पहिलो सेमी फाइनलमा भारतले दक्षिण कोरियालाई 5-1 पराजित गरेको छ। पाकिस्तानको एक मानव अधिकार समूहले अधिकारीहरूलाई बलुचिस्तानमा व्यवस्थित सैनिकरण र दमन अभियान सञ्चालन गरेको आरोप लगाएको छ, जहाँ हिंसा र व्यवस्थापन नागरिकहरूको दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ। बिहारका 14 जिल्लाका 2000 भन्दा बढी घरहरू बाढीमा प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार, पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू, अब समाचारपछि प्रस्तुत छ फिल्म संगीत। त प्रथमा सुन्नुहोस् मोहब्बते फिल्मबाट लता मंगेशकरको स्वरमा।

0: नमस्कार श्रोता, आकाशवाणी गान्तोकबाट प्रसार हुने भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान बाणीमा हजुरहरू सबैलाई हामी आकाशवाणी गान्तोकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि हामी यसै समय किसान बाणी कार्यक्रममा विभिन्न सरकारका योजनाहरू जो किसानहरूलाई फाइदा पुग्ने, उहाँहरूलाई धेरै प्रकारको जानकारी गराउने कृषिमुखी योजनाहरू लिएर उपस्थित हुने गर्दछौँ। र आज हामी कृषि विभागका एडिओ म्याडमलाई हामी यहाँ स्टुडियोमा निम्ताएर उहाँसँग विभागमा रहेका विभिन्न कार्यक्रम सम्बन्धी जानकारीहरू प्रस्तुत गर्नेछौँ। आउनुहोस्, हाम्रो कार्यक्रमलाई अघि बढाउँदै हामी उहाँसँगै कुरा गरौँ। सर्वप्रथम त हजुरलाई हाम्रो यस कार्यक्रममा स्वागत जनाउँदछौँ।
1: नमस्कार, अनि सम्पूर्णलाई मेरो न्यानो अभिवादन।
0: हजुरले आफ्नो परिचय छोटकरीमा राखिदिनुहोस्।
1: म चाहिँ याङगाङ सब डिभिजनमा एग्रिकल्चर डिपार्टमेन्टमा एडिओ को पोस्टमा पोस्टेड छु।
0: हजुर, अहिले हामी माझ याङगाङ सब डिभिजन एग्रिकल्चर अफिसमा कार्यरत एडिओ म्याडम रिङ्कु छेत्री उपस्थित हुनुहुन्छ र उहाँसँग हामी कृषि विभागमा रहेका विभिन्न कार्यक्रम सम्बन्धी जानकारीहरू लिएर उपस्थित भएका छौँ। र हामी कार्यक्रममा सिक्किम सरकारका साथसाथै केन्द्रीय सरकारका विभिन्न योजना विषयमा हामी कुराकानी गर्नेछौँ। त्यसै पनि हाम्रो देश भारत कृषि प्रधान देश हो, जहाँ विभिन्न ग्रामीण भेगमा रहेका कृषकहरू आफ्नो उत्पादन उब्जाएर हाम्रो देशलाई सेवा पुर्याउँदै आइरहनु भएको छ र आफ्नो आय आर्जन बढाउँदै विभिन्न प्रकारको व्यवसायमा संलग्न हुनुहुन्छ। र आउनुहोस्, हामी यसै विषयमा कुराकानी गरौँ। म्याडम, विभागमा एक कार्यरत अधिकारी भएको नाताले विभागमा अहिले भारत सरकारका कार्यक्रमहरू धेरै चलेर आइरहेका छन्, यस विषयमा के कस्ता कार्यक्रमहरू चल्दैछन् हाम्रा श्रोताहरूलाई अवगत गराइदिनुहोस् न।
1: हाम्रो भारत सरकार तथा हाम्रो स्टेट गभर्मेन्टले पनि धेरै स्किम्सहरू हाम्रो कृषकहरूको लागि इन्ट्रोड्युस गर्नु भएको छ। त्यसमा अब मेनली स्किम्सहरूको कुरा गर्दाखेरि हाम्रो डिपार्टमेन्टमा चाहिँ दुईटा स्किम्स छ भनौँ है। एउटा भयो कृषि उन्नति, अर्को भयो आरकेभीवाई। यो दुईटा स्किम्स मध्येमा चाहिँ हाम्रो धेरै अरू स्किम्सहरू चाहिँ भित्र आउँछ। सो अब मेनली स्किम्सहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ अब हाम्रो स्किम्सहरूले बेसिकली फार्मर्सहरूलाई नै फोकस गर्छ, उनीहरूको इन्कम तथा उनीहरूको कसरी चाहिँ खेतीपातीलाई अघि बढाउनु तथा उनीहरूको उत्पादन कसरी बढाउनु त्यो सबैलाई नै एम गर्छ है। सो मेनली स्किम्सहरूको कुरा गर्नु पर्दा फर्स्टली अब हाम्रो पिएम किसान भनेर स्किम छ। सो यो स्किममा चाहिँ के छ भन्दाखेरि सेन्ट्रल गभर्मेन्टले चाहिँ 6,000 रुपिस एउटा फार्मरलाई दिनुहुन्छ। त्यो चाहिँ 6,000 रुपिस चाहिँ उहाँहरूलाई 3 इन्स्टलमेन्टमा 4 ग्यापमा चाहिँ दिन्छ है। प्रधानमन्त्री किसान सम्मान निधि भनेर भनिन्छ है। अब यो 6,000 चाहिँ हामीले फार्मर्सहरूलाई किन दिएको भन्दाखेरि अब कहिले काहीँ के हुन्छ भन्दाखेरि डिपार्टमेन्टमा सिज आउँछ, हामीले जति सक्दो सम्पूर्ण फार्मर्सहरूलाई चाहिँ पुर्याउनु खोज्छ, तर कति टाइम उनीहरूको डिमान्ड बेसी हुन्छ है। सो त्यति बेला उनीहरूले यो रकम ले चाहिँ उनीहरूले सिड्स किन्नु सकोस् अथवा आफ्नो खेतमा अरू केही काममा है इनपुटहरू लगाउनु सकोस् भनेर चाहिँ सेन्ट्रल गभर्मेन्टले यो उनीहरूलाई धनराशि दिएको हो।
0: किसानहरूले सानो रकमले पनि केही आफ्नो खेतीबालीमा केही प्रोग्रेस गरोस् भनेर सरकारले यो योजना ल्याएको हो। र यस्तै प्रकारले प्रधानमन्त्री फसल बिमा योजना भनेर पनि हाम्रो भारत सरकारको कार्यक्रमहरू छ, जसद्वारा चाहिँ हाम्रो कृषकहरूको खेतीबालीहरूलाई संरक्षण गर्ने, उहाँहरूको खेतीबालीहरूलाई केही हदसम्म नष्ट हुनबाट जोगाउने एउटा योजना पनि छ। र यो योजना कस्तो हो र कस्तो प्रकारले सञ्चालन भइरहेछ, यस विषयमा पनि जानकारी राखिदिनुहोस्।
1: हजुर, तपाईँले भन्नुभएको जस्तै यो प्रधानमन्त्री फसल बिमा योजनाले चाहिँ हाम्रो कृषकहरूको अगर कुनै क्रप लस भयो कि त केही आपदा नै आयो भने चाहिँ उनीहरूको आमदानी नरोकिकन उनीहरूको यो जीवन नर्मल पाराले चलोस् भनेर गरिरहेको छ है। सो यो PMFBY भन्दा चाहिँ प्रधानमन्त्री फसल बिमा योजना, यो चाहिँ एउटा बिमा हो। यसमा चाहिँ के छ भन्दाखेरि अब कतिचोटि नेचुरल डिजास्टर्स हुन्छ है, फ्लड आउँछ, अहिले रिसेन्टली हाम्रो 2-3 अगाडि यो जुन चाहिँ ग्लोफ आयो त्यस्तो सिचुएसनहरू आउँछ है। कति बेला यो इन्सेक्ट्स कि त जानवरहरूले पनि धेरै ह्याम्पर गर्छन्, त्यस्तोको लागि चाहिँ हाम्रो यो प्रधानमन्त्री फसल बिमा योजना हो। यो स्किममा चाहिँ के गर्नुपर्छ भन्दाखेरि फर्स्टमा फार्मर्सहरूले रेजिस्टर गरेपछि उनीहरूले एउटा कम्ती प्रिमियम अमाउन्ट पे गर्नुपर्छ। त्यो अमाउन्ट पे गरेपछि उहाँहरूले बादमा अगर कुनै दुर्घटना घटिहाल्यो भने चाहिँ उहाँहरूले क्लेम गरेपछि उहाँहरूले यसको इन्सुरेन्स अमाउन्ट चाहिँ गेन गर्छ, भरपाई हुन्छ। यसमा चाहिँ के छ भन्दाखेरि डिपार्टमेन्टको मेन काम चाहिँ यसमा के हो भन्दाखेरि हामी चाहिँ बिचमा एउटा मिडिएटर, यसको तपाईँलाई रकम चाहिँ इन्सुरेन्स कम्पनीले दिने गर्छ है। सो डिपार्टमेन्टले मेनली अवेरनेस स्प्रेड गरेर हामीले चाहिँ फार्मर्सलाई चाहिँ ग्रास रुट लेभलसम्म यो इन्फर्मेसन दिनु लागि चाहिँ हाम्रो मेन
0: यो चाहिँ फार्मर्स र बिमा योजनासँग बीचमा ब्रिजको काम गर्दै
1: डिपार्टमेन्टले चाहिँ ब्रिजको काम गरिरहेको छ अहिलेसम्म।
0: र फसल बिमा योजना प्राप्त गर्नको लागि किसानहरूले के कस्तो मापदण्ड अथवा क्राइटेरिया फुलफिल गर्नुपर्ने हुन्छ, उहाँहरूले दस्तावेज डकुमेन्ट मानिसहरू के कस्ता सो गर्नुपर्ने हुन्छ यस विषयमा पनि अवगत गराइदिनु।
1: यो प्रधानमन्त्री फसल बिमा योजनामा चाहिँ मेनली त उहाँहरू फार्मर हुनु पर्यो है, अनि उहाँहरूको पर्चा नाममा हुनु पर्यो। अगर पर्चा उहाँहरूको नाममा छैन भने पनि एनओसी भएपछि पनि हुन्छ। अरू त्यस्तो यो प्रधानमन्त्री फसल बिमा योजनामा चाहिँ त्यस्तो क्राइटेरिया छैन है। मेन चाहिँ फार्मर्सहरूले के नोट गर्नु पर्यो भन्दाखेरि, एकचोटि उहाँहरूको केही क्रप बिगार भएपछि चाहिँ उहाँहरूले 3 days भित्रमा चाहिँ इन्सुरेन्स कम्पनी अथवा डिपार्टमेन्टको मान्छेलाई इन्फर्म चाहिँ गर्नु पर्यो। अनि अर्को कुरा के पनि नोट गर्दा हुन्छ भन्दाखेरि, यो पिएमएफपीवाई चाहिँ तपाईँहरूले आफै पनि क्लेम गर्न सक्नुहुन्छ, अथवा तपाईँले यता सिएससी अहिले कमन सर्भिस सेन्टर भनेर पनि है सबै भिलेज जिपीओहरूमा छ है, उहाँ गए भने पनि तपाईँले रेजिस्टर अथवा क्लेम प्रोसेस चाहिँ गर्न सक्नुहुन्छ।
0: कति फार्मर्सहरू जस्तै अनलाइन उहाँहरूले गर्न सक्नु भएन भने सिएससीमा गएर उहाँहरू जो अधिकारीहरूसँग भेटेर कुराकानी गरेर यो योजना प्राप्त गर्न सक्नुहुन्छ। र यो योजना भित्र पर्ने अन्न बालीहरू क्रप्सहरू कुन कुन पर्छ, कुन कुन
1: फापर भयो, पोटेटो, अनि अरू धेरै क्रप्सहरूमा गर्न सक्नुहुन्छ, यो कार्डमम, अरू धेरै क्रप्सहरूमा गर्न सक्नुहुन्छ।
0: हजुर, अहिले हाम्रो ग्रामीण भेगका धेरै जसो कृषकहरू दुखित हुनुहुन्छ कि उहाँहरूको खेती बाली जङ्गली जनावरले नष्ट गर्यो, कोही बेला अब बाँदरले, बँदेलले, अहिले त मजुरले पनि धेरै डिस्टर्ब गरेको हामी धेरै सुन्नमा पाउँछौ। र उहाँहरूले यदि यो बिमा योजनामा गएर डकुमेन्ट्सहरू सो गरेर बिमा गर्नु भएको छ भने केही हदसम्म उहाँहरूको फसलको भरपाई पाउन सक्नुहुन्छ।
1: हजुर, अहिलेसम्म चाहिँ हाम्रो यो पिएमएफपीवाईमा मेनली चाहिँ नेचुरल डिजास्टर है, अनि यो क्रप्सहरू सिड ग्रोथ भएन भने चाहिँ त्यति बेला कभर हुन्छ है। यो तपाईँले जुन चाहिँ मजुर यो जनावरहरू भन्नुभयो नि, यसको लागि चाहिँ हाम्रो पहिला नाम्ची डिस्ट्रिक्ट भरिमा मात्रै एप्लिकेबल थियो, जुन चाहिँ जन्तुहरूले बिगार गरेको चाहिँ क्लेम गर्न सकिने।
0: अरू
1: डिस्ट्रिक्टमा थिएन है, नाम्ची डिस्ट्रिक्टमा मात्र थियो। तर के भयो भन्दाखेरि, हाम्रो कृषकहरूले इन्सुरेन्सको प्रिमियम एमाउन्ट पे नगरिदिनु हुँदा अथवा यो स्किमलाई है फुल रूपमा चाहिँ युज नगरिदिनुको कारणले गर्दाखेरि चाहिँ सेन्ट्रल गभर्मेन्टबाट अहिलेको लागि चाहिँ यो नाम्ची डिस्ट्रिक्टमा बन्द गरिएको छ।
0: हजुर, र यो बिमा योजना गर्दाखेरि कृषकहरूले के कस्ता डकुमेन्ट्सहरू चाहिँ सो गर्नुपर्ने हुन्छ?
1: डकुमेन्ट्स उहाँहरूले त्यस्तो सो गर्नु परेन, उहाँहरूले रेजिस्टर गर्दाखेरि आफ्नो आधार कार्ड, आफ्नो पर्चा र उहाँहरूको फोन नम्बर चाहिँ लिङ्क हुनु पर्यो है आफ्नो आधार कार्डसँग। त्यति लगेर उहाँहरूले सिएससीमा गयो कि त डिपार्टमेन्टकै स्टाफहरूले पनि उहाँहरूको रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ।
0: हजुर, र यो जुन योजना छ

0: यो किसानहरूले एकखेप यो फसल बिमा योजना गरेपछि दुई तीन साल त्यही योजनाले चल्छ कि इयरली रिन्यू गरिबस्नुपर्छ?
1: उहाँहरूले चाहिँ एभ्री सिजन रिन्यू गरिबस्नुपर्छ. अब सपोज रबी सिजनमा है, म एउटा कृषक भए अरे, मैले रबी सिजनमा अब योपालि फापरको लागि पिएमएफबीवाईमा रेजिस्टर गरेँ. सो यो वर्ष अगर मेरो बिगार भयो भने मैले क्लेम गरेपछि एमाउन्ट पाउँछु. तर अब नेक्स्ट खरिफ सिजनमा मैले मकै रोपिरहेको छु भने मैले मकैको लागि फेरि एकचोटि रेजिस्टर गरेर प्रिमियम पे गर्नुपर्ने हुन्छ.
0: यो योजनाको जानकारी गराउनको लागि तपाईँहरूले धेरै प्रकारको अवेरनेस प्रोग्रामहरू, जस्तै भिडियो लेभलबाट ग्राम सभामा तपाईँहरूको प्रोग्रामहरू हुन्छ र यसद्वारा ग्रामीण भेगका कृषकहरूले जानकारी प्राप्त गर्नुहुन्छ. अहिले हाम्रो नेसनल फुड सेक्युरिटी मिसन अन्तर्गत पनि विभिन्न योजनाहरू सञ्चालनमा भइरहेको छ. यस अन्तर्गत कस्ता कस्ता योजनाहरू छन् र हाम्रा कृषकहरूले के कस्तो बेनिफिटहरू पाइरहनु भएको छ, यस विषयमा पनि छोटकरीमा बताइदिनुहोस् न.
1: यो नेसनल फुड सेक्युरिटी मिसनको तपाईँले जुन चाहिँ कुरा गर्नुभयो है, यो भन्नै पर्दा हाम्रो स्किम 2007 स्टार्ट भएको स्किम हो. यो स्किमको अन्तर्गत चाहिँ हामीले प्राय फार्मर्सहरूलाई यो सिड्स भयो है, प्लान्टिङ मटेरियल भयो, अनि उहाँहरूलाई यो जुन चाहिँ मल चाहिन्छ, फर्टिलाइजर्स भयो, अथवा तपाईँको बायो पेस्टिसाइड, बायो फर्टिलाइजर्स है, अरू धेरै पाराले लाभ गरिरहेको छ. मेनली चाहिँ हामीले एनएफएसएमको द्वारा चाहिँ एभ्री सिजन फार्मर्सहरूको कुन चाहिँ सिड्स डिमान्डमा छ त्यो उहाँहरूलाई प्रोभाइड गरिरहेको छ. अब उहाँहरूले एकचोटि बिजनहरू उगाउनु थालेपछि पनि उहाँहरूलाई कुनै त्यो क्रपमा किरा लाग्यो भने कुन चाहिँ दबाई लगाउँदा हुन्छ है, कस्तो मल लगाउँदा हुन्छ, त्यो सबै मल पनि डिपार्टमेन्टले कन्सटेन्टली नै दिइरहनु भएको छ है. यो एनएफएसएममा हामीले फार्मर्सहरूलाई एक्सपोजर भिजिट तथा हामीले अवेरनेस प्रोग्राम, डिस्ट्रिब्युसन प्रोग्राम यस्तो पनि धेरै नै राखिरहेका छौँ अहिलेसम्म.
0: यो चाहिँ नेसनल फुड सेक्युरिटी मिसनको अन्डरमा, जसद्वारा चाहिँ हाम्रो कृषकहरूलाई तालिम दिने, एक्सपोजर भिजिट गराउने, उहाँहरूलाई विभिन्न प्रकारको डेमोन्स्ट्रेसन गराउने यो प्रोग्रामहरू पनि यही स्किमको अन्डरमा आउँछ.
1: मेनली चाहिँ यो स्किम चाहिँ किन स्टार्ट भएको थियो भन्दाखेरि, कसरी चाहिँ एरिया बढाउने, तपाईँको यो जुन चाहिँ क्रप्सहरू छ नि हाम्रो इम्पोर्टेन्ट पल्सेस भयो, राइस भयो, मिलेटहरू नै भयो है, न्युट्री सिरियल्स भनिन्छ, कोर सिरियल्स भनिन्छ, यिनीहरूको एरिया कसरी बढाउने, एरिया मात्र होइन प्रोडक्सन पनि कसरी बढाउने, अन्त प्रोडक्टिभिटी कसरी बढाउने भनेर चाहिँ यो स्किमको मूल उद्देश्य हो.
0: र हालैमा पनि कृषि विभाग, हाम्रो सिक्किम सरकारले पनि यसै योजना अन्तर्गत कोदो रोपेर धेरै एरिया एक्सपेन्सन गराउने प्रोग्रामहरू, जसलाई चाहिँ हामी कोदोलाई चाहिँ एकदम सुपर फुडको रूपमा हामी लिन सकिन्छ. त्यस्तै अहिले किनुवा भनेर एउटा नयाँ खेती पनि सुरु गरेको छ, यसै स्किमको अन्तर्गतमा आउँछ.
1: हजुर, यो तपाईँले जुन चाहिँ कोदो भन्नुभयो है, कोदो चाहिँ हाम्रो मेनली अहिले धेरै नै डिमान्डमा छ पनि भनौँ है. यो एउटा न्युट्री सिरियल तपाईँले भन्नुभएको, जस्तो सुपर फुड नै भनौँ न, कुनै बिमारीमा लाग्दैन, रोप्नु पनि सजिलो छ, क्लाइमेट रेजिलियन्ट क्रप हो है, एउटा पानी पनि कम्ती लाग्छ. अनि तपाईँले भन्नुभएको हामीले कोदो रोपाई प्रोग्रामहरू, यो जुन चाहिँ धान रोपाई प्रोग्रामहरू पनि हामीले यो स्किमको अन्तर्गत गरिरहेको छ. यसमा चाहिँ हामीले कसरी एउटा इम्प्रुभ्ड प्याकेज अफ प्र्याक्टिस, हामीले पहिलादेखि चलिरहेको खेती मात्र, त्यो जुन पाराले चल्थ्यो खेती त्यो मात्र होइन, तर नयाँ साइन्टिफिक प्र्याक्टिसेस है, नयाँ के टेक्नोलोजिस छ त्यो सबैलाई इन्क्लुड गरेर त्यस्तो इन्टरभेन्सनहरू ल्याएर चाहिँ हामीले कोदोलाई अझै अघि बढाउनु कोसिस गरिरहेका छौँ.
0: हजुर, र अहिले त यो कोदो खेती भयो है, यसलाई हाई भ्यालु क्रप भनेर 22-23 इन्टरनेसनल मिलेट इयर भनेर एउटा प्रोग्राम पनि लन्च गरेको थियो, सायद यसकै प्रोग्रामको अन्डरमा होला है.
1: हजुर, संसारभरिमै भनौँ न है, यो मिलेटलाई चाहिँ धेरै इम्पोर्टेन्स दिएर नै तपाईँले भन्नुभएको, जस्तो यो इन्टरनेसनल इयर अफ मिलेट्सहरू पनि चलिरहेको छ है. अहिले त भ्याल्यु एडिसन पनि हुँदैछ मिलेटमा, मिलेटलाई त्यसै पिसेर कोदोको पिठो मात्रै होइन तर कुकिज बनाएर है, हामीले कोदोको मोमो पनि आजकल धेरै देख्न सक्छौँ है, त्यो पाराले चलिरहेको छ अहिले.
0: हाम्रो सिक्किममा उत्पादन भएको जैविक चिजहरूलाई अहिले विभागमा एउटा प्रोग्राम पनि छ कि एमओभिसिडी भनेर, यो प्रोग्रामको मार्फत भ्यालु एडेड गरेर यो हाम्रो जति उत्पादन भएको अर्ग्यानिक चिजहरूलाई प्याकेजिङ गरेर बाहिर इन्टरनेसनल मार्केटमा पनि लगिरहेको हामी पाउँछौँ. र यो एमओभिसिडी भन्ने प्रोग्राम कस्तो हो र यस विषयमा पनि छोटकरीमा जानकारी प्रस्तुत गरिदिनुहोस् न.
1: तपाईँले भन्नुभएको जस्तो यो एमओभिसिडी चाहिँ मिसन अर्ग्यानिक भ्याल्यु चेन डेभलपमेन्ट भनेर भनिन्छ है. यो चाहिँ एमओभिसिडी एनइआर फर नर्थ इस्टर्न रिजन भनेर छ है. यसमा चाहिँ अहिले धेरै क्रप्सहरू छ है, फर एक्जाम्पल तपाईँको लार्ज कार्डमम भयो, सिक्किम म्यान्डरिन, डल्ले खोर्सानी भयो है, अनि किनवा, कफीहरू पनि इन्क्लुडेड छ. अब यो स्किममा चाहिँ डिपार्टमेन्टले के गर्नु अथवा गभर्मेन्टले के गर्नु खोजिरहेको छ भन्दाखेरि चाहिँ जुन चाहिँ एफपिओजहरू छ है, हाम्रो फार्मर प्रड्युसर अर्गनाइजेसन, अहिले त भन्नै पर्यो भने स्टेटको प्राय कृषकहरू नै एफपिओको मेम्बर्स हुनुहुन्छ है.
0: सबै कृषकहरू एफपिओमा जोडिनु भएको छ.
1: हामीले जति सक्दो चाहिँ ट्राई गरिरहेका छौँ कि फार्मर्सहरू चाहिँ एफपिओको मेम्बर्स होस् भनेर, ताकि उनीहरूलाई अब एकजुट भएर उहाँहरूले काम गरे, एकजुट भएर उहाँहरूले उत्पादन अब आफ्नो प्रडक्ट निकाल्यो भने चाहिँ उहाँहरूलाई पनि लाभ हुन्छ, उहाँको अब बेनिफिट कस्ट रेसियो भनौँ न उहाँको धेरै हुन्छ भनेर चाहिँ डिपार्टमेन्टले गरिरहेको छ. सो यो एमओभिसिडी एनइआरमा चाहिँ डिपार्टमेन्ट अनि गभर्मेन्टले चाहिँ धेरै सहयोग पुऱ्याइरहेको छ, प्रडक्सनदेखि लिएर प्रोसेसिङ है, भ्याल्यु एडिसन अनि अनि सपोर्ट एजेन्सीको रूपमा पनि डिफरेन्ट कम्पोनेन्ट्स छ. अब मैले भनेको जस्तो प्रडक्सनमा यो स्किमको अन्तर्गत पनि हामीले सिड्स प्लान्टिङ मटेरियल प्रोभाइड गरिरहेको छ. त्यहाँदेखि तपाईँको नेक्स्ट कम्पोनेन्ट जुन चाहिँ मैले प्रोसेसिङ भने है, प्रोसेसिङमा पनि अब डिफरेन्ट मसिनहरू तपाईँको डिफरेन्ट मसिनेरी भनौँ न, त्यो ड्रायर भयो, चपिङ मसिन भयो है, उहाँहरूलाई प्रोसेसिङ गर्दा काम लाग्छ नि त. अनि तपाईँको राइस मिल, पल्भराइज, अरू धेरै मसिनेरी छ जुन चाहिँ यो स्किमको द्वारा पनि उनीहरूले प्रोभाइड गर्छ. अनि तपाईँको भ्याल्यु एडिसनमा आउँदाखेरि पनि डिपार्टमेन्टले उनीहरूलाई एग्रिगेसन सेन्टर, त्यसको पनि उनीहरूलाई नाफा छ. अब एग्रिगेसन सेन्टर खोल्नु है, अनि ट्रान्सपोर्टको लागि पनि अगर उहाँहरूलाई सपोर्ट चाहियो भने पनि सपोर्ट दिइरहेको छ है. त्यहाँदेखि तपाईँको प्याकेजिङहरूमा पनि कसरी प्याकेजिङ गर्नुपर्ने, कहाँबाट तपाईँको ब्रान्डिङ है अनि सर्टिफिकेसनहरू चाहिने पनि तपाईँको भ्याल्यु एडिसनको अन्डरमा भइहाल्यो. अनि सपोर्ट एजेन्सीमा पनि डिपार्टमेन्ट लगातारै उनीहरूलाई गाइड गरिरहेको छ.
0: र यसै स्किमको मार्फत हाम्रो कृषकहरूलाई विभागले भन्नुहुन्छ कि क्लस्टरमा खेतीपाती गर्नु भन्ने, र यो क्लस्टरमा खेती गर्दाखेरि उहाँहरूलाई के कस्तो बेनिफिटहरू हुन्छ?
1: डिपार्टमेन्टले क्लस्टर फार्मिङ चाहिँ किन प्रमोट गर्दैछ भन्दाखेरि, अब फर इक्जाम्पल म एउटा फार्मर थिएँ अरे, अब मैले कम्ती कति एक हेक्टर भनौँ न, एक हेक्टरमा रोपिरहेको छु भन्दाखेरि मेरोमा त त्यस्तो बेसी प्रडक्सन आएन नि त. तर अब हामी सबैजना मिलेर 12-13 फार्मर्सहरू मिलेर हाम्रो 12 हेक्टरमा हामीले एउटा राम्रो प्रडक्ट निकाल्यो भने बेनिफिट हुन्छ नि त है. सो त्यही कारणले डिपार्टमेन्टले क्लस्टर फार्मिङ चाहिँ प्रमोट गरिरहेको छ, ताकि उनीहरूलाई एकजुट भएर नै भनौँ न, एकजुट भएर उहाँहरूलाई बेसी लाभ पाओस्, उहाँहरूलाई अब यो ट्रान्सपोर्टेसन गर्दाखेरि अथवा भ्याल्यु एडिसन गर्दाखेरि पनि उहाँहरूले जति सक्दो बेसी नाफा पाओस् भनेर है, त्यसको लागि चाहिँ क्लस्टर फार्मिङ प्रमोट गरिरहेको छौँ.
0: डिपार्टमेन्टलाई पनि क्लस्टरमा गर्दाखेरि फार्मर्सको खेतीबाली रेखदेख गर्न पनि छ, उहाँहरूले पनि कलेक्टिभली एकै ठाउँ धेरै प्रडक्ट निकाल्न सक्नुहुन्छ भन्ने एउटा टार्गेट राखेर यो स्किम ल्याएको छ. र विभागमा त्यस्तै प्रकारले अहिले मुख्य रूपमा चलिरहेको यो आरकेभिवाई भन्ने एउटा प्रोग्राम छ, र यो आरकेभिवाई प्रोग्राम कस्तो प्रोग्राम हो र विभागमा कस्तो प्रकारले चलिरहेको छ, हाम्रो फार्मर्सहरूले यसको बेनिफिट कसरी लिनु हुँदैछ, यस विषयमा पनि बताइदिनुहोस्.
1: सो आरकेभिवाई भन्नु पर्दाखेरि राष्ट्रिय कृषि विकास योजना है, यो स्किममा पनि हामीले सिड्स अनि बायो फर्टिलाइजर्सहरू प्रोभाइड गरिरहेको छौँ है, जुन चाहिँ मैले तपाईँलाई मसिनेरीहरू भने नि, राइस मिल, पल्भराइजरहरू यो स्किमको द्वारा पनि फार्मर्सहरूले पाइरहनु भएको छ है. अनि फार्मर्सहरूले कसरी लाभ गर्नुहुँदैछ भन्दाखेरि, जब हामीले कुनै मसिनेरी दिन्छौँ या उनीहरूलाई पोस्ट हार्भेस्ट मसिनेरी दिँदाखेरि उहाँहरूको काम पनि धेरै कम्ती हुन्छ, उहाँहरूले लेबर कस्ट घट्छ है, उहाँहरूलाई नाफा पनि हुन्छ भनौँ न.
0: हजुर हजुर, यो स्किमको अन्डरमा चाहिँ धेरै प्रकारको कृषकहरूलाई बेनिफिट हुने, उहाँलाई मसिनहरू दिएर, पहिले गोरु जोत्दाखेरि कमसे कम एक दिन दिनभरि लाग्थ्यो भने अहिले त पावर टिलर मसिनहरू दिएको छ, त्यो एक घन्टामा पनि उहाँहरूले एक दिन बराबरको कामहरू गर्न सक्नुहुन्छ.
1: हजुर, पावर टिलर चाहिँ मेनली अर्को स्किमबाट आइरहेको छ है, यो आरकेभिवाईबाट चाहिँ मसिनेरी भन्दाखेरि यो प्याडी थ्रेसरहरू भयो है, त्यस्तोहरू चाहिँ त्यस्तोहरूले पनि उहाँको लेबर घटाएर उहाँको जति टाइम लाग्थ्यो है म्यानुअली गर्दा जति टाइम लाग्छ अनि मसिनले गर्दा जति टाइम लाग्छ त्यसको डिफरेन्स चाहिँ देख्नु पाइन्छ.
0: विभागमा सँगसँगै अहिले चलिरहेको एउटा प्रोग्राम छ NMEOS, नेसनल मिसन अफ एडिबल ओइल.
1: हजुर,
0: यो स्किममा चाहिँ के कस्तो प्रोग्रामहरू छ, यस विषयमा पनि अवगत गराइदिनुहोस्.
1: सो यो NMEOS है, यो स्किम चाहिँ तपाईँको 2024 स्टार्ट भएको. यो चाहिँ भारत सरकारले किन स्टार्ट गरेको भन्दाखेरि, हामीले अहिलेसम्म हाम्रै भारतमै यो ओइल क्रप्स जुन चाहिँ छ, हामीले प्राय ओइल प्राय इम्पोर्टै गरिरहेको छ हामीले. सो सरकारले पनि अब हामी इम्पोर्ट गरिबस्यो भने त यो रिसेन्टली यो जियो पोलिटिकल जे पनि हुँदैछ है, त्यो देख्दाखेरि पनि इम्पोर्ट गरेको त देशलाई नै साह्रै पर्छ. सो सरकारले चाहिँ के गर्नु खोजेको भन्दाखेरि, इम्पोर्ट नगरेर हामीले आफ्नै देशमा उब्जनी उगायो भने है कसरी नाफा हुन्छ, अनि फार्मर्सहरूलाई पनि कसरी बेनिफिट हुन्छ, त्यसको निम्ति यो स्किम है. सो यो स्किममा चाहिँ ओइल सिड क्रप्स, तोरी भयो, सनफ्लावर भयो, भटमास भयो है, यो सबै क्रपको एरिया कसरी बढाउनु, कसरी प्रडक्सन बढाउनु, त्यसमा फोकस गरिरहेको छ. अनि यो स्किमको द्वारा हामीले धेरै रिसेन्टली पनि हामीले अब याङगाङ सब डिभिजनमा पनि धेरै अवेरनेस प्रोग्राम्सहरू पनि राखेका छौँ.
0: हाम्रो राज्य सरकारले अथवा भारत सरकारले पनि विभिन्न योजना चलाउँदै आएर एग्रिकल्चर सेक्टर, हर्टिकल्चर सेक्टरमा कामहरू गरिरहनु भएको छ. र पहिलेको सिनारियो र अहिलेको सिनारियोमा हेर्नु पर्दाखेरि के कस्तो डिफरेन्ट आएको छ, जस्तै आफ्टर अर्ग्यानिक स्टेट भए पछाडि हाम्रो एग्रिकल्चर सेक्टरमा के कस्तो चेन्जेसहरू आएको छ होला, यस विषयमा पनि बताइदिनुहोस्.
1: सिक्किम त अब फर्स्ट अर्ग्यानिक स्टेट भएपछि धेरै नै डिफरेन्स छ है. अब हामीले त प्राय केमिकल फर्टिलाइजर्स 100% स्टप गरिसकेका छौँ. अनि यसले के भएको छ भन्दाखेरि, अब अर्ग्यानिक एउटा जैविक खेतीपट्टि हामीले एउटा ट्रान्जेक्सन गरेपछि अभियसली त्यो न्युट्रिसनल फ्याक्टर त आउँछै आउँछ है. अर्ग्यानिक खेतीले धेरै राम्रो गर्नेछ, केमिकल फर्टिलाइजर्सहरू बन्द गरेपछि त यो जुन चाहिँ फर्टिलाइजरहरूले बिमारीहरू ल्याउँछ त्यो सबै पनि बन्द भएको छ. अनि हामीले एउटा लेभरेज पनि पायो भन्न सक्छौँ है, एउटा अर्ग्यानिकको एउटा ब्रान्डिङले गर्दाखेरि पनि सिक्किमको प्रडक्ट्सहरू धेरै डिमान्डमा छ. तर के छ भन्दाखेरि हामीले चाहिँ यो जुन चाहिँ हामीले एउटा ब्रान्डिङ पाएको छौँ अर्ग्यानिक स्टेट भनेर, यसलाई चाहिँ हामीले फुल पोटेन्सियलमा युज गर्यो भने चाहिँ राम्रो हुनेछ है। सो अर्ग्यानिक भएपछि यता सिक्किमको लागि चाहिँ धेरै नै बाटो खुलेको छ भन्न सक्छौँ है एग्रिकल्चरल सेक्टरमा।
0: आफ्टर अर्ग्यानिक भए पछाडि हाम्रो राज्य सिक्किममा पनि टुरिज्म सेक्टरमा पनि धेरै टुरिज्म हाम्रो पर्यटकहरू बढेको यो अर्ग्यानिकले गर्दाखेरि धेरै राम्रो भएको हामी सुन्नमा पाउँछौँ। र आफ्टर अर्ग्यानिक स्टेट भए पछाडि हाम्रो टुरिज्म सेक्टरमा के कस्तो चेन्जेसहरू आएको छ होला तपाईँको अनुभवमा, यो पनि बताइदिनुहोस्।
1: तपाईँले जुन चाहिँ टुरिज्मलाई एग्रिकल्चरसँग कनेक्ट गर्नुभएको छ है, यो अब एग्रो टुरिज्म पनि अहिले धेरै नै चर्चामा छ भन्न सक्छौँ है। अब हामीले हेर्नु पर्दाखेरि बाहिरको मान्छेहरूले एउटा अर्ग्यानिकको त डिमान्ड अलरेडी छँदैछ, अनि अहिले चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि प्राय मान्छेहरूलाई चाहिँ यो भिलेज लाइफ भयो, फार्म टु टेबलको कन्सेप्ट पनि छ है, जहाँ चाहिँ जे उहाँहरूले उगाउनु हुँदैछ उहाँहरूको डाइरेक्ट आफै उगाएर उहाँहरूले खाने,
0: हजुर
1: आफ्नै बारीमा उगाएर खाने, त्यो पनि एउटा कन्सेप्ट चलिरहेको छ है। सो टुरिज्म र एग्रिकल्चरलाई सँगै जोड्दाखेरि चाहिँ अब दुवैपट्टि नै सँगै एउटा ग्रोथ हुँदैछ भन्न सक्छौँ है। तपाईँहरूले हेर्नु सक्नुहुन्छ अहिले होमस्टेहरूमा पनि यो धेरै कन्सेप्ट चलिरहेको छ, उहाँहरूले जुन चाहिँ टुरिस्टहरू आउनुहुन्छ है उहाँहरूलाई नै खेतमा लगेर कसरी उगाउँछ त्यो सबै देखाएर आफै हार्भेस्ट गर्नु लगाएर अनि उहाँहरूलाई त्यही नै पकाएर दिइरहनु भएको छ। अब त्यो पाराले देख्दाखेरि एग्रिकल्चर र टुरिज्मको चाहिँ सँगै हामीले धेरै स्कोप देख्न सक्दैछौँ अहिले।
0: र हाम्रो विभागको पनि एउटा स्लोगन पनि छ, आफ्नै बारीमा उगाउँ आफ्नै ठाउँमा उब्जेको खाउँ, पारीको नखाउँ बारीको
1: खाउँ,
0: आफ्नै बारीको उब्जाएको हामीले खायौँ भने हाम्रो हेल्थ पनि राम्रो हुन्छ, सोइल हेल्थ पनि राम्रो हुन्छ, इन्भाइरोमेन्टलाई पनि धेरै राम्रो हुन्छ भने हाम्रो विभागको पनि यही कन्सेप्ट रहेको छ। र यही मार्फत हाम्रो किसानहरूले काम गर्नुभयो भने उहाँहरूलाई पनि धेरै
1: लाभ
0: हुनेछ। र यस्तै प्रकारले हाम्रो अब अर्ग्यानिक स्टेट भएको पछाडि केमिकल फर्टिलाइजरहरू त टोटली ब्यान भएको छ, र कुनै पनि अब रासायनिक किटाणुहरू लाउनु नपाउँदाखेरि त्यसको अल्टरनेटिभमा हाम्रो जैविक किटाणुहरू के कस्तो लाउन सकिन्छ, के कतिसम्म पर्मिसेबल छ हाम्रो राज्यमा, यस विषयमा पनि बताइदिनुहोस्।
1: हजुर, तपाईँले भन्नुभएको जस्तो जैविक खेतीमा त हाम्रो केमिकल्सहरू त हामीले पटक्कै युज गर्नु सक्दैनौँ है, तर हामीले कपर र सल्फर यो दुईटा एलिमेन्ट्स चाहिँ यस्तो हो जुन चाहिँ हाम्रो अर्ग्यानिक जैविक खेतीमा चाहिँ हामीले युज गर्न सक्छौँ। अब किन भन्नुहुँदाखेरि, किनभने चाहिँ यो कपर र सल्फर चाहिँ यस्तो एलिमेन्ट्स हो जुन चाहिँ नेचरमै छ, सो त्यसलाई हामीले केमिकल कन्सिडर गर्दैनौँ। सो कपर र सल्फर हामीले एउटा सर्टन पर्मिसेबल लिमिटसम्म युज गर्न सक्छौँ। अनि अर्को कुरा आयो कि केमिकल फर्टिलाइजर्स युज नगर्दाखेरि कृषकहरूले के युज गर्नुपर्ने, सो त्यो भन्दाखेरि चाहिँ कृषकहरूले जुन चाहिँ बायो फर्टिलाइजर्स अनि बायो पेस्टिसाइड्सहरू छ है त्योहरू युज गर्दा हुन्छ। अनि धेरै पनि तपाईँको आइटीके इन्डिजिनियस टेक्निकल नलेज छ, अब लसुनै युज गरेर कति फार्मर्सहरूले किरा खेदाउने गर्छ, दुधलाई नै अप्लाई गरेर पनि तपाईँको जुन चाहिँ व्हाइट फ्लाई जुन चाहिँ सानो भुसुनाहरू टमाटरहरूमा लाग्छ त्यस्तोहरूमा हामीले युज गर्दा हुन्छ है। अनि तपाईँको बायो पेस्टिसाइड्सको कुरा आउँदाखेरि डिपार्टमेन्टले रिच हेल्प कार्ड भनेर दबाई छ, पेस्टोगार्ड अनि अझै धेरै यस्तो दबाईहरू छ जसले चाहिँ किराहरू खेदाउने गर्छ है, त्यो सबै चाहिँ हाम्रो केमिकल फर्टिलाइजर्सहरूको अल्टरनेटिभ हो भन्न सक्छ। हजुर हजुर,
0: हाम्रो कृषकहरूले यस विषयमा कुनै तालिमहरू पनि पाउनुहुन्छ कि उहाँहरूले कसरी यो बनाउन सक्नुहुन्छ?
1: तालिमको कुरा गर्नु पर्दाखेरि चाहिँ डिपार्टमेन्टमा एउटा बडी छ भनौँ न है, आत्मा भनेर, एग्रिकल्चर टेक्नोलोजी म्यानेजमेन्ट एजेन्सी। अब यो आत्माले चाहिँ के गर्छ, उहाँहरूको मेनली चाहिँ ट्रेनिङ प्रोग्राम दिने काम है। सो फार्मर्सहरूलाई कुनै पनि ट्रेनिङ चाहियो, बायो पेस्टिसाइड्समा ट्रेनिङ चाहियो है, अथवा कुनै पनि कुरा कसरी रोप्नु पर्ने, प्याकेज अफ प्र्याक्टिसेस, डेमोन्स्ट्रेसन या भ्याल्यु एडिसन भए पनि आत्माको द्वाराबाट हामीले त्यो ट्रेनिङ उनीहरूलाई उपलब्ध गराउन सक्छौँ।
0: त्यस्तो ट्रेनिङहरू पाएर पनि हाम्रो कृषकहरूले सजिलैसँगले आफ्नो खेतीबाली गर्न सक्छ। र सिक्किम त एउटा अब हिल्ली टेरेन भएको स्टेट हो है, यहाँ बर्खाको टाइममा बेसी पानी पर्ने गर्छ, र कतिजना कृषकहरूको भनाइ छ कि हाम्रो बेसी पानी परेको कारणले गर्दाखेरि हाम्रो टपमोस्ट लेयर अफ द सोइल रिमुभ भएर जान्छ, हाम्रो फर्टाइल सोइल रिमुभ हुन्छ, त्यस्तै गर्दाखेरि हाम्रो एसिडिक सोइल हुन्छ
1: र
0: सोइल फर्टिलिटीमा चाहिँ कम्ती हुन्छ, राम्रो फर्टाइल सोइल हुँदैन भन्ने उहाँहरूको कतिको गुनासो छ। र विभागको तर्फबाट उहाँहरूलाई के कस्तो सजेसन गर्नुहुन्छ कि उहाँहरूको सोइल फर्टाइल बनाउनको लागि अथवा उहाँहरूको सोइल कन्जर्भ गर्नको लागि चाहिँ के गर्नु?
1: तपाईँले सही भन्नुभयो, हाम्रो सिक्किमको सोइल चाहिँ एसिडिक अमिलो छ है। यो सोइल जब एसिडिक हुन्छ तब चाहिँ हाम्रो धेरै क्रप्सहरूको राम्रो उत्पादन हुँदैन है। सो त्यस्तो हुँदाखेरि हामीले यो एसिडिटीलाई चाहिँ घटाउनु पर्नेछ। सो अब यो एसिडिटी कसरी घटाउनु पर्छ भन्दाखेरि त चुनाको इस्तेमाल हुन्छ मेनली त है। सो डिपार्टमेन्टमा पनि धेरै अस्टिन अरू धेरै त्यस्तोहरू आइरहेको छ, जस कृषि चुन त्यस्तै कम्पोनेन्टहरू हो है सो त्यसले चाहिँ तपाईँको एसिडिटी घटाउँछ तपाईँहरूले डिपार्टमेन्टले जुन चाहिँ तपाईँलाई कुनै पनि सामान डिस्ट्रिब्युट गर्नु अगाडि तपाईँलाई एउटा भन्छ नि यति बेला अप्लाई गर्नु यसरी अप्लाई गर्नु तपाईँहरूले त्यो गएर चाहिँ अप्लाई गर्नुभयो भने तपाईँको सोइल धेरै राम्रो हुन्छ सो अब सोइल एसिडिटीकै कुरा गर्नु पर्दाखेरि चाहिँ डिपार्टमेन्टमा अर्को स्किम पनि छ सोइल हेल्थ कार्ड स्किम भनेर है अब यो सोइल हेल्थ कार्ड स्किमको द्वारा पनि चाहिँ हामीले चेक गर्छ सोइल टेस्टिङको लागि हामीले माटो पठाउँछ है ल्याबतिर त्यसपछि चाहिँ रिपोर्ट आउँछ सो त्यो रिपोर्टमा पनि तपाईँको सोइल कति एसिडिक छ कि त बेसिक छ कि त राम्रै छ त्यो पनि तपाईँको एउटा रिपोर्ट कार्ड जस्तोको रूपमा आउने गर्छ हजुर हामीले जब ल्याबमा पठाउँछ एउटा रिपोर्ट कार्ड आउँछ त्यो कार्डमा चाहिँ 12 प्यारामिटर्समा चाहिँ चेक भएको हुन्छ है सो त्यो 12 प्यारामिटर्सको तपाईँले त्यो रिपोर्ट कार्ड हेर्नुभयो भने कृषकहरूको लागि धेरै सजिलो छ त्यहाँ तपाईँले एउटा सानो स्माइली जस्तो पनि देख्न सक्नुहुन्छ है हरियो रातो अरेन्ज भएर आउँछ त्यसले चाहिँ अब फार्मर्सहरूलाई पनि सजिलो पर्छ हरियो भयो भने राम्रो रातो छ भने नराम्रो हजुर इन्डिकेटर अनि त्यसकै मुनिमा तपाईँले हेर्नुभयो भने त्यहाँ हामीले एउटा सानो कलममा लेखेको हुन्छ उहाँहरूले के गर्नु सक्छ के गर्नुपर्ने छ भनेर है सपोज उहाँको सोइल एसिडिक छ भने उहाँले के अप्लाई गर्नुपर्छ भनेर पनि त्यो सोइल हेल्थ कार्डमा सजेसन पनि दिइरहेको हुन्छ उहाँको फिल्डको फोटो साथ हुन्छ त्यो चाहिँ
0: सोइलमा धेरैवटा न्युट्रिएन्टहरू कमी हुन्छ र यसको अलावा जस्तै क्रप साइकल गर्नु कतिको जरुरत पर्छ हाम्रो कृषकहरूले क्रप साइकल गर्दा के कस्तो फाइदा पुग्छ यस विषयमा पनि बताइदिनुहोस्
1: हजुर है तपाईँले धेरै राम्रो कुरा गर्नुभयो यो जुन चाहिँ क्रपिङ सिस्टम भनिन्छ है सो यसलाई चाहिँ अब किन इम्पोर्टेन्ट छ भन्दाखेरि अब सपोज फार्मरले एउटै क्रप उगाइरहेछ अब यो सिजनको लागि सपोज आलु उगाइरहेछ अर्को सिजन पनि फेरि आलु मात्रै उगाइरहेछ त्यो गर्यो भने माटो पनि राम्रो हुँदैन प्लस कुनै किराहरू लागेको छ भने पनि त्यो क्यारी अन हुन्छ त्यसैको लागि चाहिँ त्यो साइकल ब्रेक गर्नु चाहिँ धेरै नै इम्पोर्टेन्ट छ त्यसैले गर्दा हामीले फार्मर्सहरूलाई चाहिँ एउटा क्रपिङ सिस्टम फलो गर्नुहोस् डिफ्रेन्ट डिफ्रेन्ट क्रप्स रोप्नुहोस् अब तपाईँले मकै यो वर्ष रोप्नु भएको छ भने नेक्स्ट वर्ष कुनै लेग्युमिनियस क्रप रोप्नुहोस् जसले चाहिँ माटोमा नाइट्रोजन फिक्सेसन भनिन्छ है टेक्निकली कुरा गर्नु पर्दाखेरि त्यो सबै गरेर चाहिँ सोइल पनि राम्रो हुन्छ सोइल हेल्थ पनि बढाउँछ अनि कुनै डिजिज साइकल छ भने पनि त्यसलाई बन्द गर्छ त्यसैले गर्दाखेरि चाहिँ एउटा क्रपिङ प्याटर्न चेन्ज गर्नु पनि धेरै इम्पोर्टेन्ट छ
0: टोटली डिपेन्ड छ एग्रिकल्चरमा हाम्रो भारत देश नै तर भारतको एग्रिकल्चर डिपेन्ड अपन नेचरल रेनफल इरिगेसन फेसिलिटी छैन त्यसै कारण अहिले भारत सरकारले एउटा प्रधानमन्त्री कृषि सिँचाइ योजना भनेर एउटा स्किम ल्याएको छ जसद्वारा चाहिँ हाम्रो फार्मर्सहरूले सिँचाइ गर्नको लागि सुविधाहरू पाइरहनु भएको छ यस स्किम मार्फत उहाँहरूले के कस्तो सुविधा पाउनुहुन्छ र यो सुविधा पाउनको लागि उहाँहरूको क्राइटेरिया के कस्तो रहने गर्छ यस विषयमा पनि जानकारी प्रस्तुत गरिदिनुहोस्
1: हजुर है अहिले त अब ग्लोबल वार्मिङले गर्दा रेनफल पनि नर्मलै छैन भन्न सक्छ है इराटिक छ है रेनफल सो अब यसको लागि चाहिँ इरिगेसन धेरै इम्पोर्टेन्ट छ हाम्रो खेतीपातीको लागि त भेरी इम्पोर्टेन्ट है सो यसको लागि चाहिँ भारत सरकारले तपाईँले जुन चाहिँ भन्नुभयो PMKSY कृषि सिँचाइ योजना भनेर स्किम छ अब यो स्किमको लोगो नै हर खेतको पानी भनेर छ है सो अब यो स्किमको मार्फत चाहिँ हामीले फार्मर्सहरूलाई इरिगेसनको सुविधा दिइरहेको छौँ ट्याङ्की भयो पाइप स्प्रिङ्कलर सेटहरू भयो है त्यो सबै हामीले दिइरहेको छौँ सो अब क्राइटेरियाको कुरा गर्नु पर्दाखेरि चाहिँ फार्मरकोमा COI हुनु पर्यो अब सिक्किम स्टेको लागि चाहिँ अनि त्यसपछि उहाँको आफ्नो नाममा पर्चा हुनु पर्यो आफ्नै जमिन हुनु पर्यो अगर तपाईँको कुनै जमिन म्युटेसन भएको छैन भने तपाईँले आफ्नो दाजुभाइ बहिनीहरूबाट NOC ल्यायो भने पनि हुन्छ सो तपाईँको आफ्नो पर्चा छैन भने NOC इम्पोर्टेन्ट छ है सो त्यसको बाद तपाईँको ब्याङ्क एकाउन्ट तपाईँको आधार कार्ड लिङ्क हुनु पर्यो फोन नम्बरसँग त्यति इम्पोर्टेन्ट छ तपाईँको डकुमेन्ट्स अनि तपाईँको एरिया पनि एउटा क्राइटेरिया हामीले राखेका छौँ है सो तपाईँको एरिया चाहिँ 0.22 हेक्टरदेखि बेसी हुनु पर्यो
0: मिनिमम
1: 0.22 हेक्टर त्यसभन्दा बेसी छ भने प्रब्लम छैन तर 0.22 हेक्टर चाहिँ हुनै पर्यो अब तपाईँहरूले सबै यो डकुमेन्ट्स फिलअप गरेर हामीलाई दिनुभयो भने त्यहाँदेखि हाम्रो डिपार्टमेन्टको साइडबाट भेरिफिकेसन हुन्छ तपाईँहरू फार्मर नै हुनुहुन्छ कि हुनुहुँदैन भने पक्कै फार्मर हुनु पर्यो यो स्किमै फार्मर्सको लागि हो त्यो गरेपछि एकखेप हामीले भेरिफाई गरेपछि चाहिँ हामीले उहाँहरूलाई यो सुविधा दिने गर्छौँ
0: र यो स्किममा कृषकहरूलाई सिँचाइको व्यवस्था गर्ने योजना र हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगेका छौँ र विभागको तर्फबाट हाम्रा ग्रामीण भेगका कृषकहरूलाई र आकाशवाणी गान्तोक सुनेर बस्ने श्रोताहरूलाई आफ्नो तर्फबाट सल्लाह सुझाव दिनुपर्दा के कस्तो सल्लाह सुझाव दिनुहुन्छ यो पनि बताइदिनुहोस् न
1: सल्लाह सुझाव दिनु पर्दाखेरि मेनली त कृषकहरूले त अहिले डिपार्टमेन्टसँग कोअर्डिनेट गरिरहेको छ है तर पनि उहाँहरू अलिक इनोभेटिभ पट्टि लागेर डिपार्टमेन्टले जुन चाहिँ नयाँ साइन्टिफिक टेक्नोलोजिजहरू पनि ल्याउनु खोजिरहेको छ उहाँहरूले पनि सहयोग गर्नुहोस् भनेर रिक्वेस्ट गर्न चाहन्छु है। साथै हाम्रो युथहरूलाई पनि हामीले बाजे पुर्खाहरूलाई मात्रै यो एग्रिकल्चरको जिम्मेवारी नदिएर हामी पनि एग्रिकल्चरलाई एउटा सब्सिस्टेन्स फार्मिङको रूपमा नहेरेर एउटा अन्टरप्रेन्युरियल अपर्च्युनिटीको रूपमा हेरौँ, एउटा अन्टरप्रेन्युरियल अपर्च्युनिटीको रूपमा टेकअप गरौँ भनेर पनि रिक्वेस्ट गर्न चाहन्छु। साथै भ्याल्यु एडिसनमा पनि फोकस गरेर एग्रिकल्चरलाई एग्रिकल्चर मात्र होइन एउटा नयाँ बिजनेस एग्रिप्रुनरसिपको रूपमा हेरौँ भनेर चाहिँ एडभाइस गर्न चाहन्छु।
0: र हाम्रो सिक्किमका जति पनि ग्रामीण भेगमा खेतीपाती गर्दै पशुपालन गर्दै आउने कृषकहरू हुनुहुन्छ उहाँहरूले विभागको निर्देशक अनुसार काम गरेर आफ्नो खेतीबालीलाई अगाडि बढाउनु भयो। यदि हाम्रो एग्रिकल्चर

सेक्टरलाई टुरिज्म सेक्टरसँग जोड्नु भयो भने उहाँहरूको आय स्रोत पनि राम्रो हुन्छ भन्ने विभागको तर्फबाट यही भन्न चाहनुहुन्छ। साँच्चै नै हाम्रो सिक्किमको कृषकहरूले पनि कमिला जस्तो लगनशील र मौरी जस्तो सृजनशील भएर काम गरे भने अवश्य नै हाम्रो सिक्किम सरकारको सुनौलो समृद्धि र सामर्थ्य सिक्किमको परिकल्पनालाई यथार्थ रूपमा परिणत गर्न सक्नुहुनेछ भन्ने विभागको भनाइ यही रहेको छ। र यसै भनाइका साथसाथै आज यति टाढोबाट आएर हजुरले हाम्रो आकाशवाणी गान्तोक सुनेर बस्नु हुने श्रोताहरूलाई महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरिदिनु भयो, आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिनुभएकोमा हामी आकाशवाणी गान्तोक परिवारको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आजलाई भने हाम्रो किसान

बादुले MY25 विधामा 2 घन्टा 25 मिनटको प्रभावशाली समयका साथ जित हासिल गरेका हुन्। उनी UTMB श्रृङ्खलाको 25 किलोमिटर विधामा शीर्ष स्थान हासिल गर्ने पहिलो भारतीय धावक बनेका छन्। हिमाचल प्रदेश र गान्तोकका 13 सदस्यीय PIB मिडिया प्रतिनिधि मण्डलले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग भेट गर्यो। राज्यपालले प्रतिनिधि मण्डललाई स्वागत गर्दै उनीहरूसँग अन्तर्क्रिया गर्नुभयो। प्रतिनिधि मण्डलले भ्रमण सम्बन्धी आफ्ना अनुभवहरू साझा गर्दै न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्यो। लोकभवनको भ्रमण अघि आज बिहान पत्रकारहरूको टोली ICARको सिक्किम क्षेत्रीय केन्द्र पुगी केन्द्रका प्रमुखसँगको छलफल र प्रश्नोत्तर सत्रमा सहभागी भयो। सिक्किमका प्रमुख सूचना आयुक्त कुबेर भण्डारीले हैदराबाद स्थित एडमिनिस्ट्रेटिभ स्टाफ कलेज अफ इन्डियामा आयोजित राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउनुभयो। देशभरिका केन्द्रीय तथा राज्य सूचना आयुक्तहरू र RTI विज्ञहरूलाई एकै ठाउँमा ल्याउने यस सम्मेलनमा RTI र सुशासन कार्यान्वयन चुनौतीहरू, 2 दशकको निरूपण प्रक्रिया, संस्थागत सुधार तथा प्राविधिक प्रगति जस्ता विषयहरूमा छलफल गरिएको थियो। तराम्चुमा लाचेन जाने बाटो मर्मतपछि पर्यटकहरूको आवाजावतका लागि लाचेन रुट पुनः खोलिएको छ। तर मंगन जिल्ला प्रशासनले मंगन, गान्तोक र लाचेन लाचुङबीच आवाजावत गर्ने सवारी साधारणको लागि टुङ चेकपोस्ट पार गर्ने समय सीमा साँझ 7 बजेसम्म तोकेको छ। यो प्रतिबन्ध दुवै दिशामा यात्रा गर्ने पर्यटक तथा अन्य साना सवारी साधनहरूमा लागू हुनेछ। भारी सवारी साधन र ट्रकहरू भने विद्यमान ट्राफिक नियमअनुसार साङ्कालाङ साफो सिप गियर मार्ग हुँदै निरन्तर चल्नेछन्। शान्ति, करुणा र समस्त प्राणीहरूको कल्याणका लागि समर्पित 7 दिने वृहत प्रार्थना सभा 4th वार्षिक मनी डुङड्रुप छेन्मु 2026को उद्घाटन समारोह आज पेलिङस्थित चेन्द्रजिक सिङखाम रिबो पोटलामा सम्पन्न भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङको निरन्तर नेतृत्व र प्रोत्साहनमा सिक्किम सरकारको धर्म विभागद्वारा यो वार्षिक समारोह विशेष गरी नेपालमा हालै आएको बाढीका पीडित समुदायहरूको लागि विशेष प्रार्थना समर्पित गर्नका लागि हो। साहित्य अकादमी नयाँ दिल्ली र नेपाली साहित्य परिषद सिक्किमको संयुक्त तत्वावधानमा आयोजित नारी चेतना एवं नेपाली कविहरूसँग भेट कार्यक्रम

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौ। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 को प्रथम दिनमा ब्रिक्स देशहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणापत्रलाई अपनाएको छ। दुर्गा पूजाको छुट्टी अवधि यात्रीहरूको बढ्दो भीड़लाई ध्यानमा राख्दै भारतीय रेलवेले उत्तर अनि दक्षिण बंगाल बीच

0: दुई जोडी पूजा स्पेशल ट्रेन चलाउने घोषणा गरेको छ। नयाँ पार्टी निर्माण समितिले अलग राज्य गोर्खाल्यान्डको मूल मुद्दा लिएर भोलि दार्जिलिङमा पार्टीको नाम औपचारिक रूपमा घोषणा गर्ने भएको छ। सिलगढीमा अग्नि सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि फायर सेफ्टी विभागको तर्फबाट लगातार निरीक्षण अभियान चलाइँदैछ अनि मौसम विभागले भोलि दार्जिलिङ, कालेबुङ र वरपरका पहाडी भागमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। अब समाचार विस्तारमा। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 प्रथम दिनमा ब्रिक्स देशहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्रलाई अप्नाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको पहिलो दिन सत्रको अन्तमा यस घोषणा पत्रलाई अप्नाउने प्रस्ताव राख्नुभयो। आफ्नो समापन भाषणमा प्रधानमन्त्रीले आज अप्नाइएको नयाँ दिल्ली घोषणा पत्रले सदस्य देशहरूको साझा संकल्पलाई स्पष्ट दिशा प्रदान गर्ने बताउनुभयो।
1: आज की चर्चा से स्पष्ट है कि बदलते हुए विश्व का संचालन पुराने संस्थानों से नहीं किया जा सकता। रिप्रेजेंटेशन, रिस्पॉन्सिवनेस और रूल मेकिंग तीनों में सुधार आवश्यक है। आज एडप्ट किया गया न्यू दिल्ली डिक्लेरेशन हमारे साझा संकल्प को स्पष्ट दिशा देता है। अब हमारी जिम्मेदारी है कि इन संकल्पों को ठोस परिणामों में बदले, भविष्य के ग्लोबल रूल तय करने में समान भागीदारी सुनिश्चित करना अत्यंत महत्वपूर्ण है। हमें ग्लोबल साउथ को रूल टेकर से रूल शेपर बनाने के लिए प्रयास करने होंगे। ब्रिक्स के माध्यम से हम ग्लोबल साउथ के देशों के युवा डिप्लोमेट्स और पॉलिसी मेकर्स को नेगोशिएशन स्किल्स, प्रैक्टिकल ट्रेनिंग और लीगल एक्सपर्टीज प्रदान कर सकते हैं।
0: दुर्गा पूजाको छुट्टी अवधि यात्रीहरूको बढ्दो भीड़लाई ध्यानमा राख्दै भारतीय रेलवेले उत्तर अनि दक्षिण बंगाल बीच दुई जोड़ी पूजा स्पेशल ट्रेन चलाउने घोषणा गरेको छ। यसमा एउटा ट्रेन कोलकाता न्यू जलपाइगुड़ी अनि दोस्रो हावड़ा लामडिङ बीच चल्नेछ। पूर्व रेलवेको तर्फबाट जारी समय सारिणी अनुसार हावड़ा लामडिङ पूजा स्पेशल 16 अक्टोबरदेखि 27 नोभेम्बरसम्म प्रत्येक शुक्रबार चल्नेछ। यस्तै प्रकारले कोलकाता न्यू जलपाइगुड़ी पूजा स्पेशल 17 अक्टोबरदेखि 29 नोभेम्बरसम्म प्रत्येक शनिबार अनि आइतबार चल्नेछ। रेलवे अनुसार यी पूजा स्पेशल ट्रेनहरूको उद्देश्य दुर्गा पूजाको अवधि बढ्ने यात्री भीड़लाई ध्यानमा राख्दै अतिरिक्त रेल सेवा उपलब्ध गराउन हो। वर्तमानमा यी ट्रेनहरूमा टिकट बुकिङ शुरू भएको छैन। नयाँ पार्टी निर्माण समितिले अलग राज्य गोर्खाल्याण्डको मूल मुद्दा लिएर भोलि दार्जिलिङमा पार्टीको नाम औपचारिक रूपमा घोषणा गर्ने भएको छ। सोही अवसरमा पार्टीको नयाँ झण्डा समेत सार्वजनिक गरिने जनाएको छ। दार्जिलिङको जीडीएनएसमा आयोजना गरिने कार्यक्रममा पार्टीको नाम साथै यसको उद्देश्य, नीति तथा आगामी कार्यदिशाबारे समेत जानकारी गराइने बताएको छ। सिलगढीमा अग्नि सुरक्षा व्यवस्थालाई सशक्त बनाउनका लागि फायर सेफ्टी विभागको तर्फबाट लगातार निरीक्षण अभियान चलाइँदैछ। यसै क्रममा आज सहरको व्यस्त सेवक रोड स्थित एक सपिङ मलमा अधिकारीहरूले फायर सेफ्टी व्यवस्थाको विस्तृत निरीक्षण गरेको छ। अधिकारीहरूले मलको विभिन्न भागहरूको निरीक्षण गर्न साथै अग्निशमन उपकरण, फायर एक्जिट, आपतकालीन निकासी मार्ग, पानीको व्यवस्था, वाटर मोटर अनि आगो निभ्याउनका लागि प्रयोग हुने अन्य उपकरणहरूको जाँच गरियो। निरीक्षणको अवधि आपत स्थितिमा मलभित्र रहेका मानिसहरूलाई सुरक्षित अनि छिटो बाहिर निकाल्न सकियोस् भनी विशेष रूपले ध्यान दियो। सिलगढी फायर स्टेशनका अधिकारीले बताए अनुसार सहरको विभिन्न महत्वपूर्ण संस्थानहरू अनि व्यावसायिक प्रतिष्ठानहरूमा फायर सेफ्टी व्यवस्थाको जाँच गरिँदैछ। अधिकारीले बताए अनुसार फायर अडिटको एक महत्वपूर्ण उद्देश्य आगो लागेको स्थितिमा मलमा रहेका मानिसहरूलाई सुरक्षित अनि शीघ्र बाहिर निकाल्न तथा राहत एवं बचाव कार्यमा तीव्रता ल्याउनु हो। अधिकारी अनुसार त्यौहारहरूको समय सपिङ मल अनि बजारहरूमा भीड बढ्ने कुरोलाई ध्यानमा राख्दै पनि यो निरीक्षण गरिएको हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। जलपाइगुडी जिल्ला स्कूलका प्रधान शिक्षकसित कुटपिट गरिएको मामिलामा पुलिसले चार छात्रलाई हिरासतमा लिएको छ। कोतवाली थाना पुलिसले यस अघि एक छात्रलाई हिरासतमा लिएको थियो, जबकि आज तीन अन्य छात्रलाई पनि हिरासतमा लिएको छ। पुलिस सूत्र अनुसार चार छात्रलाई आज जुवेनाइल जोस जस्टिस बोर्ड समक्ष पेश गरियो। घटनामा कथित रूपले सामेल छात्रहरूलाई स्कूलबाट टीसी अर्थात ट्रान्सफर सर्टिफिकेट पनि दिएको जानकारी अघि आएको छ। उल्लेखनीय छ, शिक्षक दिवसको दिन एउटा घटनालाई लिएर जलपाइगुडी जिल्ला स्कूलमा प्रधान शिक्षक अनि छात्रहरू बीच विवाद भएको थियो। आरोप छ, यसपछि केही छात्रले प्रधान शिक्षकसित कुटपिट गर्यो, जसमा शिक्षक घाइते भएको पनि बताएको छ। स्मरण रहोस्, हिज शुक्रबार स्कूल शिक्षा मन्त्री दीपक बर्मनले जलपाइगुडी जिल्ला स्कूलको भ्रमण गर्नुभएको थियो। उहाँले स्कूल प्रबन्धन समिति, शिक्षकहरू तथा विभिन्न स्कूलहरूका प्रधान शिक्षकहरूसित बैठक गर्नुभएको थियो। मन्त्रीले घटनामा सामेल छात्रहरूको पहिचान गरी उनीहरूलाई टीसी दिने निर्देशन दिनुभएको थियो। तृणमूल काङ्ग्रेसको 28 वर्षको इतिहासमा सबैभन्दा ठूलो आन्तरिक कलह अब निर्वाचन आयोग समक्ष पुगेको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: 2026 राज्य विधानसभा चुनावपछि बहुमत टिएमसी विधायकहरूलाई आकर्षित गरेर राज्य विधानसभामा विपक्षी नेता बनेका विद्रोही नेता ऋतव्रत ब्यानर्जीले दिल्लीमा निर्वाचन आयोगको पूर्ण बेन्च समक्ष पार्टीको आधिकारिक नाम र चिन्हमाथि आफ्नो दावी प्रस्तुत गरेका छन्। आयोगसितको भेटपछि पत्रकारहरूसित कुराकानी गर्दै ऋतव्रत ब्यानर्जीले चुनाव चिन्हमाथि आफ्नो 100% दावीमाथि विश्वास व्यक्त गरेका छन्। आयोगले सर्वोच्च न्यायालयको ऐतिहासिक 1972 सादिक अली मुद्दाको सिद्धान्तको आधारमा विधायकहरूको संख्या र संगठनात्मक प्रतिनिधिहरूको समर्थनको मूल्याङ्कन गर्दछ। यदि आगामी 16 सितम्बर भन्दा अघि चिन्ह विवादको अन्तिम समाधान नभई आयोगले तृणमूल कंग्रेसको चिन्ह अस्थायी रूपमा फ्रिज गर्न सक्नेछ तथा दुवै गुटलाई नयाँ नाम र नयाँ चुनाव चिन्ह प्रदान गर्न सक्नेछ। सुषमा तामाङ, आकाशवाणी समाचार, खरसाङ।
0: भारत नेपाल सीमा नजिक सशस्त्र सीमा बलले विगत 2 दिनमा गरेको अलग अलग अभियानहरूको अवधि भारी मात्रामा मादक पदार्थ अनि अवैध हतियार जफत गरेको छ। कार्यवाहीमा कुल 5 मानिसलाई गिरफ्तार गरिएको छ। आज बिहान 41 बटालियन एसएसबी रानीडङ्गा अनि बिहार पुलिसको एन्टी नार्कोटिक्स टास्क फोर्सले गुप्त सूचनाको आधारमा बिहारको किशनगंज जिल्लाको गलगलिया स्थित एउटा घरमा छापामारी गर्दा 507 ग्राम ब्राउन सुगर, एउटा देशी पिस्तोल, ताजा कारतुस अनि मोबाइल फोन गरेको छ। यस मामिलामा 2 व्यक्तिलाई हिरासतमा लिएको छ। एटीएमको माध्यमबाट धोखाधड़ी गरी रुपियाँ निकाल्ने मामिलामा दिल्ली पुलिसले कोलकाताबाट 3 आरोपीलाई गिरफ्तार गरेको छ। गिरफ्तार व्यक्तिहरूबाट 62 वटा एटीएम कार्ड, 10 वटा सिम कार्ड, 14 वटा मोबाइल फोन अनि कार्डबाट वित्तीय लेनदेनमा प्रयोग हुने 8 वटा पोइन्ट अफ सेल मशिनहरू जफत गरिएको छ। शिक्षक दिवसको छेक पारेर गत 5 सेप्टेम्बरको दिन कथाकार कालुसिंह रणपहेलीको 11 कृति अनि 5 कथा संग्रह सर्जकका सन्तान कथाकारकै वासस्थल डागापुर स्थित पिन्टेल भिलेज पथमा लोकार्पण गरियो। प्रखर युवा सर्जक समालोचक भास्कर मैनाली शर्माको बाहुलीबाट कथाकार रणपहिले र कृतिकी प्रकाशिका श्रीमती पनिता रणपहिलीको उपस्थितिमा पुस्तक लोकार्पण गरियो। यस संग्रहमा जम्मा 30 वटा कथाहरू संग्रहित छन्। उल्लेखनीय छ, श्री रणपहिले 30 वर्ष आकाशवाणीमा सेवा पुर्याएर 2014 सहायक केन्द्र निदेशकको पदबाट सेवानिवृत्त भएका हुन्। मौसम विभागले भोलि दार्जिलिङ, कालेबुङ र वरपरका पहाड़ी भेगमा मेघगर्जन, चट्याङ र 30-40 किलोमिटर प्रति घण्टाको हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको बताएको छ। भोलि दार्जिलिङको तापमान 15-19 डिग्री सेल्सियस रहने अनुमान पनि विभागले व्यक्त गरेको छ। यस्तै प्रकारले सिलगढी, जलपाइगुडी तथा डुवर्स क्षेत्रमा पनि बादल लागिरहन साथै माध्यमदेखि भारी वर्षा हुन सक्नेछ। आगामी सोमबार र मंगलबारदेखि पहाड़ी भेगमा वर्षा घट्दै जाने पनि मौसम विभागले बताएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 प्रथम दिनमा ब्रिक्स देशहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्रलाई अप्नाएको छ। दुर्गा पूजाको छुट्टी अवधि यात्रीहरूको बढ्दो भीड़लाई ध्यानमा राख्दै भारतीय रेलवेले उत्तर अनि दक्षिण बंगाल बीच 2 जोडी पूजा स्पेशल ट्रेन चलाउने घोषणा गरेको छ। नयाँ पार्टी निर्माण समितिले अलग राज्य गोर्खाल्याण्डको मूल मुद्दा लिएर भोलि दार्जिलिङमा पार्टीको नाम औपचारिक रूपमा घोषणा गर्ने भएको छ अनि मौसम विभागले भोलि दार्जिलिङ, कालेबुङ र वरपरका पहाड़ी भेगमा भारी वर्षाको सम्भावना व्यक्त गरेको छ। यसका साथै आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
3: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz र प्रस्तुत गर्न लागिरहेछौ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली।
4: We'll be right back.
0: नमस्कार छै ठुलदाई, नमस्कार।
4: नमस्कार नमस्कार सुनकिशोर बहिनी,
0: आज पनि हामी यहाँ एक सप्ताह बाद यहाँ स्टुडियोमा आइसकेका छौँ श्रोताहरूको थुप्रै पत्रहरू बटुलेर। है अबेर नगरौँ, पत्र पढ्न सुरु गरौँ।
4: हजुर, पढ्न सुरु गर्नुहोस् पत्र।
0: र यो सबैभन्दा पहिलो पत्र रहेको छ हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, सम्रिपानी 17 नम्बर भालुखोप भट्टी डाँडा पिओ पोखरेबुङबाट। र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। उहाँले पनि पत्रमा आफ्नो सिरियल नम्बर लेख्नु भएको रहेछ, है लेटर नम्बर भनेर लेख्नु भएको होला, 74 पुगेछ उहाँको पनि है। र पत्रमा लेख्नु भएको छ, ठुल्दाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट दुवै नानीहरूलाई शुभ आशीर्वाद सहित आज मेरो प्रिय बहिनी सम्रिपानी बीज गाउँ निवासी श्रीमती मोती गुरुङ जुडाकुतली कार्यक्रममा मेरो पत्र पढेको नसुनी भात नखानेलाई सम्झी पत्र लेखी है भनेर है। पत्रमा केही मिश्रित प्रश्नहरू छन्। पहिलो छ, मलाई लागेको कुरा हो कि बिहेको लागि कुण्डली हेराउँदा अहिलेको समयमा केटा र केटीको कुण्डली नहेरेर सासु र बुहारीको पो कुण्डली हेराउने समय आएको छ है भनेर भन्नुभएको रहेछ है। अर्को छ, एउटा कुरो, नानी 9 महिना पेटमा बसेर जन्मन्छन् तर जन्मेपछि किन एक दिनदेखि सुरु भएको हो। अर्को लेख्नु भएको छ, अहिले विज्ञानको युगमा पहिले मुरी पाथी भनिन्थ्यो र अहिले किलो क्विन्टल र टन भनिन्छ भने कसैलाई हामी मुरी मुरी धन्यवाद भन्छौँ भने अहिलेको जमानामा क्विन्टल क्विन्टल धन्यवाद भने कसो होला। बस यो मूर्ख हजुरबाबाट कृपया भूल सुधारी पढिदिनु होला भनेर लेख्नु भएको रहेछ है। अनि यहाँ पत्रको साइडमा लेख्नु भएको छ, निरन्तर पत्र पढिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद छ है भनेर पनि लेख्नु भएको रहेछ उहाँले।
4: अशोक कुमार खड्काज्यूले हामीलाई समृद्ध पानी भट्टी डाँडाबाट पत्र लेखेर पठाउनु भएको छ कार्यक्रम डाक पुतलीमा। र पत्रको सुरुवातमा यहाँले उहाँका साथी हाम्रो श्रोता हुनुहुन्छ मोती गुरुङज्यूलाई सम्झना गर्दै लेख्नु भएको छ, जसले चाहिँ पत्र नलेखे तापनि हाम्रो कार्यक्रमलाई सुन्ने गर्नुहुन्छ भन्ने यो पत्र मार्फत जानकारी हामीले पाएका छौँ, थाहा लाग्छ। र यहाँले अनि आजको पत्रमा केही प्रश्नहरू लेखेर पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। कुनै प्रश्नको उत्तर सही नलागेमा यहाँले कुनै अर्को कार्यक्रममा पत्रको सही उत्तर पनि लेखेर पठाउन सक्नुहुनेछ। यहाँले भन्नुभएको छ, बिहेको लागि कुण्डली हेराउने चलन चल्ती पहिलादेखि आएको हो। पहिला चाहिँ केटा वा केटीको बेहुला या बेहुलीको कुण्डली हेराएर त्यसरी जोडीको मिलाउने चलन चल्ती छ, तर आज भोलि चाहिँ यहाँलाई लाग्छ कि सासु र हुनेवाला बुहारीको कुण्डली पो मिलाउनु पर्ने भन्ने यहाँको विचार केही हदसम्म सही पनि हुन सक्छ, यो परिस्थितिहरूले त्यसरी सृजना गरेको हुन सक्छ। अर्को भन्नुभएको रहेछ, एउटा कुरा, नानी 9 महिना पेटमा बसेर जन्मन्छ तर जन्मेपछि किन एक दिनदेखि सुरु गरेको भनेर भन्नुभएको छ। यसमा अलिकति वैज्ञानिक कुरा छ भनौँ, जबसम्म नानी पेटमा रहन्छ त्यो सार्वजनिक भएको हुँदैन नि त, त्यस कारणले गर्दाखेरि जब ऊ यो धरतीमा जन्म लिएर आइसकेपछि त्यो सार्वजनिक हुन्छ, अरूले पनि देख्न पाउँछ, त्यसोसले गर्दाखेरि अरूले पनि देख्नु हालेदेखि चाहिँ त्यो गन्ती गरेको हो भन्ने कुरो बुझिन्छ, त्यसरी चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। र अर्को यहाँले भन्नुभएको रहेछ, अहिले विज्ञानको युगमा पहिले चाहिँ पाथी भनिन्थ्यो अथवा किलो र क्विन्टल टन भनिन्छ अहिले चाहिँ भनेर भन्नुभएको छ, त्यस कारणले गर्दाखेरि हामीले कसैलाई चाहिँ आफ्नो राम्रो काम गरेको या आफूलाई आभारी हुनु परेकोमा चाहिँ मुरी मुरी धन्यवाद भनेर भन्छौँ, तर अहिलेको जमाना अनुसार चाहिँ क्विन्टल क्विन्टल धन्यवाद भन्ने कसो होला भनेर भन्नुभएको रहेछ। यो प्रश्नको उत्तरमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि, एउटा कुरा चाहिँ भाषाको फरक छ, त्यो के हो भन्दाखेरि मुरी मुरी भन्ने शब्द चाहिँ यो एकदमै मौलिक शब्द हो, यो नेपाली समाजमा अथवा नेपाली भाषामा प्रचलनमा प्रयोग हुने शब्द हो, यो हाम्रो एकदमै मौलिकतासँग जोडिएको शब्द हो मुरी मुरी भन्ने शब्द चाहिँ। अर्को तपाईँले जुन भन्नुभएको छ किलो क्विन्टल भन्ने जुन अथवा टन भन्ने जुन शब्दहरू छ यिनीहरू चाहिँ अङ्ग्रेजी भनौँ है अथवा अङ्ग्रेजी भाषाबाट आयात भएको शब्दहरू हुन्। अनि अर्को कुरो के भनौँ भन्दाखेरि, कुनै समयमा हाम्रो जुन चाहिँ प्रशासनिक भनौँ प्रशासनले चलाउने भाषा हाम्रो जुन चाहिँ हाम्रो अधिकारको कुरा चाहिँ हामी बीचसम्म मात्रै थिए होला, त्यस कारणले गर्दाखेरि मुरी मुरी भन्ने शब्दहरू बढी चलनमा हुन्थ्यो, तर समय बित्दै जाँदाखेरि हाम्रो अधिकारको क्षेत्रहरू पनि बढे, दायराहरू बढ्दै जाँदाखेरि अरूको भाषालाई पनि हामीले आयात गरेर प्रयोग गर्नुपर्ने अवस्था आइपुग्यो, अनि बिस्तारैसँगले हाम्रो जुन चाहिँ मुरी मुरी भन्ने शब्दहरू बिस्तारै पछाडि अथवा कम्ती प्रयोगमा हुँदै गए, त्यसोसले गर्दाखेरि त्यो किलो क्विन्टल टन भन्ने शब्दहरू आजको आवश्यकता अनुसार त्यो बढी प्रयोग हुन थाले, त्यसोसले गर्दाखेरि हामीले धन्यवाद दिँदाखेरि किलो क्विन्टल अथवा टन भन्न चाहिँ मिल्दैन जस्तो लाग्छ, किनभनेदेखिलाई धन्यवाद संवाद भनेपछि हामीले आफ्नो भाषाको सबल प्रयोग गरेर भनिएको कुरा भएको कारणले गर्दाखेरि तपाईँले भन्नुभएको चाहिँ त्यो शाब्दिक अर्थमा हिसाबले भन्ने हो भने चाहिँ त्यसरी भन्दा पनि हुने भन्ने कुरो

0: एक किसिमले त त्यो पनि ठिकै जस्तो लाग्छ, तर हामीले धन्यवाद भन्दाखेरि क्विन्टल नभनेर मुनिमुरी भन्दाखेरि नै त्यो चाहिँ सान्दर्भिक भएको कारणले गर्दाखेरि त्यसो भन्ने चलन भएको हो भनेर भन्न सकिन्छ। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: यो अर्को पत्र रहेको छ रमेश राई याम्फु नर्बु निम्न प्रान्त बहादुर गाउँ मिरिक दार्जिलिङबाट, र उहाँले लेख्नु भएको छ सञ्चालक सञ्चालिका नमस्कार। कार्यक्रम डाकुदलीमा मेरो एउटा कविता पठाइरहेको छु, सहर्ष स्वीकारी पठन गरिदिनुहुन्छ भने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको छ है। र उहाँको कविताको शीर्षक रहेको छ जिन्दगी, र कविता यस प्रकार छ। जिन्दगी यो कस्तो जिन्दगी, कहिले सुख औ कहिले दुःखको जिन्दगी। भौतिकवादीलाई यो सुख औ दुःखको जिन्दगी, आध्यात्मिकवादीलाई छ यो शून्य जिन्दगी। आज छौँ भोलि के हुने हो, तर पनि अझै 2 वर्ष त बाँच्छु होला भन्ने जिन्दगी। साँच्चै नै भनौँ भने घडीको टिक टिक काँटासँगै छुटिँदैछ हाम्रो जिन्दगी। यसैले यहाँ चिन्तन गर्नुपर्छ, यसैले यहाँ चिन्तन गर्नुपर्छ मनुष्यले के को निम्ति पाएको छ जिन्दगी। जति जे गरे तापनि ईश्वर बिनाको यो मन बेकार छ हाम्रो जिन्दगी। लोभ लालच माया र ममताले भरिएको यो भ्रम जिन्दगी, खाली हात आयौँ खाली हात नै जानु पर्ने यो जिन्दगी। माटोको बिछौना माटोकै सिरानी, अन्त्यमा माटोसित नै मिल्नेछ यो हाम्रो जिन्दगी। अन्त्यमा माटोसित नै मिल्नेछ यो हाम्रो जिन्दगी। एकदमै राम्रो उहाँको कविता है।
0: रमेश राई ज्यूले थर्बु निम्न प्रान्त बहादुर गाउँबाट हामीलाई कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ, र यहाँले पत्रमा एउटा कविता पनि लेखेर पठाउनु भएको छ, र यो कविता पढिदिनु नम्र निवेदन गर्छु भनेर भन्नुभएको छ, र कविता सुनकेश्री बहिनीले पढिसक्नु भएको छ। जिन्दगी शीर्षकमाथि लेख्नु भएको यो कविता एउटा प्रकृतिवादी कविता लाग्यो मलाई चाहिँ, र तपाईँको लेखन प्रकृतिवादीको झुकाव एकदमै राम्रो छ, विचार एकदमै राम्रो छ, किनभने जिन्दगी कसरी प्रकृतिसँग धेरै नजिक, जिन्दगीमा के हुन सक्छ भन्ने कुरो यो कविताले बताएको छ। र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रमलाई पनि यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनु होला, आउने दिनहरूमा कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ भाइ दिपेन प्रधान अनि बुहारी माधुरी सुब्बा प्रधान ज्यूको, र उहाँले पत्रको सुरुमा लेख्नु भएको छ आकाशवाणी खरसाङ केन्द्रका पुरानो श्रोता आदरणीय गणेश प्रधान एक चर्चा भनेर लेख्नु भएको छ है। र पत्र यसरी सुरु गर्नुभएको छ, डाकुदली कार्यक्रमका अति आदरणीय सञ्चालक दाय अनि सञ्चालिका दिदीमा म भाइ दिपेन प्रधान अनि बुहारी माधुरी सुब्बा निज गाउँ मगरजोङ चियाबारीको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार।
0: नमस्कार,
1: आदरणीय दाय अनि दिदी, आजलाई भने मगरजोङ चियाबारी कोठी गाउँ निवासी आदरणीय अजा गणेश प्रधान ज्यूको संक्षिप्त जीवनीलाई बोकेर आएका छौँ। धेरै उमेर पाकेका व्यक्ति हुनुहुन्छ अजा गणेश प्रधान। गाउँदेखि बजार, बजारदेखि गाउँ प्राय हिँडेर नै यात्रा गर्नुहुन्छ। घरदेखि करिब 1 घन्टा जतिको टाढा बारी खेतीमा पनि आज पनि हिँडेरै जानुहुन्छ। कहिल्यै बिमार भएको खबर कानमा परेन, नपरोस् पनि भन्छु। अजा सधैँ यस्तै स्वस्थ रहिरहोस् भन्ने कामना पनि राख्दछु। बोली मिठो, सबैलाई आदर गरी बोल्नुहुन्छ। आकाशवाणी खरसाङ केन्द्रलाई सधैँ माया गरिरहनु हुने अजाको प्रिय कार्यक्रम चाहिँ डाकपुतली नै हो भन्नुहुन्छ। कार्यक्रम डाकपुतलीमा मेरो र श्रीमतीको पत्र समावेश भएनन् भने अजाले खल्लो मान्नु हुँदो रहेछन् भनेर अस्तिको एउटा अचानक यो भेटघाटमा थाहा लाग्यो। हातमा हँसिया र खुट्टामा गम्बुट लगाएर अजा बारीबाट हिँडेरै माथि ठुलो दोकानसम्म आइपुग्नु भएको थियो। क्या मज्जाको अजा हाम्रो गणेश प्रधान, पुरानो रेडियोको जमानाको हाम्रो अजा, आज पनि कानमा उस्तै रेडियो राखेर कार्यक्रम डाकपुतली सुनिरहनुहुन्छ बडो मज्जा मानेर। प्रत्येक सप्ताह नै कार्यक्रममा पत्रचार गर्ने अजाको विशेष अनुरोध पनि हामीलाई छ। समय र फुर्सद पाए अवश्य पनि अजाको अनुरोधलाई कदर गर्नेछौ पत्र मार्फत। अन्तमा अजा डीके प्रधान, बहिनी रुबिना प्रधान, अजा धनबहादुर प्रधान, पाजु गणेश जोशी, निनी बिन्द्या जोशी, बडा भूषण प्रधान लगायत ठुलो गाउँ बीच गाउँ मगरजोङ चियाबारी नागरी फार्म पोख्रेबुङ सिक्किम दार्जिलिङ सिलगढी वरिपरिका सम्पूर्ण नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै सम्झना आजलाई यति भनेर लेख्नुभएको छ।
0: ज्यू दिपेन प्रधानज्यू अनि माधुरी सुब्बाज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा आज यो एक मेरो श्रोता हुनुहुन्छ गणेश प्रधानज्यूको बारेमा चर्चा भनेर यहाँले यो पत्रमा उहाँको बारेमा लेख्नु भएको छ र उहाँ यस्तो व्यक्तित्व हुनुहुन्छ जसले चाहिँ धेरै परिश्रम गर्नुहुन्छ पाको उमेरको भए तापनि सधैँ परिश्रम गर्नुहुन्छ भन्ने कुरो पत्रमा लेख्नु भएको छ। घरदेखि करिब एक घन्टा जतिको डाँडा बारी खेतहरूतिर पनि हिँडेरै जानुहुन्छ काम गर्नुहुन्छ कहिलेकाहीँ यसरी नै स्वास्थ्य भइरहोस् बिमारी पनि नहोस् भन्ने पनि कामना गर्नुभएको छ र स्वास्थ्य साथै उहाँले आकाशवाणी खरसाङलाई सधैँ नै सुन्नु हुँदो रहेछ त्यसमध्येमा पनि डाकपोतली कार्यक्रम धेरै राम्रो लाग्छ भनेर भन्नु एउटा भेटमा यसरी भन्नुभएको रहेछ र त्यसै कारणले गर्दाखेरि उहाँले यहाँहरूले पठाउनु भएको पत्रहरू पनि सुन्नु हुँदो रहेछ त्यस कारणले गर्दाखेरि एउटा पत्र लेख्नै पर्ने भयो भन्ने किसिमले यहाँले यो पत्र लेख्नु भएको छ त्यस कारणले गर्दाखेरि यो पत्र लेख्नु भएको छ भन्ने जानकारी गराउनु भएको छ र यसरी नै यहाँको बारेमा पनि हामी पनि सुस्वास्थ्यको कामना गर्दछौँ र यसरी नै हाम्रो कार्यक्रमलाई सुनिरहनु होला सुन्दै गर्नुहोला आउने दिनहरूमा पनि यसरी नै पत्र लेख्दै गर्नुहोला। अन्तमा यहाँले अरू श्रोता साथीहरूलाई पनि सम्झना गर्नुभएको छ अझ डिके प्रधानज्यू बहिनी रुबिना प्रधानज्यू अझ धनबहादुर प्रधानज्यू पाजु गणेश जोशीज्यू निनी विन्द्या जोशी बडा भूषण प्रधान लगायत ठुलो गाउँ बिजगाउँ मगरजङ चियाबारी नागरी फार्म पोखरेबुङ सिक्किम दार्जिलिङ सिलगढी खरसाङ र अरू सबै सबै ठाउँका नयाँ पुराना श्रोता सबैलाई सम्झना भनेर भन्नुभएको छ र अब भने अर्को श्रोताको पत्र पढौँ कसको छ हेरौँ।
1: यो अर्को पत्र रहेको छ मदन गुरुङ परिवार ओकाइटी चियाबारी धोबी खोला गाउँ मिरिक दार्जिलिङ र उहाँले लेख्नु भएको छ महोदय सञ्चालक र सञ्चालिकालाई सादर नमस्कार। नेपाल राज्यको रसुवा भोटे कोशी नदीमा अचानक आएको बाढीमा परेर अकालमै ज्यान गुमाउने निर्दोष मानिसहरूलाई अन्तिम श्रद्धाञ्जली दिएर लेखेको लेखलाई आकाशवाणी खरसाङको कार्यक्रम डाकपुतलीबाट वाचन गरिदिनु होस् भनी सञ्चालक र सञ्चालिकालाई विनम्र अनुरोध गर्दछु भनेर लेख्नु भएको रहेछ है। र उहाँको सानो लेख छ लेखको माथि शीर्षक नै लेख्नु भएको छ अकालमा नै ज्यान गुमाउने मानिसहरूलाई अन्तिम श्रद्धाञ्जली 26/8/2026 साल विक्रम सम्वत 2083 साल भदौ 10 गते 5 महिना नेपाल समय अनुसार बुधबार बिहान 9:15 मा अचानक नेपाल राज्यको रसुवा भोटे कोशी नदीमा आएको बाढीमा परेर अकालमा नै ज्यान गुमाउने निर्दोष मानिसहरूको आत्माले शान्ति पाओस् स्वर्गमा बास भएको होस् अनि अबदेखि यस्तो विनाशकारी भल पहिरो र बाढी नेपाल राज्य लगायत कुनै देशमा नआओस् भने सम्पूर्ण मानव जातिहरूले भगवानलाई प्रार्थना गरौँ। ती अकालमा नै ज्यान गुमाउने मृतकको परिवारहरूलाई धैर्य धारण गरेर बस्ने अनि सहने शक्ति भगवानले दिएको होस् भने नेपाल राज्यको रसुवा भोटेकोशी नदीमा अचानक आएको बाढीमा परेर अकालमा नै ज्यान गुमाउने ती निर्दोष मानिसहरूलाई सम्पूर्ण नेपाली गोर्खाहरू र सम्पूर्ण भारतवासीहरूले अन्तिम श्रद्धाञ्जली दिइरहेका छौँ भनेर सानो लेख रहेछ उहाँको एकदमै राम्रो।
0: मदन गुरुङ साथै परिवारको तर्फबाट उखाइटी चियाबारी धोबी गोला गाउँबाट यहाँले पत्र लेख्नु भएको छ कार्यक्रम डाकपोतलीमा र पत्र सुरुवातमै यहाँले भन्नुभएको छ नेपाल राज्यको रसुवा भोटे कोशी नदीमा अचानक आएको बाढीमा परेर ज्यान गुमाउने निर्दोष मानिसहरूलाई अन्तिम श्रद्धाञ्जली सहित यो लेख भनेर भन्नुभएको रहेछ। आकाशवाणी खरसाङको कार्यक्रम डाकपोतलको माध्यमद्वारा पठाउने अथवा पढिदिने सञ्चालक सञ्चालिकालाई विनम्र अनुरोध गरेको छु भनेर भन्नुभएको रहेछ र तपाईँले जुन लेख लेख्नु भएको छ अकालमै ज्यान गुमाउने मानिसहरूलाई अन्तिम श्रद्धाञ्जली भन्ने जुन लेख छ त्यसमा लेख्नु भएको रहेछ बितेको समय 26/8/2026 विक्रम सम्वत 2083 सालको भदौ 10 गते 5 महिना नेपालको समय अनुसार बुधबार बिहानको 9:15 मा जुन अचानक रसुवागढी भोटे कोशी बढेर आएपछि भएको विनाश लीलाले धेरै मानिसहरू निर्दोष मानिसहरूले अकालमै मृत्यु हुन पुग्यो त्यसमा हामी सबै सबैले नै यी मृतकहरूलाई प्रार्थना गरौं आउने दिनहरूमा पनि त्यस्तो अरू ठाउँहरूमा पनि त्यस्तो प्रकार प्राकृतिक विपत्तिहरू नआओस् भन्ने पनि यहाँले कामना पनि गर्नुभएको छ. हाम्रो तर्फबाट पनि त्यस्तै कामना गर्छौँ कि अनि जति पनि ज्यान गुमाए तिनीहरूको निम्ति हामी पनि प्रार्थना गर्दछौँ. र यसरी नै हाम्रो सबैको तर्फबाट अनि भारतवासीहरूको तर्फबाट यो संवेदना भनेर यो संवेदना पत्र पठाउनु भएको रहेछ मदन गुरुङज्यूले ओकाइटी चियाबारीबाट. र यसरी नै किनभने मानिसले मानिसप्रति एउटा संवेदना प्रकट गर्नु ठुलो कुरा हो, मानिस किनभने संवेदनशील प्राणी भएको कारणले गर्दाखेरि. र यसरी नै हाम्रो कार्यक्रम भने सुन्दै गर्नुहोला, सुनिरहनु होला, हाम्रो कार्यक्रममा पत्र पनि लेख्दै गर्नुहोला आउने दिनहरूमा पनि.

0: क्रमकै कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ एसके छेत्री महाराज छेत्री क्षेत्र मध्य डुमारामबाट, र उहाँले आफ्नो मोबाइल नम्बर पनि लेखेर पठाउनु भएको छ है। र उहाँको मोबाइल नम्बर यस प्रकारको छ 9800155860। र उहाँले पत्रमा लेख्नु भएको छ, महोदय हालैको शनिबार मेरो लेख प्रकाशित हुने साथै मैले मेरो श्रोता साथीहरूबाट फोन कल प्राप्त गरे। त्यसर्थ डाकुदली कार्यक्रमका ठुल्दाई र बहिनी सुनकेसीलाई यो बडाको धन्यवाद आशीर्वाद तथा नमस्कार छ। कारण यहाँहरूको सहयोगले नै मैले आफ्नो प्रियसीलाई भेट्न सफल भए। मैले पाएको प्रतिक्रियाहरूमा छिमेकी शर्मिला, सकुन, शिवानी, निरु र ममता, पिभी रोड खरसाङका अजय पाण्डे, निर्वाणीका प्रवीण प्रधान, कालेबुङ बुङ बस्तीका निना प्रधान, शेखर तक्दा क्यान्टनमेन्टका, र शेखरज्यूले चाहिँ आफ्नो कन्ट्याक्ट नम्बर पनि यहाँ पठाउनु भएको रहेछ है। र उहाँको मोबाइल नम्बर यस प्रकारको छ 7864852326। निना प्रधानज्यूको प्रतिक्रिया यस्तो पनि रहेको छ, मेरो लेख सुन्न पाएन भने उहाँलाई भोक निन्द्रा नै लाग्दैन रे। दिनेश सुब्बा सिक्किम, यहाँले मलाई सधैँ किङ अफ राइटरको उपाधि दिनुभएको छ, यहाँहरूलाई मेरो धन्यवाद साथै नमस्कार छ भनेर भन्नुभएको छ। अनि अर्को एक श्रोता हुनुहुन्छ, साथीको प्रश्न थियो 420 अर्थ। मलाई जहाँसम्म थाहा छ कि यसको अर्थ चोर चण्डाल हो, जस्तो कि 9-2-11 भनेको भाग्नु वा फुट्नु हो। गत शनिबारहरूमा लेखनाथज्यूको कलेक्सन अनि रेविना सुब्बा र इसाराज्यूको सुमधुर आवाजमा प्रस्तुत गरेको नर्दन लाइट र सविता बाई फुलेको रङ्गीन संसार र कथा सफलताको बिहान 8:30 दिएको कार्यक्रम औधि नै रोचक र हेयर राइजिङ थियो। अन्तमा मेरो एक सुझाव यस्तो छ, समाचार वाचक वाचिकाहरूले प्रथममा नमस्कार भन्छन्, यसरी नै अन्तमा पनि नमस्कार भने उत्तम हुने थियो भनेर भन्नुभएको रहेछ है। फेरि एउटा लेख वर्ल्ड कप 2026 विषयमा केही तथ्यहरू पठाइरहेको छु, कृपया वाचन गरिदिनु होला भनी निवेदन गर्दछु, धन्यवाद भनेर लेख्नु भएको छ। उहाँको लेखको शीर्षक छ वर्ल्ड कप फुटबल 2026। हालैमा अमेरिका र मेक्सिकोमा भएको महाद्वन्द वर्ल्ड कप फुटबल प्राय सबैलाई थाहा भए पनि म फेरि साझा गर्न चाहन्छु। धेरै फुटबल राजा महाराजा सम्राटहरू आए गए तथा आउँदैछन्, अनि बितेका दिनहरूमा शीर्षमा पेलेदेखि सुरु गरौं। पेलेपछि मेराडोना, रोनाल्डो, रोनाल्डिनो, जेडन आदि यस्ता धेरै छन्। हालैमा आउनेहरू यस्ता छन्, गोल्डन बुट प्रापक फ्रान्सका एम्ब्यापी, गोल्डन ग्लोब्स युनाई साइमन स्पेनका, गोल्डन बल पाउने खेलाडी स्पेनका रोड्री। त्यसरी यसपालिका वर्ल्ड कप 2026 बजार यिनीहरूले हत्याउन सफल भए। अब उपरान्त अझै नयाँ पुराना को आउने हुन् हेरौँ अर्को 2030 वर्ल्ड कप फुटबलमा। अब मुख्य खेलहरूको कुरा गर्दा सबै छाडी पुच्छर अगाडि भने चाहिँ पहिले अर्थात् सुरुमा खेलहरू सबै छोडेर ग्रुप 16 सुरु गरौँ। ग्रुप 16 खेल यस्ता छन्, 4-7-2026 मेक्सिको भर्सेस क्यानाडा 0-3 पराजित, त्यसरी नै फ्रान्स भर्सेस प्याराग्वे 1-0, त्यसरी नै 5-7-2026 इङ्ल्यान्ड भर्सेस मेक्सिको 2-2, त्यसरी नै नर्वे भर्सेस ब्राजिलको 2-1 पराजित, त्यसरी नै 6-7-2026 स्पेन भर्सेस पोर्तुगल 1-0 पराजित, त्यसरी नै बेल्जियम भर्सेस युएसए 4-1 पराजित, त्यसरी नै 7-7-2026 अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड 3-2 पराजित, त्यसरी नै स्विजरल्यान्ड भर्सेस कोलम्बिया 4-3 पराजित, त्यसरी नै ग्रुप 8 क्वार्टर फाइनलमा 10-7-2026 दिन फ्रान्स भर्सेस मेक्सिको 2-0 पराजित, त्यसरी नै 11-7-2026 स्पेन भर्सेस बेल्जियम 2-1 पराजित, त्यसरी नै 12-7-2026 क्यानाडा भर्सेस नर्वे 2-1 पराजित, त्यसरी नै अर्जेन्टिना भर्सेस स्पेन 3-1 पराजित, त्यसरी नै सेमी फाइनलमा 15-7-2026 स्पेन भर्सेस फ्रान्स 2-1 पराजित, त्यसरी नै 16-7-2026 अर्जेन्टिना भर्सेस इङ्ल्यान्ड 2-1 पराजित, त्यसरी नै 19-7-2026 इङ्ल्यान्ड भर्सेस फ्रान्स 6-4 पराजित, त्यसरी नै फाइनलमा स्पेन भर्सेस अर्जेन्टिना 1-0 पराजित। यसरी यसपल्टको वर्ल्ड कप फुटबलको सिंहासन प्राप्त गर्न स्पेनले सफलता पायो भनेर उहाँले यसपालिको वर्ल्ड कपको विवरणै पठाउनु भएको रहेछ है।
0: एसके छेत्रीज्यूले हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा डुमारामबाट पत्र लेखेर पठाउनु भएको छ र पत्रको शुरूआत यहाँले योभन्दा अघि पठाउनु भएको पत्र प्रसारण भए पश्चात केही श्रोता साथीहरूबाट प्रतिक्रियाहरू आएको थियो भनेर जानकारी गराउनु भएको छ। त्यसमध्येमा हामी दुवैलाई धन्यवाद पनि भनेर भन्नुभएको रहेछ, तपाईँको धन्यवाद हामी स्वीकार गर्दछौँ। र त्यसमा अर्को कुरा चाहिँ यहाँले यो एउटा मजाको कुरा पनि लेख्नु भएको छ, हाम्रो कार्यक्रमको मार्फतद्वारा यहाँले आफ्नो प्रेसीलाई पनि भेट्न सफल भए भनेर जानकारी गराउनु भएको छ, तपाईँलाई बधाई छ। छिमेकी शर्मिला सकुन शिवानी निरु र ममताहरूले पनि यहाँलाई फोन गरेर प्रतिक्रिया दिनुभएको थियो भनेर भन्नुभएको छ। त्यसरी नै खरसाङका अजय पाण्डेले पिपी रोडबाट, अनि निरपानीका प्रवीण प्रधानज्यूले, कालेबुङका निना प्रधानज्यूले, शेखर ज्यूले तकदाबाट फोन गरेर यहाँलाई प्रतिक्रिया दिनुभएको थियो, धेरै राम्रो लाग्यो भन्ने भनेर भन्नुभएको रहेछ। र यहाँले आफ्नो नम्बर पनि बताउनु भएको छ, त्यो सुन केसी बहिनीले पढिसक्नु भयो, म पनि एकपल्ट पढिदिउँला। 7864852326 रहेछ। यसरी नै अनि उहाँहरूकै आग्रहमा यहाँले धेरै ठाउँहरूबाट, सिक्किमबाट पनि यहाँलाई प्रतिक्रिया आए पश्चात यहाँलाई किङ अफ द राइटर भनेर पनि भनेर उपाधि पनि दिनुभएको रहेछ। र त्यसै हौसलाको कारणले गर्दाखेरि एउटा यहाँले जानकारी पनि गराउनु भएको छ, योभन्दा पहिला कुनै श्रोता साथीले यो प्रश्न पठाउनु भएको थियो, ती प्रश्नको उत्तर हामी यहाँबाट दिएका थियौँ, तर सायद त्यो गलत भएको थियो, त्यस कारणले गर्दाखेरि उहाँले सही उत्तर लेखेर पठाउनु भएको छ। यसको निम्ति यहाँलाई विशेष धन्यवाद भनेर भन्दछौँ। त्यो के रहेछ भन्दाखेरि 420 अर्थ कुनै श्रोताले सोध्नु भएको थियो, यहाँले चाहिँ सही उत्तर पठाउनु भएको रहेछ। त्यो के रहेछ भन्दाखेरि चाहिँ यसको अर्थ चाहिँ चोर छन्डाल हो भनेको रहेछ। खासमा चाहिँ 420 भनेको चाहिँ किनभने 9-2-11 भनेको चाहिँ भाग्नु अथवा त्यहाँबाट एकदमै हट्नु भन्ने कुरो हुँदो रहेछ। त्यस्तै प्रकारले यो पनि त्यसो भनेको हो भन्नेको यो गणितीय भाषा हुनसक्छ, यहाँले यसरी लेख्नु लेखेर पठाउनु भएको रहेछ। र त्यस कारणले गर्दाखेरि अर्को प्रतिक्रिया चाहिँ के लेख्नु भएको रहेछ भन्दाखेरि कार्यक्रमबारे लेख्नु भएको रहेछ, बितेको शनिबारको कार्यक्रम लेखनाथज्यूको कलेक्सन अनि रेबिना र सुब्बा र इसाराज्यूको सुमधुर आवाजमा प्रस्तुत गरेको नर्दन लाइट्स र आमा सविता बाई फुलेको रङ बिरङको संसार र कथा सफलताको कार्यक्रम 8:30 एकदमै राम्रो लाग्यो भन्ने प्रतिक्रिया दिनुभएको रहेछ, जसले जुन कार्यक्रम सुन्दाखेरि हेयर रेजिङ थियो भनेर भन्नुभएको छ। तपाईँलाई विशेष धन्यवाद भनेर भन्दछौँ यस प्रतिक्रियाको निम्ति, र केही सुझाव पनि पठाउनु भएको छ, खास गरेर हाम्रो समाचार वाचक वाचिकाहरूको निम्ति। जसरी सुरुमा उहाँहरूले नमस्ते भनेर सुरु गर्नुहुन्छ, अन्तमा पनि नमस्कार भने राम्रो हुने थियो भनेर भन्नुभएको रहेछ। तपाईँको प्रतिक्रियालाई हामी उहाँसम्म पुर्याइदिनेछौँ। र अनि यहाँले विश्वकपको बारेमा केही तथ्यहरू विवरणात्मक हिसाबमा लेखेर पठाउनु भएको छ, त्यसमा पहिलाको इतिहासदेखि लिएर अहिलेको वर्तमान यसपालि भएको विश्वकपको बारेमा खास गरेर लेख्नु भएको छ। पहिला इतिहासमा पेलेदेखि मेरोडोना, रोनाल्डो, रोनाल्डिनो, जिदानहरूदेखि धेरै इतिहास कोरे, र यसपालिको वर्ल्ड कपमा पनि धेरै त्यस्ता खेलाडीहरूले आफ्नो नाममा रेकर्डहरू बनाए, इतिहासहरू कोरे धेरै देशहरूले भनेर सबै लेख्नु भएको छ। तपाईँलाई यो विवरणात्मक लेखको निम्ति धेरै धन्यवाद पनि भनेर भन्दछौँ। यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि पत्र लेख्दै गर्नुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि यसरी नै लेखेर पठाउँदै गर्नुहोला। र यसरी श्रोताहरूले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै, पत्रमा पठाउनु भएको केही जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समयसीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुनभन्दा अघि फेरि पनि एकपल्ट पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनकेश्री बहिनीले।
1: हजुर, अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम डाकुदली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुला खरसाङ, जिल्ला दार्जिलिङ, र पिनकोड संख्या रहेको छ 7-3-4-2-0-3।
0: अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ। नमस्कार।

0: बाटा सुनो। शुरू गरौं आजका मुख्य समाचार। राष्ट्रपति मुर्मूद्वारा इरानी राष्ट्रपतिसँग भेटवार्ता, ब्रिक्स शिखर सम्मेलनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई, गुरु ग्रन्थ साहिब प्रकाश पर्वमा अमित शाहद्वारा शुभकामना, जनस्वास्थ्यको सुरक्षा राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको स्वास्थ्य मन्त्री जेपी नड्डाको जोड, अनि ब्रिक्स राष्ट्रद्वारा विश्वमा जारी द्वन्द्व र बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त। समाचार विस्तारमा, राष्ट्रपति द्रौपदी मुर्मूले आज नयाँ दिल्लीमा इरानका राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन इरानी राष्ट्रपति नयाँ दिल्ली आउनुभएको हो। उहाँले हिजो प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो। भेटमा पश्चिम एसियाको पछिल्लो अवस्थाबारे विचार आदान प्रदान भएको थियो। प्रधानमन्त्री मोदीले सबै विषय संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने भारतको निरन्तर अडान दोहोऱ्याउनु भएको थियो। साथै क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरता कायम गर्न तथा समुद्री आवागमन, व्यापार र समुद्री यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न निरन्तर प्रयास आवश्यक रहेको जोड दिनुभएको थियो। भारतको अध्यक्षतामा 18 ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्ली स्थित भारत मण्डपमा जारी छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला 20 वर्षमा ब्रिक्सले विश्व मञ्चमा आफ्नो पहिचान स्थापित गरेको बताउँदै यस सम्मेलनलाई ऐतिहासिक अवसरका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले थप भन्नुभएको छ,
1: भारतकी ब्रिक्स अध्यक्षता पीपल सेन्ट्रिक और ह्युमेनिटी फर्स्ट अप्रोच पर आधारित है। रिजिलियंस, इनोवेशन, कोऑपरेशन और सस्टेनेबिलिटी हमारी प्राथमिकताएं रही हैं। इन प्राथमिकताओं के साथ हमने ब्रिक्स सहयोग को सामान्य जन से जोड़ने का विशेष बल दिया है। इसी सोच के साथ 350 से अधिक बैठकों का आयोजन किया गया। लगभग 30 शहरों में आपकी टीम्स का स्वागत करने का हमें अवसर मिला।
0: प्रधानमन्त्री मोदीले विश्व शासन व्यवस्थाका लागि 10 बुँदे मार्गचित्र प्रस्ताव गर्नुभएको छ। उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषदको सुधार अब ढिला गर्न नहुने बताउँदै विश्व दीक्षाणले विश्वव्यापी नियम निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ। साथै समुद्री यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न ब्रिक्स सदस्य राष्ट्रबीच समुद्री कामदारहरूको सञ्चाल स्थापना गर्न प्रस्ताव पनि राख्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज गुरु ग्रन्थ साहिब प्रकाश पर्वका अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। उहाँले गुरु गोविन्द सिंहले गुरु ग्रन्थ साहिबलाई गुरुको दर्जा प्रदान गर्दै जीवनमा साँचो मार्गदर्शन, ज्ञान, सत्य र सिद्धान्तबाट प्राप्त हुने सन्देश दिनुभएको बताउनु भएको छ। उहाँले पवित्र ग्रन्थमा सेवा, त्याग, सामन्त, करुणा र मानव सम्बन्धी अमूल्य शिक्षा रहेको उल्लेख गर्दै यी शिक्षाले सधैँ मानव कल्याणका लागि समाजलाई प्रेरणा दिइरहने बताउनु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले जनस्वास्थ्यको सुरक्षा राष्ट्रको सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले आज आन्ध्र प्रदेशमा 10 क्रिटिकल केयर ब्लक र 12 एकीकृत जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभयो। मन्त्री नड्डाले नयाँ स्वास्थ्य सुविधाले गम्भीर बिमारीको उपचार तथा रोगको जोखिम समयमै पहिचान गर्न राज्यको क्षमता बढाउने बताउनुभयो। उहाँले कोभिड महामारीले आपतकालीन अवस्थामा नियमित स्वास्थ्य सेवा प्रभावित नागरिक तत्काल उपचार गर्न सक्ने पूर्वाधारको आवश्यकता देखाएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री आयुष्मान भारत स्वास्थ्य पूर्वाधार अभियान अन्तर्गत देशभर 631 क्रिटिकल केयर ब्लक स्वीकृत गरिएको छ। आन्ध्र प्रदेशमा यस योजना अन्तर्गत 5 वर्षका लागि 1,271.80 करोड रुपियाँ विनियोजन गरिएको छ। राज्यमा 24 क्रिटिकल केयर ब्लकका लागि करिब 606 करोड रुपियाँ स्वीकृति गरिएको मन्त्री नड्डाले बताउनुभयो। ब्रिक्स राष्ट्रले विश्वका विभिन्न भागमा जारी द्वन्द्व र बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। नयाँ दिल्ली घोषणा पत्र 2026 विश्वमा बढ्दो सैन्य खर्चप्रति पनि चिन्ता जनाएका छन्। विश्वका विभिन्न

0: समस्याका समाधानका लागि बहुपक्षीय सहकार्यमा जोड दिएको छ। ब्रिक्स राष्ट्रहरूले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। संवाद र कूटनीतिक माध्यमबाट दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता कायम गर्न प्रयास बढाउनु पर्नेमा जोड दिएको छ। गाजामा युद्ध विराम कायम गर्न तथा नागरिकलाई निर्बद्ध मानव सहायता उपलब्ध गराउन पनि आह्वान गरिएको छ। ब्रिक्स राष्ट्रहरूले आतंकवादका सबै प्रकारको कडा निन्दा गर्दै जम्मू कश्मीरमा गत वर्ष 22 अप्रिलमा भएको आतंकवादी आक्रमणको भर्सना गरेका छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको हरेक अपडेटसँग जोडिनुहोस् हाम्रो आधिकारिक एक्स ह्यान्डल @AIR_Gantok र फेसबुक पेज आकाशवाणी न्युज गान्तोकलाई फलो गर्न नबिर्सिनुहोस्। केन्द्रीय शिक्षा मन्त्री प्रह्लाद जोशीले ब्रिक्स शिखर सम्मेलन 2026 अन्तर्गत भारत इनोभेटर्स प्रदर्शनीले उच्च शिक्षा तथा अनुसन्धान संस्थाबाट विकसित नवप्रवर्तनलाई विश्व सामु पुर्याउने लक्ष्य राखिएको बताउनु भएको छ। प्रदर्शनीमा सहभागी सबै विशिष्ट अतिथिको स्वागत गर्न पाउनु देशका लागि गर्वको विषय भएको उहाँले उल्लेख गर्नुभयो। मन्त्री जोशीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको नवप्रवर्तन प्रणाली तीव्र रूपमा विकास भइरहेको जानकारी दिनुभयो। भारत इनोभेटर्सको यात्राले विश्व स्तरमा प्रभाव पार्न सफल भएको उहाँले बताउनुभयो। उहाँले थप भन्नुभयो,
1: India's innovation ecosystem has grown rapidly. The journey of Bharat Innovates has already created global impact. At its maiden global showcase in Nice, as India leads the BRICS chairship, we remain committed to building a stronger partnership in research, innovation and entrepreneurship. From lab to market, from India to...
0: Kendriya Kanun Tatha Niyay Mantri अर्जुन राम मेघवालले आज नयाँ दिल्लीमा भारतीय चार्टर्ड एकाउन्टेन्ट संस्थानद्वारा आयोजित दीक्षान्त समारोहमा सहभागिता जनाउनुभयो। देशभर 23 स्थानमा आयोजना गरिएको समारोहमा उहाँले परीक्षा उत्तीर्ण गरेका नयाँ चार्टर्ड एकाउन्टेन्टलाई सदस्यता प्रमाणपत्र प्रदान गर्नुभयो। मन्त्री मेघवालले विकसित भारतको लक्ष्य तीव्र गतिमा बढिरहेको भारतीय अर्थतन्त्र र देशको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टको महत्त्वपूर्ण भूमिकाबारे छलफल गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले विकास र प्रगतिका नयाँ उपलब्ध हासिल गरिरहेको उहाँले बताउनुभयो। युवा चार्टर्ड एकाउन्टेन्टको ज्ञान, प्रतिबद्धता र योगदानले देशको विकासलाई थप गति दिन तथा बलियो र समृद्ध विकसित भारत निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। चाइना सर्दन एयरलाइन्स यसै महिनाको 21 तारिकदेखि गाउँजाउ र नयाँ दिल्ली बीच नियमित यात्रुवाहक उडान पुनः सुरु गर्ने जनाएको छ। COVID-19 महामारीपछि करिब 6 वर्षदेखि रोकिएको हवाई सेवा पुनः सञ्चालन हुन लागेको हो। चिनिया राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेका बेला यो घोषणा गरिएको हो। यसै वर्षको मार्चमा भारतीय विमान सेवा इन्डिगोले पनि साङ्घाई र कोलकाता बीच दैनिक उडान सुरु गरेको थियो। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। राष्ट्रपति मुर्मूद्वारा इरानी राष्ट्रपतिसँग भेटवार्ता। ब्रिक्स शिखर सम्मेलनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। गुरु ग्रन्थ शाही प्रकाश पर्वमा अमित शाहद्वारा शुभकामना। जनस्वास्थ्यको सुरक्षा, राष्ट्रिय सुरक्षाका लागि आवश्यक रहेको स्वास्थ्य मन्त्री जेपी नड्डाको जोड। अनि ब्रिक्स राष्ट्रद्वारा विश्वमा जारी द्वन्द्व र बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, समाचार पूरा भयो।
2: खबर पढ्छि अर्को सेन। प्रथमे विशेष विशेष खबर। ब्रिक्स शीर्ष सम्मेलनের প্রথম দিনের অধিবেশনে নতুন দিল্লি ঘোষণাপত্র গৃহীত। প্রধানমন্ত্রী নরেন্দ্র মোদী বলেছেন, নতুন দিল্লি ঘোষণা সদস্য দেশগুলির যৌথ সংকল্পের প্রতি একটি সুস্পষ্ট দিক নির্দেশনা। ব্রিক্স সদস্য দেশগুলি সন্ত্রাসবাদীদের বিরুদ্ধে

0: भुटानी कार्यक्रमपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 को प्रथम दिनमा ब्रिक्स देशहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्रलाई अप्नाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अप्नाइएको नयाँ दिल्ली घोषणा पत्रले सदस्य देशहरूको साझा संकल्पलाई स्पष्ट दिशा प्रदान गर्ने बताउनुभयो। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले जनस्वास्थ्यको रक्षा राष्ट्रिय सुरक्षाको निम्ति आवश्यक रहेको बताउनु भएको छ। भारतले छत्तीसगढको रायगढमा विश्वको सबैभन्दा लामो स्टिल स्लाइक सड़क बनाएर गिनिज वर्ल्ड रेकर्ड बनाएको छ अनि चाइना सर्दर्न एयरलाइन्सले यस महिनाको 21 तारिकदेखि ग्वाङझोउ अनि नयाँ दिल्लीबीच नियमित यात्री उडान पुनः शुरू गर्नेछ। अब समाचार विस्तारमा। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 को प्रथम दिनमा ब्रिक्स देशहरूले सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्रलाई अप्नाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको पहिलो दिन सत्रको अन्तमा यस घोषणा पत्रलाई अप्नाउने प्रस्ताव राख्नुभयो। आफ्नो समापन भाषणमा प्रधानमन्त्रीले आज अप्नाइएको नयाँ दिल्ली घोषणा पत्रले सदस्य देशहरूको साझा संकल्पलाई स्पष्ट दिशा प्रदान गर्ने बताउनुभयो।
2: आज की चर्चा से स्पष्ट है कि बदलते हुए विश्व का संचालन पुराने संस्थानों

0: विश्वका यहुदी समुदायलाई यहुदी नववर्ष रोस हसनाहको शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा राष्ट्रपति मुर्मूले नववर्षले यहुदी समुदायको लागि शान्ति, समृद्धि, असल स्वास्थ्य अनि नयाँ आशा लिएर आउने कामना पनि गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यहुदी नववर्ष रोस हसनाको अवसरमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, इजरायलका मानिसहरू अनि विश्वमा बस्ने सबै यहुदी समुदायको मानिसहरूलाई शुभकामना दिनुभयो। श्री मोदीले सोसियल मिडिया पोस्ट मार्फत आशा व्यक्त गर्नुभयो, नववर्ष सबैको निम्ति शान्ति, सुस्वास्थ्य अनि सतत प्रगति लिएर आउनेछ। चाइना सदर्न एयरलाइन्सले यस महिनाको 21 तारिकदेखि ग्वाङझोउ अनि नयाँ दिल्ली बीच नियमित यात्री उडानहरू पुनः शुरू गर्नेछ। यसको साथै 6 वर्षदेखि बन्द यो हवाई सेवा पुनः सञ्चालनमा आउनेछ। कोभिड 19 महामारी शुरू भएपछि वर्ष 2020 भारत अनि चीन बीच हवाई सेवाहरू निलम्बित गरिएको थियो। यो सेवा यस्तो समयमा पुनः शुरू भइरहेको छ जब चीनका राष्ट्रपति सी जिनपिङ ब्रिक्स शिखर सम्मेलनमा भाग लिनका लागि भारत भ्रमणमा आउनुभएको छ तथा प्रधानमन्त्री नरेन्द्र मोदीसित कुराकानी गर्नुहुनेछ। यस वर्ष मार्चमा भारतीय विमानन कम्पनी इन्डिगोले पनि सँगै अनि कलकत्ता बीच दैनिक उडानहरू शुरू गरेको थियो, जसद्वारा दुवै देशबीच हवाई सम्पर्क अझ सशक्त बनेको छ। देशमा रक्तदानको क्षेत्रमा हरियाणा लगातार तेस्रो वर्ष पहिलो स्थानमा रह्यो। वर्ष 2025-26 अवधि राज्यमा 589,000 युनिट रक्त एकत्र गरियो अनि 8,189 रक्तदान शिविर लगाइयो। हरियाणा स्वास्थ्य अनि परिवार कल्याण विभागका अतिरिक्त मुख्य सचिव डाक्टर सुमित्रा मिश्रले बताउनुभयो, यी रक्तकोष पोर्टलमा दर्ता सत्यापित आँकडाहरू अनुसार प्रति 10 लाख अवधि रक्तदानको मामिलामा हरियाणा सबै राज्यमा पहिलो स्थान रहेको छ। गत 4 सितम्बरमा समाप्त भएको सप्ताह भारतको विदेशी मुद्रा भण्डारण 44.9 अरब डलरदेखि बढेर 785.7 अरब डलरको उच्चतम स्तरमा पुगेको छ। रिजर्भ ब्याङ्कको तर्फबाट जारी एउटा आधिकारिक प्रेस विज्ञप्ति अनुसार विदेशी मुद्रा सम्पत्ति 47.49 अरब डलरदेखि बढेर 648.16 अरब डलर भएको छ। पाकिस्तानको एक मानवाधिकार संगठनले अधिकारीहरूमाथि बलुचिस्तानमा सुनियोजित सैनिकरण अनि दमनकारी अभियान चलाएको आरोप लगाएको छ, जहाँ हिंसा अनि विस्थापन नागरिकहरूको दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ। संगठनले बताए अनुसार सड़कहरूको किनारमा बेपत्ता अवस्थामा रहेका बलुच नागरिकहरूको छतबिछत शवको खोजी हिंसाको क्रूरता अनि अमानवीयतालाई दर्शाउँदछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख नयाँ दिल्लीको भारत मण्डपममा आयोजित ब्रिक्स शिखर सम्मेलन 2026 प्रथम दिन ब्रिक्स देशहरूको सर्वसम्मतिले नयाँ दिल्ली घोषणा पत्रलाई अप्नाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज अप्नाइएका नयाँ दिल्ली घोषणा पत्रले सदस्य देशहरूको साझा संकल्पलाई स्पष्ट दिशा प्रदान गर्ने बताउनुभयो। केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले जनस्वास्थ्यको रक्षा राष्ट्रिय सुरक्षाको निम्ति आवश्यक रहेको बताउनु भएको छ अनि चाइना सदर्न एयरलाइन्सले यस महिनाको 21 तारिकदेखि ग्वाङझोउ अनि नयाँ दिल्ली बीच नियमित यात्री उडान पुनः शुरू गर्नेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, समाचार पूरा भयो।
1: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई FM 103.5 MHz मा। र प्रस्तुत गर्न लागिरहेछौ फिल्म संगीतको कार्यक्रम।

श्रोताले कार्यक्रमको पहिलो गीत स्वीकार्नुभयो। लक्की अलीको स्वरमा कहना प्यार है फिल्मबाट। अघिल्लो गीत सुन्नुहोस् दो रास्ते फिल्मबाट लता मङ्गेशकरको स्वरमा।

श्रोताहरूले अहिले सुन्नुभयो अलका याग्निक अनि उदित नारायणको युगल आवाजमा कसुर फिल्मबाट। श्रोताहरूले सुन्दै हुनुहुन्छ फिल्म सङ्गीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट FM 103.5 MHz। अघिल्लो गीत सुन्नुहोस्।

श्रोताले अहिले सुन्नुभयो महेन्द्र कपूरको स्वरमा हमराज फिल्मबाट। अब सुन्नुहोस् सोनु निगम अनि साथीहरूको स्वरमा साथिया फिल्मबाट।

हवस् त श्रोताहरू, यस गीतको अन्त साथै आजलाई फिल्म सङ्गीतको कार्यक्रम यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत गर्न लागिरहेछौँ पार्वत्य ध्वनि अन्तर्गत नर्बु छिरिङ लेप्चाको स्वरमा लेप्चा गीत।